विनोद शर्मा अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेललाई राखेर इजलास गठन गरिएको थियो। यसअघि प्रधान न्यायाधीश नियुक्त भएपछि पहिलोपटक जेठ 13 गते इजलास तोक्दा भने शर्माले पहिलेकै प्रक्रिया अनुसार वरिष्ठताकै आधारमा गठन गर्नुभएको थियो। यो विषय किन पनि अत्यन्त पेचिलो बनेको छ भने बुधबारको इजलासमा कर्मचारी ट्रेड युनियन खारेज विरुद्धको अत्यन्त संवेदनशील मुद्दामा सुनवाई हुँदै थियो। ट्रेड युनियन अधिकार नागरिकको संवैधानिक हक भए पनि प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यसलाई आफ्नो प्रतिष्ठानको विषय बनाएको छ। यही राजनीतिक संवेदनशीलताका बीच वरिष्ठतम न्यायाधीशहरूलाई बाहिर राखिनुले धेरैलाई चस्काएको छ। यसअघि वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेश दिँदा न्यायाधीश दय कुमार रेग्मी र हरिप्रसाद भुयालले बहुमतका आधारमा सरकारको निर्णय रोक्नु भएको थियो, तर त्यति बेला सरकारको निर्णयलाई सदर गर्न भन्दै नेपाल बार एसोसिएसनले भने त्यसको विषयमा कडा विरोध समेत गरेको थियो। बुधबार नै पूर्व प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको विदाई र नवनियुक्त प्रधान न्यायाधीश शर्माको स्वागतमा आयोजित कार्यक्रममा बारका अध्यक्ष विजय प्रकाश मिश्रले सिधै प्रधान न्यायाधीशको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँले न्यायिक परम्परा र मर्यादालाई यसरी नै पछाउँदै जाने हो भने न्यायाधीशको पद केवल जागिरमा सीमित हुने चेतावनी दिनुभयो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ बिहिबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नुभएको हो मन्त्री खनालले नागरिकमा परिवर्तन प्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो उहाँले मुलुक समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीको प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो
2: विश्व वातावरण दिवस प्रत्येक वर्षको जुन 5 तारिकको दिन विश्व स्तरमा मनाइन्छ बिग्रदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाइराखी प्रकृति र पृथ्वीको बचाउ गर्नका लागि सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ प्राकृतिक प्रकोप र विनाशलाई टार्ने वातावरण मैत्री विश्व स्तरीय कार्ययोजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन विश्व वातावरण दिवसको भूमिका हुने गर्दछ
1: मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 283,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो जसमध्ये 35,886 जना कुपोषित 8,771 जना शीघ्र कुपोषित र 233,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ
2: चालु आर्थिक वर्ष 2082-83 को प्रथम 10 महिना अर्थात साउनदेखि वैशाखसम्ममा नेपालको कुल वैदेशिक व्यापार वस्तु अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.75% बढेर 19,41,61 करोड पुगेको छ कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः 12.82% र 87.18% रहेको छ व्यापार तथा निकासी प्रवर्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको 10 महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल निर्यात 14.25% बढेर 2,48,96 करोड पुगेको छ भने कुल आयात 14.82% बढेर 16,92,64 करोड पुगेको छ

0: 69,23,443 पुगेको छ। त्यसमध्ये अधिकांश पुरुष रहेका छन् भने केही महिला छन्। विवरण अनुसार महिला 7.1% र पुरुष 92.9% रहेका छन्।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत आर्थिक विधेयक 2083 त्रुटि नै त्रुटि देखिएका छन्। एक पछि अर्को गर्दै त्रुटि सच्याउनु पर्ने अवस्था सिर्जना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ। संसदमा दर्ता भइसकेको विधेयक मार्फत पटक पटक संशोधन गर्नु परेपछि यो सामान्य प्रशासनिक कमजोरी मात्र हो वा नियतवश गरिएको चलखेल हो भन्ने आशंका समेत उचिएको छ।
0: तीन साताको अवरोधपछि यही जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध सुरु गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इन्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइन्टमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ।
1: अब शेयर बजार बिहिबार धितोपत्र बजारको कारोबार रकम 5 अर्ब भन्दा मुनि खुम्चिएको छ। अघिल्लो कारोबारको दिन 5,73,00,00,000 रुपियाँ भन्दा बढीको 1,35,00,00,000 भन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहिबार 4,70,00,00,000 रुपियाँ भन्दा बढीको 1,06,00,00,000 भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो। कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत समूहले ओगटेको छ। नेप्सेका अनुसार जलविद्युत समूहको बिहिबार मात्र 1,90,00,00,000 रुपियाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बिहिबार सर्वाधिक रकमको कारोबार हुने धितोपत्रमा भने एभरेस्ट बैङ्कको ऋण पत्र रहेको छ। एभरेस्ट बैङ्कको 8.5% ब्याज दर रहेको र 3,02,000 भन्दा बढी कित्ता ऋण पत्र 34,01,00,000 रुपियाँ भन्दा बढीमा कारोबार भएको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। राज्य सञ्चालित संचार माध्यमले सार्वजनिक गरेका विवरण अनुसार नेता किम जोङले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्न लक्ष्य दोहोर्याएका छन् जसले कोरियाली प्राय द्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ। दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम सम्वर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाइएको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ। यद्यपि उक्त स्थल सम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको विराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने संकेत गरेका छन्। सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन्।
0: अब खेल र खेलाडीका खबर। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कीर्तिमान शतकको सहयोगमा नेपाल बिहिबार मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह ए विजेता बनेको छ। नेपालले पहिलो खेलमा चीनलाई हराएको थियो। मलेसिया हारपछि समूह उपविजेताका रूपमा भने अगाडि बढेको छ।
1: अब कला तथा मनोरञ्जन। भुटान नेपाल र सिक्किमका समकालीन कलाकारलाई एकै मञ्चमा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय कला प्रदर्शनी रियो आइडेन्टिटी एन्ड कन्टिन्युटी आगामी अगस्त महिना पाटन म्युजियममा आयोजना हुने भएको छ। पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान परम्परा र निरन्तरतामा केन्द्रित उक्त प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजनामा हालै भारतको सिक्किम स्थित गान्तोकमा सम्पन्न भएको थियो।
0: अब विचार विश्लेषण। बजेटमा मध्यम वर्गको भ्रम शीर्षकमा हरि रोकाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको सन्दर्भमा सरकारले पक्ष

0: पोषण गर्ने वर्ग भनेको उच्च मध्यम वर्ग नै हो, जसको संख्या कुल जनसंख्या 15-20% रहेको अनुमान गरिएको छ। तर सरकारका नीति निर्माताले बुझ्न जरुरी छ, लगभग 82-84% श्रमिकहरू अनौपचारिक क्षेत्रमा काम गर्छन्। ती अनौपचारिक क्षेत्रभित्र आजको चर्चित आईटी सेक्टरमा लगभग 1,00,000 नेपाली युवा कार्यरत छन्। त्यसमध्ये 83.5% 20-29 वर्ष उमेर समूहका स्वरोजगार, अर्को अर्थमा अनौपचारिक क्षेत्रमा क्रियाशील छन्। लगभग 13% नेपाली एआई प्रयोग गर्छन्। अरू बाँकी रहेको क्षेत्रमा 80% कृषिमा भर पर्दछन्।
1: नागरिक सचेतनासँगै सरकारको जिम्मेवारी शीर्षकमा रमेश प्रसाद गौतमको विचार हिमालय टाइम्समा छापिएको छ। मतदाता शिक्षा अन्य मुलुकमा अभ्यासका रूपमा ल्याइएको पाइन्छ। उक्त शिक्षा दीर्घकालीन नागरिक शिक्षाको अभिन्न अङ्गका रूपमा विकसित मुलुकहरूमा आफ्ना पाठ्यक्रममा समावेश गरिएका छन्। विद्यालय तहमा पनि मतदान प्रक्रियाको जानकारी हुनु अत्यन्त जरूरी छ। समाज र राष्ट्रपति राजनीतिक नेतृत्वको स्पष्ट दायित्वबारे यथार्थ बोध नभई हुँदैन। नागरिक चेतना विकासबाटै कुशल नेतृत्वको चयन हुन सक्ने हो। जहाँ असल र चरित्रवान नागरिक हुन्छन्, त्यहाँ असल नेतृत्वले प्रशय पाउँछ। नागरिक अधिकार र कर्तव्य सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नागरिक सशक्तिकरण नभए हुँदैन। नागरिक शिक्षालाई राजनीतिक सभाकक्षदेखि शिक्षालाई कक्षा कोठासम्म प्रबल ढंगले पुर्याउने प्रयास गर्नु सरकारको दायित्व हो।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सुदेश टाइम चेक इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जुन 5 तारिक, अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य मुख्य खबर।

0: पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ। नयाँ दिल्लीको आइटिओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो। साथै उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो।
0: विगतमा तरलता अभाव भएर दबाबमा पर्ने गरेको नेपालको बैङ्किङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले 12 खर्बभन्दा बढी लगानी योग्य रकम तरलता बैङ्किङ प्रणालीमा थुप्रेर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्थता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैङ्किङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11 खर्ब 55 करोड अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ्दै जाँदा तरलता बढ्न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
1: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालु आर्थिक वर्ष 2082-83 53,44,69,00,000 विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20,91,00,000,000 रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000,000,000 रुपियाँका दरले 10.5 महिनामा 46,76,00,000,000,000 रुपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21,00,00,000,000,000 रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्यभन्दा 26,00,00,000,000,000 कम शीर्षकको खबर नागरिकमा छ।
0: विद्युतीय गाडी इभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाडीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 विद्युतीय गाडीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपिएफले नियन्त्रणमा लिएको छ। ती गाडी कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाडीमा सबैभन्दा बढी बियुआइडीका छन्। नेपालमा बियुआइडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाडीको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाडी इभीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। रायाक आइरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938 र 98550 65542
5: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरघट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई
6: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98550 51584 98654 54998
0: अब त म तिमीसँग एक
8: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 की लागि होइन र
9: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त
10: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने परराष्ट्र मन्त्री खनाल दिल्ली जाने बैङ्कको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर विदेशी अनुदान लक्ष्यभन्दा 26 अर्ब कम कर र भन्सार जाँच पास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं
11: अब बाँकी प्रसङ्ग सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड रुपियाँ बराबर रकम विनियोजन गरेको हो चालु आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड रुपियाँ विनियोजन गरिएको थियो रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन् पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन् थप जानकारी सहित साथी मदन पौजाल
12: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ उहाँले विगतमा झन्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ उहाँलाई दार्चुलाका भानु धामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ
13: पशुपालनमा हामीसँग 50 वटा गाईहरू र 20 वटा बाख्राहरू छन् कृषि पनि गरिरहेका छौँ र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौँ
12: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ अनि आवश्यक प्रक्रिया र विधि पुरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ यस्तो मल किलोमा 20 रुपियाँ पर्छ सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे
13: 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौँ त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ
12: पशु मलमूत्र पात पतिङ्गर घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
13: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
12: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
7: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा दुरुपयोगको व्यापक गुनासो र आलोचना बीच सरकारले ती कर्मचारीको विधा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
11: 3 साताको अवरोधपछि यही जेठ 6 मा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध सुरु गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इन्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन सुरु गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि सुरु भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको 1 साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमुना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
7: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
8: ओहो काकी, केको सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयो जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुने छन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। मुस्ताङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सर थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। सुरुमा सामान्य गाठो जस्तो देखिएको ट्युमर बिस्तारै ठुलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमाउ भनेको धेरैका लागि जीविकोपार्जनको महत्त्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सडक पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्त्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब 1.5 घन्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठुलो ट्युमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्युमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोस पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खापत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
2: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लडाकु समूह हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ।
3: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरुष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भुटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कृतिमान बनेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौडमा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कृतिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा मगर, अङ्गित राणा बाट र सुदीप भण्डारीले 3:27.9 सेकेन्डमा दूरी पार गर्दै नयाँ कृतिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ, लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। यस्तै फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रिया जो रङ्गशालामा सम्पन्न खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको हो। अब स्पेनले अन्तिम तयारी खेल पेरु विरुद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले के भडे साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। इराक पनि समूह आईमा छ जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि सुरु हुँदैछ। कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोसिस गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
2: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुङ्गाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
3: करिब 4 लाखले काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको काङ्ग्रेसले जनाएको छ।
2: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सिर्जना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
2: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको।
3: पीपलका रुखमा सल्लाका हाँगा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह।
2: बैङ्कको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर। वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम। कर र भन्सार जाँच पास, यसपटक पनि विवादमा।
3: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प। विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
2: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार। लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
3: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। ठुला बडा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढिरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँचबुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाउँ भने लाज लाग्छ, नेता भएपछिको बुझाउँ भने डर लाग्छ। खै के गरौँ, के टेन्सनै। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरूले सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com विश्वभर छरिएर रहेका नेपालीहरूले नेपाली बहस सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र नेपाली बहसमा सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। आजको दिनमा बहसको केन्द्रमा यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणलाई पनि लिएको छ। उहाँको भारत भ्रमणमा अब भारत र नेपालको कूटनीतिक सम्बन्धलाई एकदमै राम्रो र सुमधुर बनाउने ढङ्गले भेटवार्ता भएका कुराहरू पनि आइरहेका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति फर्किसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमण जाने तयारी भइरहेको छ। आदरणीय श्रोता, यो विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ। समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा दिल्ली जान लागेका शिशिर खनाल आइतबार मात्रै स्वदेश फर्किने कार्यक्रम पनि रहेको छ र अहिलेको अवस्थामा खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेश मन्त्री जयशंकरलाई औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने, बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विषयमा रहेर छलफल र बहस हुने पनि बताइएको छ। यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा गर्ने हो भने धवल शमशेर राणा समूह पार्टी छोडेर हिँडेको छ र यतिखेर विभाजन भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। काठमाडौँमा बिहिबार पत्रकार सम्मेलन गर्दै राणाले पार्टी छोडेका हुन् र राप्रपा फेरि एकपटक चिरा बिरा भएको छ। राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको आरोप लगाउँदै उनले राजा सहितको प्रजातन्त्रका लागि नयाँ बाटो रोज्नु परेको दावी समेत गरेका छन्। मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न चाहेको हुँ, धवल शमशेरले भनेका छन्, जसमा राजा सहितको प्रजातन्त्र रहनेछ। हिन्दू राष्ट्रलाई प्राथमिकतामा राखेका उनले सुशासन र रोजगारीलाई समेत जोड दिएका छन्। लामो समयको इतिहास हेर्ने हो भने राष्ट्रिय प्रजातन्त्र हाम्रो का निवर्तमान नेता धवल शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार
1: तपाईँलाई र सबै श्रोताबिनलाई मेरो अभिवादन, नमस्कार।
0: होइन, तपाईँलाई म के भनेर सम्बोधन गरौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता भनौँ कि वा चाहिँ के अभियन्ता भनौँ कि के भनौँ, अब
1: केही नभन्ने मेरो नाम लिएर भन्न पुग्छ।
0: होइन, त्यसरी त तपाईँ त राष्ट्रिय प्रजातन्त्र पार्टीमा यत्रो योगदान त्याग गरेर यसरी चाहिँ पार्टीलाई चाहिँ यो दिशामा पुर्याएर अनि फेरि 183 जना लडेर हिँड्नुभएको छ, होइन?
1: त्यो अध्याय सिद्धियो, अब नयाँ अध्यायमा जाने क्रममा छौँ, त्यस कारणले धेरै चिन्ता गर्नु पर्दैन, यो भन्न पर्दैन, नामै लिएर भन्न पुग्छ।
0: होइन, अब त्यो अध्याय त कसरी सकिन्छ, पार्टीलाई त विभाजन गर्नुभयो नि त तपाईँले।
1: मैले विभाजन गरेको होइन, छोडे अब पार्टीले आफ्नो मूल्य र मान्यतातिर अब अग्रसर नभएर देखेपछि महाधिवेशन पनि नगर्ने, आफ्नो मूल्य मान्यता अग्रतिर अग्रसर नहुने, नेपाली जनतालाई अब यो एजेन्डालाई धोका दिइरहेपछि अब त्यहाँ नबसेर अर्को घर निर्माण गर्नु खोजे, अब जे भन्दा पनि हुन्छ।
0: होइन, अब यो घर पनि ठाउँ ठाउँमा घर निर्माण गर्दाखेरि अब कुन घरमा बस्ने, कहाँ जाने भनेर चाहिँ घरका सदस्यहरूलाई पनि त निकै ठुलो अन्यल पर्छ नि त। मैले अस्ति तपाईँकै
1: मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्तालाई के आग्रह गरेको छु भने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै तपाईँहरूले बोकेको मूल्य र मान्यताको सफलता हासिल गर्न सक्ने विश्वास छ भने उतै बस्नुहोस्, मेरो कुनै भेदभाव छैन। त्यो मूल्य र मान्यता र तपाईँले सोचेको जस्तो अब देश बनाउन सक्दैन भन्ने तपाईँहरूलाई स्वागत छ, मेरो अब केही भन्नु छैन।
0: होइन, राजेन्द्र लिङ्गदेन सिसँग त मेरो कुरा पनि भएको थियो, होइन, 2-3 दिन अगाडि। उहाँले त के भन्नुभएको छ भने, मैले त अब यो महाधिवेशनको कार्यतालिका लिएर आउनुहोस्, कार्यसूची बनाएर आउनुहोस् धवलजी भनेर मिटिङमा बैठकै गरेर पठाएको व्यक्तिले त पार्टी नै फोडेर हिँड्नु भएछ भनेर दुःख मनाउ गर्दै हुनुहुन्थ्यो क्या अस्ति।
1: त्यो सब नाटक हो, त्योभन्दा बढी म के भन्न चाहन्न।
0: उहाँलाई तपाईँले जिम्मेवारी दिए होइन महाधिवेशनको।
1: एकछिन, महाधिवेशन गर्ने निर्णय कार्य सम्पादन समिति र कार्य समिति केन्द्रीय कार्य समितिले जेठमा गर्ने भने निर्णय गरिसक्यो, त्यो निर्णयलाई लत्ताएर वास्तै नगरेर फेरि अर्को निर्णय गर्ने अर्को निर्णय गर्ने अनि टाइम बाय गर्ने अब वर्षात आउने चाडबाड आउने त्यहाँपछि स्थानीय निकाय आउने अनि पार्टी विघटन हुने योभन्दा पहिले हामीले बाहिर निस्केर अर्को घर बनाएर यो एजेन्डालाई अगाडि लग्ने सोच र जबर्को गऱ्यो योभन्दा बढी अब नभन्नु ल
0: होइन तपाईँहरूका लागि त राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेन्डा भनेको त राष्ट्र पुनर्स्थापना हो नि त होइन राप्रपाले पनि त्यही हो भोलि तपाईँ गए पनि त्यही हो अब कस्तो खालको पार्टी निर्माण गर्न खोज्नुभयो फेरि
1: हामीले एजेन्डा परिवर्तन गर्दैनौँ तर एजेन्डा प्रति वफादार हुनेछौँ एजेन्डा प्रति एजेन्डालाई धोका दिने छैनौँ नेपाली जनता जसले यो एजेन्डामा विश्वास गर्छ त्यो विश्वासलाई कायम राख्छौँ हाम्रो भनाइ त्यही हो
0: दुर्गा प्रसाईजीसँग पनि सहकार्य गर्नु भएछ हो
1: सहकार्य हुँदैछ
0: दुर्गाजी
1: र हामी र दुर्गाजी र हामी र विभिन्न अरू राजावादी राष्ट्रवादी हिन्दूवादी संघीयता विरोधी गणतन्त्र विरोधी अब सङ्घ संस्था व्यक्ति सबैलाई ठुलो छाती राखेर रा, साथमा लिएर हिँड्ने योजना छ
0: अध्यक्षज्यूले त अस्ति भन्नु पनि भएको थियो उहाँलाई चाहिँ त्यत्रो चाहिँ चैत 15 गते तिन कुनेमा होइन धरपकड हुँदाखेरि संसदमा उठाए आवाज बाहिर उठाए हाम्रा नेताहरूलाई चाहिँ यसरी चाहिँ गिरफ्तार गर्नु गलत हो भनेर उठाए होइन यत्रो माया गरे यत्रो प्रेम गरे मलाई नै लाता निल्नुभयो भन्नुभएको छ क्या
1: ठिकै छ उहाँलाई उहाँलाई त्यस्तै लाग्छ भने मलाई के भन्नु छैन
0: दुःख
1: तिनकुनेमा जेलमा जाँदाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्दै भए आज राजा पनि स्थापित हुन्थ्यो र त्यहाँनिर पार्टी पनि स्थापित हुन्थ्यो र यो जेन्जी आन्दोलनै हुन्थेन म र रविन्द्र मिश्राजी जेलमा 50,000 अघि जेलमा राप्रोपाले कानमा तेल हाले अध्यक्षज्यूले उनी त्यही बसुन् भन्ने अब भावना जस्तो देखियो बाहिर अब दुखोसो गरेर केही अर्थ हुँदैन अब सबैलाई के कुरा थाहा छ कि अब उहाँको व्यवहार के थियो त्यो बेला अब रोएर अब यसमा केही अर्थै छैन
0: होइन उतिखेर आन्दोलन गर्यो भने त राजेन्द्रजी पनि तपाईँहरूसँगै साथी बन्न आउनुहुन्थ्यो भित्र गाह्रो थियो नि त सिचुएसन अवस्था
1: अनि के भयो त अब हिन्दू राज स्थापना गर्ने राजालाई ल्याउने भन्ने अनि डराउने आन्दोलन घोषणा भइसकेको छ साथीहरू जेल परिसकेको छ अनि आफू चाहिँ लुक्न जाने आन्दोलन गरेर देशबन्धको आह्वान गर्दै अब यो परिस्थिति हुन्नथ्यो
0: तपाईँले साथ पाउनु भएन त्यो बेला पार्टीबाट
1: अब साथ पाए त किन पार्टीबाट अलग हुन्थ्यो कुरा
0: मन भाँचियो त्यसो भए होइन
1: मन भाँचिन भन्दा पनि हामीले मेहनत गरेको र हामीले सोचेको एजेन्डालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि सार्न सक्ने स्थिति देखिएन चाहना पनि देखेन र जनताले पनि पार्टीलाई तिरस्कृत गरेको कारणले अब छोड्नै पर्यो यहाँ बसेर हुन्न भनेर छोड्यो
0: तपाईँहरूको मूल मान्यता अर्थात् एजेन्डा चाहिँ के थियो विधानले त दोस्रो कार्यकाल पनि त सभा अध्यक्ष सभापति खान मिल्दो रहेछ नि त होइन राष्ट्र राप्रभाको
1: मैले होइन मलाई के चिन्ता र दोस्रो कार्यकाल खान उहाँले महाधिवेशन गराइदिएर जित्याएको त हुन्थ्यो नि अब कार्यकाल पनि सिद्धियो छ महिना पनि सिद्धियो कार्यकालभन्दा बढी छ महिना भइसकेको थियो निर्णय पनि महाधिवेशनको गरिसकेका छन् तैपनि त्यो निर्णयलाई लात्ता हानेर कार्यकाल लम्ब्याउँदै जाने र पार्टी धारात्मा गइरहेको स्थिति थियो अब हामीले त्यसै बुझेको छन् त्यही कारणले छोड्यो अब यही कुरालाई किन अब दोहोऱ्याएर अगाडि
0: बढ्नुहोस् होइन ठिक छ हामी त अगाडि बढिहाल्छौँ तपाईँ पनि अगाडि बढ्नुहोस् राम्रो गर्नुहोस् पार्टीलाई देश र जनताको विषय पक्षमा काम गर्नुहोस् होइन राप्रपा जुन ढङ्गले अगाडि आएको थियो अहिले त निकै नमिठो हार पनि बेहोर्नु पर्यो हार चाख्नु पर्यो तपाईँ त लड्नु भएन निर्वाचन ठिकै भएको रहेछ होइन यो पाला
1: मैले त म पनि लडेन मैले पार्टीलाई पनि नलड्नु नै भने
0: हो ए भनेपछि निर्वाचनै बहिष्कार गर्ने भन्नुभएको थियो
1: एकदम हामी तयार पनि थिएनौँ जनता पनि हाम्रो पक्षमा थिएनौँ हामीले भोट आउने काम पनि गरेनौँ 4 वर्ष लहर पनि हाम्रो पक्षमा थिएन र चाहिँ नि हामी चुनाव लड्नु हुन्न र यो चुनावको नतिजाले हामीलाई फाइदा पनि गर्दैन र हाम्रो एजेन्डालाई पनि फाइदा गर्दैन भनेर मैले कार्य सम्पादन समिति अन्तिम कार्य चुनावभन्दा पहिले अन्तिम कार्य सम्पादन समितिमा लड्न हुन्न भनेर पनि मत राख्न खोजेको थिएँ साथीहरूले त्यस्तो मत नराख तपाईँले त्यस्तो मत राख्यो भने लड्ने साथीहरू निरुत्साहित हुन्छन् भनेपछि मलाई पनि ठिकै लाग्यो फेरि चुनावमा अब खुलेपछि हल संसदले यस्तो मत राखिदिएर बिग्रियो भन्न भन्छन् भनेर मैले ठिकै छ नि त साथीहरूलाई किन निरुत्साहित गर्ने तर मेरो कुरा चाहिँ दर्ज होस् है भनेर भनेको थिएँ अब जे मैले भनेको थिएँ त्यो बेला अब त्यही साबित हो
0: है त अब धवल शमशेर जबराजी भिडभाडमा जिउ जोगाउनु अनि कालमा बिउ जोगाउनु भन्छन् बिउ त जोगिया छ नि त अहिले जे भए पनि संसदमा त तपाईँहरूको हिजोको राप्रपाको उपस्थिति त छ नि त अब हुन त अब तपाईँलाई त्यो कन्सर्नको विषय रहेन अब पार्टी कस्तो भन्छ के नाम दिनुभयो पार्टीको
1: पार्टी त अब हाम्रो एजेन्डा प्रष्टै छ होइन अब सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य लिएर हामी अगाडि बढ्ने हो अब त्यसको नाम झन्डा त्यसको संरचनाहरू सबै साथीहरूले सोचेर सजेर बनाउँछन् त्यो निकट भविष्यमा थापिहाल्छ आइहाल्छ बाहिर
0: पूर्व राजाको साथ रहन्छ तपाईँहरूलाई
1: हामी यो देशमा राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्ने मान्यता बोक्या
0: अब कस्तो खालको प्रजातन्त्र हो फेरि अहिले प्रजातन्त्र छैन देशमा
1: प्रजातन्त्र छ तर गणतान्त्रिक प्रजातन्त्र छ नि हामीले राजा सहितको प्रजातन्त्र कन्स्टिट्युसनल मोनार्की
0: हिन्दू राष्ट्रका
1: एक इन वर्ड एन्ड डिड है यथार्थमा कन्स्टिट्युसनल मोनार्की जसमा हिन्दू किराँत बौद्ध सनातनीहरूलाई समेटेर हिन्दू अधिराज्य को हामीले कल्पना गरेका छौँ
0: दुर्गा प्रसाईजीसँग कतिसम्म मिल्न सकिएला र मिल्न सक्नुहुन्छ उहाँ जस्तो व्यक्तिसँग तपाईँ
1: मैले दुर्गा प्रसाईजीले पनि निम्बुखा जनताहरूको पक्षमा बोलेको छन् धेरै कुराहरू
0: कहिले प्रचण्ड कहिले ओली कहिले रापरमा हुँदाहुँदा अब के अरे राजेन्द्रजीहरूलाई पनि उहाँले चाहिँ होइन धारयातै लाउनु भएको थियो एकताका अब तपाईँहरू फेरि मिल्न जानुभयो अनि मन मिल्छ त
1: यो अभियानमा देश बनाउने अभियानमा हिन्दू अधिराज्य पुनस्थापना गर्ने अभियानमा जो सुकैले साथ दिन तयार हुन्छन् हामी साथ लिन पर्छ ठुलो छाती राखेर अगाडि बढ्नुपर्छ
0: अहिलेको अवस्थामा मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले भनेको सुन्दैछु मैले कुराकानी पनि गरेँ राजीव खत्रीजीले अहिलेको अवस्थामा जनमत सङ्ग्रह गर्ने हो भने 80% नागरिकहरूले चाहिँ राजाको पक्षमा मतदान गर्छन् भनेर भन्नु भएको छ होइन तर रापरपालाई चाहिँ किन विश्वास जित्न सकेनन् रापरपाप्रति जनताले
1: मैले अघि नै पनि यहाँलाई निवेदन गरिहालेँ नि राप्रपाले आफ्नो एजेन्डा प्रति खरो उत्रिन सकेन जनताले भोट दिएपछि उनी एजेन्डाको प्रति होइन आफ्नै अब सत्ता कब्जा सत्तामा जाने र सत्ताको मुद मस्ती गर्नेतिरै गए राप्रप यो एकचोटि होइन 30 वर्षमा पटक पटक राप्रपले त्यो गरेर जनताले एकदमै राप्रपप्रति विश्वास हटाए यो राष्ट्रपाको सांसदले भनेको कुरा ठिक हो आजको दिनमा राजाको ग्राफ र हिन्दू अधिराज्यको ग्राफ धेरै माथि छ तर त्यो कुरालाई यथार्थमा पण्डित गर्नको लागि ग्राउन्डमा कुनै फोर्स छैन कुनै पार्टी छैन राप्रपा तुष्टित छन् राप्रपाले यो काम गर्दैन भनेरै हामीले यो नयाँ दल खोल्न खोजेको
0: अब तपाईँहरू चाहिँ कुन ढङ्गले अगाडि बढ्नुहुन्छ जनतालाई चाहिँ कसरी समेट्नुहुन्छ अहिले त नयाँ दलहरू नयाँ पार्टीहरू होइन त्यो किसिमले चाहिँ उदाइरहेको बेलामा चाहिँ यो संक्रमणकालीन अवस्थामा फेरि तपाईँहरू पनि बिउ जोगाउन सक्नुहुन्छ कि हुन्न भन्ने पनि त चिन्ता छ नि त होइन
1: अब यो बिउ जोगाउने नगरी हाम्रो त एउटा लक्ष्य हो एउटा अभियान हो हामीले चाहिँ बिउ जोगाउने अथवा आफू अगाडि बढ्ने भन्दा पनि हामीले बोकेको मूल्य र मान्यतालाई स्थापित गर्ने हाम्रो अभियान यो लक्ष्य हो त्यस कारणले के बिउ जोग्ला के होला कसो होला भन्ने मलाई चिन्तै छैन
0: धेरै व्यक्तिहरूलाई त ल्याउन सक्नु भएन नि त तपाईँहरूले उताबाट रापरपाबाट
1: अब आउँछ नि यो त अपरघटमा काठमाडौँमा उपस्थित भएकालाई मात्रै कुरा गरेँ अब देशभरि सबैले अब राजीनामा दिने क्रम अगाडि चलेकै छ र यो पार्टी रापरपाबाट मात्रै बन्ने होइन के हामी त रापरपाबाट छुटेर यो त सबै सम्पूर्ण राजावादी राष्ट्रवादी मैले अघि नै भनिदिएँ हिन्दूवादी अनि गणतन्त्र विरोधी संघीयता विरोधी सबैलाई समेट्ने पार्टी हो राप्रपाबाट मात्रै भएर यो पार लाग्दैन राप्रपाले त पार लाग्दैन लगाउन सकेन भने राप्रपाबाट निस्केको मान्छेहरूले मात्रै कहाँ पार लगाउन सक्छ
0: अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य धेरै नेताहरू छन् सांसदहरू छन् उहाँहरूलाई पनि ल्याउनुहुन्छ तपाईँहरू के उहाँ आउने तयारी छ को को आउनुहुन्छ
1: सांसदहरू त अब त्यहाँ अड्किएको छैन होइन उहाँहरू त्यहाँबाट छोड्ने बित्तिकै सांसदहरूको पदै जान्छ उहाँहरूलाई हामी त्यो उहाँहरूलाई हामी त्यस्तो भन्न पनि भन्दैनौँ आग्रह पनि गर्दैनौँ उहाँहरू छोड्दा पनि छोड्दैनौँ र स्थानीय निकायमा पनि थोरै सङ्ख्यामा हाम्रो नेताहरू जितेका छन् अब 1 वर्ष बाँकी छ उनलाई पनि धेरै हामी जोड दिने होइन उहाँहरूको पद जान्छ त्यस कारणले मैले अघि नै यहाँलाई निवेदन गरिहालेँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मात्रै यो पार्टी बढ्ने होइन एउटा सानो सेक्टर होला राष्ट्रिय प्रजातन्त्र पार्टीको अब हामी डिस्केको घरबाट राम्रो मान्छेहरूलाई हामी आग्रह पनि गरिरहेका छौँ र आइ पनि रहेको छन्। बाँकी त अब डायस्पोरा देशको यो विचारलाई मान्ने र यो विचारलाई स्थापित गर्ने नेपाली जनताहरूको साथ लिएर अगाडि बढ्यो।
0: नेपाली जनताले पत्याउँछन् तपाईँहरूलाई?
1: मलाई त पत्याउने जस्तो लाग्छ, अब समयले बताउँछ पत्याउँछन् कि पत्याउँछन्।
0: जाँदा जाँदै तपाईँले रापरमाबाट छोडिदिएर ज्ञानेन्द्र शाहीका लागि अध्यक्ष उठ्ने बाटो खुला गरिदिनु भयो होइन?
1: अब मैले हेर्नुहोस् छोडेको घरमा को को लडाई, अब त्यो लडाई कसले लडिरहन्छ मलाई चिन्ता छैन।
0: होइन, विक्रम पाण्डेजीले त अब ज्ञानेन्द्र शाहीजीलाई बुरुक्क बोक्दिनु भयो नि त हिजो अस्ति भएर।
1: अब जो जोले जे जे गर्छन् गर्दै हुन्छ, मलाई त्यो राप्रभाभित्रको लडाईँको सरोकारसित मैले आनन्द मानेको छु। यो
0: मलाई
1: त्यहाँभित्रको झगडा, त्यहाँभित्रको दूषित इन्भाइरोमेन्ट, टक्सिक इन्भाइरोमेन्टबाट छुटकारा पाएर आनन्द पाएछ। जो जोलाई लड्नु मन छ लडे हुन्छ, हामी आफ्नो मिसनमा अगाडि बढ्यौँ।
0: दुई चार दिन भयो निन्द्रा राम्रो लाग्यो होला होइन तपाईँलाई?
1: त्यो अब त्योभन्दा पनि अब हेर्नुहोस्, हामी एउटा मिसन, एउटा ठुलो लक्ष्य हासिल गर्नुपर्छ, मेहनत गर्नुपर्छ, त्यसको लागि तयार छौँ। अब मैले भनिहालेँ नि, त्यो टक्सिक इन्भाइरोमेन्टबाट निस्केको आनन्दै लागेको छ।
0: हस् राणाजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
1: तपाईँलाई र सबै नेपाली जनतालाई। यो देशलाई अगाडि बढाउने, समृद्ध बनाउने र हाम्रो मूल्य र मान्यतालाई स्थापित गर्ने यो लक्ष्य र यो यो अभियानलाई चाहिँ साथ र समर्थन गर्नुको लागि मेरो विनम्र अनुरोध छ। सबैलाई नमस्कार,
0: नमस्कार। वा हुनुहुन्थ्यो धवल शमशेर राणा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर्दा तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा।
8: तयारी चौचौ ग्लोबल आयनी ब्याङ्क, सबैका लागि ब्याङ्क डिशोम फाइबरनेट।
0: यति हाम्रो बेसमा नेकपाका नेता, पूर्व गृहमन्त्री, प्रधानमन्त्री, रक्षा मन्त्री डाक्टर भीमरावल हुनुहुन्छ। भीमरावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: धन्यवाद।
0: होइन, प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतीय भूमि ठाउँ ठाउँमा मिचेको छ भन्ने थाहा पाएँ म प्रधानमन्त्री भइसके पछाडि। अब त्यसको बारेमा पनि हामीले वार्ता र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ भनेर अभिव्यक्ति दिनुभयो। उहाँले देशलाई अतिक्रमणकारीको संज्ञा दिनुभयो। तपाईँ त कतै केही बोल्नु भएन नि त, यो के छ? नेपालले नि मिच्याएको छ र भारतीय भूमिमा सीमा, डाक्टर साहब?
9: सेमजी, तपाईँले मैले बोलेको हेर्नु भएन सर। मैले सबभन्दा पहिले त्यो भन्ने बित्तिकै प्रतिक्रिया त्यत्रो सामाजिक सञ्जालमा दिएको छु र मैले प्रश्न के भनेको छु भने, कुनै पनि देशको प्रधानमन्त्री त्यो मातृभूमिको सन्तान त्यहाँको नागरिकले झुटा कुरा गरेर जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने संसदमा उभिएर मेरो देश अतिक्रमणकारी हो, मैले अर्काको सिमाना मिचेको छु भन्दैन। मैले उहाँलाई तिनवटा प्रश्न गरेको छु। यदि नेपालले भारतको कुनै भूभाग, उहाँकै शब्दमा, धेरै ठाउँमा जग्गा मिचेको छ भने कुन ठाउँमा, कति क्षेत्रफल, कहिले मिचेको छ उहाँले भन्नु पर्यो। उहाँले त्यसो पनि भन्न नसक्ने, उहाँले जुन प्रकारले नेपालको लिपुलेक, कालापानी, लिम्पियादुरा, सुस्ता लगायत थुप्रै भूभाग भारतीय अतिक्रमणमा परेको कुरालाई ढाकछोप गर्नलाई उहाँले जुन दुष्प्रयास गर्नुभयो, त्यो देशघाती उहाँको अभिव्यक्ति हो भन्ने कुरा त सबै देशभक्त नेपालीहरूले प्रष्ट बुझिसकेका छन्।
0: उहाँको अपरिपक्वता हो यो, अपरिपक्वता पनि हो कि उहाँ चाहिँ के जानेर उहाँ चाहिँ अब अन्तर्राष्ट्रिय जगतमा पनि होइन यसको चाहिँ मुद्दा उठोस् भनेर यतिसम्म पनि भन्न भ्याउनुभयो कि उहाँका सल्लाहकार कुमार बेनले त बेलायतबाट पनि अब केही दोषी प्रमाणहरू झेकाउनका निम्ति प्रयास गर्नु भएको छ, कन्सर्न राखिएको छ भन्ने समयका विषयहरू आए।
9: म एकदम संक्षेपमा तपाईँलाई भन्छु, मलाई भन्न दिनुहोस् है त। अहिले उहाँले जुन तरिकाले बोल्नु भएको छ, खास गरी पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रका जनताले, कहाँ मिचेको छ जग्गा हामीले यहाँ देखा भनेर उहाँलाई चुनौती दिइरहेका छन् र उल्टै ठाउँ ठाउँका हाम्रा सीमा स्तम्भहरू यता सारिएको उहाँहरूको घर जग्गा मिचिएको कुरा उहाँहरू दिनदिनै भनिरहनु भएको छ एउटा कुरा र यो उहाँले किन बोल्नुभयो त भन्दाखेरि भोलिपल्ट उहाँको पार्टी सभापति रविलमी छानेजी भारत जाने अगुल दिन उहाँले हिसाब किताब गरेर यो भारतको चाकरी गरेर लम्पसार परेको बाहेक केही पनि होइन नेपालको कुटनीतिमा हामी सात सालदेखि देखिरहेका छौँ कुनै यो नयाँ कुरा छैन एक दोस्रो कुरा जुन उहाँले बेलायतलाई यो वार्तामा संलग्न हुनुपर्छ भनेर हामी भनिराखेका छौँ जुन भन्नुभएको छ उहाँले नगरको प्रमुख हुँदा सुस्ता महेशपुर अरू थुप्रै हाम्रा अतिक्रमण परेका अलिपुरले कालापानी लिम्पियो दरबारमा चुक्क एक शब्द बोल्नु भएन उहाँले विशाल नेपालको कथित झन्डा पछाडि टाँस्नु भयो त्यसको अर्थ के थियो त तत्कालिक रूपमा नेपालको अतिक्रमण परेको भूभागमा को बारेमा बोल्नु परेन नि त विशाल नेपाल भनेपछि मान्छेहरू त्यसै लागेर अब नेपाल विशाल नेपाल भनेर त्यहाँका करोडौँ जनता जो भारतीय छन् अहिले अनि सुगोली सन्धि पछिको त्यत्रो भूभाग नेपालले फिर्ता अहिले ल्याउने कुरा जुन देशले एउटा डुबानमा परेको आफ्नो क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुन विपरीत बनेको बाँध भत्काउनु पर्यो त भन्न सक्दैन बोल्नु भएको छ उहाँ कहिल्यै उहाँ त उहाँको पृथ्वी घर त मधेसमै हो नि त बोल्नु भएको छ कहिल्यै त्यसकारण त्यो पनि के थियो षड्यन्त्रकारी कुरा थियो भन्ने कुरा अहिले यसले अझ प्रष्ट पारेको छ त्यसकारण बेलायतलाई संलग्न गराउने भन्ने उहाँले जुन बोल्नु भएको थियो त्यसको त भारतले आधिकारिक रूपमा त्यहाँको विदेश मन्त्रालयको प्रवक्ताले द्विपक्षीय वार्तामा कुनै तेस्रो पक्षको संलग्नता हुन सक्दैन भनेर बकायदा एकदम औपचारिक रूपमा भनिसकेको छ त्यसप्रतिको प्रतिक्रिया के हो त उहाँका सल्लाहकार उहाँको सरकारको प्रतिक्रिया राष्ट्रसभाको राष्ट्रसभाका सांसदहरूको प्रतिक्रिया के हो उहाँहरू चुप्प लाग्नु भएको छ दोस्रो कुरा तेस्रो म तपाईँलाई यसमा एउटा महत्त्वपूर्ण कुरा गर्छु उहाँले त्यो बोलिसकेपछि रवि लामिछाने भारत जानुभयो त्यो उहाँको एकदमै ठुलो स्वागत भयो आदि भनियो हामीले त्यो देख्यौँ म नेपालको सन्दर्भमा त्यस्ता स्वागत भएका तिन चारवटा घटना तपाईँलाई सुनाउँछु एक मोहन शमशेरले जति बेला 1950 असमान सन्धि सम्झौता गर्यो त्यो घटना सम्झनुहोस् मैले त्यति बेला इतिहासमा पढेको छु मोहन शमशेरले के भने थिए भन्दा मलाई चाहिँ एकदमै कति तोपको सलामी दियो भने मात्रै आउँछु भन्दाखेरि तत्कालीन प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीले के भने थिए भने त्यो 1950 सन्धिमा सही हस्ताक्षर मात्र गर भन न सय तोपको सलामी भए पनि गरिदिनु एक घटना दोस्रो भुटानी शरणार्थीको बेला शेरबहादुरजी भुटान जानुभयो भुटान जाँदा उहाँको यस्तो भव्य स्वागत गरियो उहाँले नेपाललाई डुबाएर आउनुभयो दोस्रो घटना तेस्रो गिरिजा प्रसाद कोइरालाजी उहाँ चाहिँ भारत भ्रमण जानुभयो र उहाँलाई एसियाकै महान नेता भनेर एकदम ढोल पिटाइयो तर के भयो उहाँले महाकाली सन्धि टुम्पु सन्धि गर्नुभयो त्यसकारण यहाँ कुरा के छ भने कहिले स्वागत गर्यो गर्यो यो कस्तो हुन्छ भने कुटनीतिमा कहिलेकाहीँ माधुर्य एउटा चालबाजीको रूपमा पनि आउँछ तर म अहिले त्यो भन्दिनँ उहाँलाई शङ्काको लाभ उहाँलाई नै दिन्छु त्यसकारण प्रधानमन्त्री बालेन शाहजीले अघिल्लो दिन संसदमा त्यस्तो बोल्नु भोलिपल्ट रवि लाल छानेजी भारत जानु र उहाँले के बोल्नु भएको छ रवि लाल छानेजीले एउटा कुटनीतिमा म तपाईँ र तपाईँ मार्फत सम्पूर्ण देशभक्त नेपाली कुटनीतिका ज्ञाता अन्तर्राष्ट्रिय कामका ज्ञाताहरूको ध्यान आकर्षण गराउन चाहन्छु उहाँले के भन्नु भएको छ भने अब म विगतको कुरा गर्नलाई मैले छोडिदिइसकेँ उहाँको शब्द अर्कै छ मैले त्यसलाई व्याख्या गरेँ अनि विगतको कुरा छोडेँ भनेको त सीमा विवाद भयो असमान सन्धि सम्झौताको कुरा भयो व्यापार घाटा भयो यी सबै छोडेँ भनेको अर्थ लाग्छ कुटनीतिमा अस्तो उदाहरणको रूपमा म तपाईँलाई भन्छु उहाँले भारतमा त्यत्रो ठुलो स्वागत भयो स्वागत भनेको त्यसको परिणाम दुई देशको बिचको सम्बन्धमा कुनै सहजता राम्रो परिणाम आउनु पर्यो नि उहाँ जुन दिन भारत हुनुहुन्थ्यो त्यो दिन भारतीय सुरक्षाकर्मीहरू हाम्रो सुस्ता क्षेत्रमा पसे एक अर्को अहिले चियाको हात तपाईँ भर्खर समाचार तपाईँकै रेडियोबाट मैले सुने चियाको निर्यातमा फेरि कलकत्तामा गएका जो कन्टेनरहरू त्यहाँका सामानहरू छन् त्यसलाई प्रत्येक कुराको जाँच गरेर मात्रै तिमीले व्यापार गर्न पाउँछ भनेर रोकेको छ सुमधुर सम्बन्ध र एकदमै राम्रो स्वागत गरेको राम्रो परिणाम भनेको त त्यो व्यवहारमा देखिनु पर्यो त्यसकारण बालेन्द्र शाहजीले जे कुरा बोल्नु भएको छ त्यो राष्ट्रघाती कुरा हो र उहाँलाई त्यस्तो बोल्ने व्यक्तिलाई एकछिन पनि सरकारमा बस्ने नैतिक अधिकार हुँदैन अयोग्यता कुरा नबुझेर अझ उहाँले यतिसम्म भन्नु भएको छ कि नेपालको सिमाना मिचिएको छ भन्ने कुरा त मैले प्रधानमन्त्रीपछि भएपछि थाहा पाएँ म झापाका जिल्लाका मतदाताहरूलाई कहिलेकाहीँ सम्झन्छु क्या जुन व्यक्ति आफ्नो सिमाना कहाँ हो भारतले कति ठाउँमा मिचेको छ म कुन यो देशको सीमाको सुरक्षा म कसरी गर्छु भन्ने कुराको जसलाई अलिकति पनि इतिहासको र आफ्नो भूगोलको जानकारी हुँदैन अनि त्यस्तो
0: सरकारका प्रवक्ता सस्मित पोखरेलले चाहिँ हाम्रो प्रधानमन्त्रीले त्यो कुरा बोलेकै छैन भनेर भन्नु पनि भएको छ नि त होइन
9: खेमजी तपाईँ जतिको यस्तो स्थापित पत्रकारले यस्तो प्रश्न
0: नगर्नुहोस् न अनपचार होइन बोलेकै
9: सुन्नुहोस् न, बोलेको छ छैन भन्ने भन्नुभयो भने यो सीमा वारपार अतिक्रमणको कुरा अङ्ग्रेजी शब्द प्रयोग गर्नुहुन्छ, उहाँ क्रस बोर्डर अकुपेसन, जनतालाई ठग्नु पऱ्यो भने यहाँका प्रत्येक ठुलापन्दा बस्ने व्यक्ति जनताले नबुझ्ने अङ्ग्रेजी भाषा प्रयोग गर्छन्। हेर्नुहोस् यहाँ पनि त्यही गरिरहेको छ, म त गृहमन्त्री भएर सबै सिमाना रक्षा मन्त्री भएको मान्छे हो नि, मैले सिमानाको पो माध्यम त्यति मात्र होइन, जति बेला महाकाली सन्धि भयो त्यो लिम्पियाद्वारा लिपुले कालापानीमा गएको मान्छे हो म हेलिकप्टरबाट, र त्यसपछि मैले नापी विभागका प्रत्येक नक्साहरूको अध्ययन गरिरहेको छु। 15 सदस्यीय रामचन्द्र पौडेलजीको संयोजकत्वमा भएको जुन हाम्रो यो अध्ययन थियो, पछि पत्नी सभा शेरबहादुरले भङ्ग गरेपछि हामीले दुःखका साथ मैले भन्नुपर्छ हामीले काम गर्न पाएनौँ, धेरै काम गरिरहेको थियौँ हामीले, हो त्यो बेला मैले सीमाको एक एक कुरा हेरेको छु। यो सीमा वारपार यो एउटा भारतका मान्छेले नेपालको भूमिमा खेतीपाती गरेको, नेपालका मान्छेले भारतको भूमिमा खेतीपाती गरेको भनेको के हो भने नेपालको सीमाको रेखाङ्कनमा जुन ज्यादा मतभेद छ त्यहाँ मान्छेले पुर्ख्यौलीदेखि खेतीपाती गर्दै आएको कुरामा खेतीपाती गरिरहेको कुरा हो त्यो त्यो अनि कुनै देशले अतिक्रमण भन्ने अर्थ लाग्छ त्यो। अरे यसमै पनि सीमा वारपार यो एक देशका नागरिकले अर्को देशमा खेतीपाती गरिरहेको कुरामा पनि भारतीयहरूले जति आएर हाम्रो खेतीपाती हाम्रो भागमा गरेका छन् नेपालले त्यो पनि गरेका छैनन्। त्यसकारण कुनै पनि देशभक्त व्यक्ति, कुनै पनि मातृभूमिप्रति माया गर्ने व्यक्ति, कुनै पनि यो देशको भौगोलिक अखण्डताप्रति कटिबद्ध व्यक्तिले यस्तो झुट्टा कुरा गरेर म अतिक्रमणवादी देशको प्रधानमन्त्री हो भन्ने जस्तो गैर जिम्मेवार मातृभूमिको छातीमा पुट बजार्ने कुरा गर्दैन। हेर्नुहोस् त्यस कारणले गर्दा कस कुनै प्रवक्ताले के भन्यो भन्ने कुरा भएन, उहाँले के बोल्नु भएको छ भन्ने कुरा त उहाँका मुखार बिन्दका कुराहरू त जताततै छ्याप्छ्याप्ती आइराखेका छन् त। त्यस कारण हामी जब आफ्नो भौगोलिक अखण्डताको रक्षाको लागि, आफ्नो भूभागको रक्षाको लागि एउटा शक्तिशाली देशसँग वार्ता गर्नुपर्ने स्थितिमा छौँ, त्यो वार्तामा नेपालको हातलाई कमजोर पारेर, नेपाललाई तल पारेर, यो अर्काको हात बलियो पार्ने षड्यन्त्र बाहेक यो केही पनि होइन, यो नजानेर त्यत्तिकै प्याच्च बोलेको होइन जस्तो मलाई किन लाग्छ भन्दाखेरि, उहाँ हतार हतार छापामार शैलीमा संसदका मूल्य मान्यता मर्यादा सम्पूर्ण कुरा मिचेर उहाँ प्रतिनिधि सभामा जानुभयो र हात ठड्याएर सभामुखसँग उहाँले समय माग्नुभयो। अब प्रश्न गर्ने सांसदहरूको पनि त्यत्तिकै कमजोरी देख्छु म, उहाँले सारा मिचेर विधि मिचेर त्यहाँ गइसकेपछि हामी यो मान्दैनौँ यो विधि मान्नुहोस् भन्न सक्नु पर्थ्यो भन्ने मलाई लाग्छ। हेर्नुहोस् ल भइहाल्यो, उहाँले प्रश्न सोध्नुभयो, प्रश्न सोद्धाखेरि उहाँले त्यो कुरा त्यत्तिकै नबुझेर भनेको हो जस्तो मलाई किन लाग्दैन भन्दाखेरि, भोलिपल्ट रवि लान्छेनजी सभापति भारत जान लागेको हुनाले उहाँहरूको बिचमा अलिकति अन्तर्विरोध पनि भएको हुनाले, अब रवि लान्छेनजीले त्यहाँ गएर पासा पल्टाइदियो भने त म प्रधानमन्त्रीबाट हट्यो भने के गर्ने भनेर हतपत्त लम्पसार परेर भारतलाई खुसी पार्ने चालबाजी बाहेक त्यो केही पनि होइन। त्यो छलछाम गरेर यो पर्दा हालेर, कसैले टालो हालेर, त्यो भङ परेका टालो हालेर यो सत्य छोपिन सक्दैन।
0: अहिले यसको मतलब चाहिँ यहाँले डाक्टर साहबले भनेको कुरा, रवि लामिछानेजी दोस्रो दिन भारत जाँदै हुनुहुन्छ, पहिलो दिन छापामार शैलीमा संसदमा आएर भोलि उहाँहरूको आन्तरिक विवादका कारण म कतै माइनसमा पो हुन्छु कि होइन, रवि लामिछानेजीलाई भारतले बोक्छ कि, मेरो त यो पदै अब गायब हुने भयो कि भनेर चाहिँ अमर्यादित ढङ्गले चाहिँ उहाँ प्रस्तुत हुनुभयो, त्यो क्लियर छ होइन जनताले होइन डाक्टर साहब।
9: अहिलेसम्म कुटनीतिमा नेपालको इतिहासमा विभिन्न समयमा प्रधानमन्त्री भएकाहरू, विभिन्न समयका असमान सन्धि सम्झौताहरूको पृष्ठभूमि, त्यो गर्नेहरू र त्यो बेलाका घटनाहरूलाई हेऱ्यौँ भने यो घटना पनि त्यस्तै प्रकृतिको देखिन्छ। हेर्नुहोस्
0: तर रवि लामिछानेलाई त भारतले राम्रो स्वागत गरे नि त होइन, उहाँलाई त
9: मैले तपाईँलाई स्वागतको कुरा गरेँ नि त, स्वागत
0: यसका रहस्य त्यसो भए स्वागतभित्रमा पनि केही तथ्यहरू लुकेको
9: होइन, म त्यसरी अहिले भन्दैन हेर्नुहोस्, किनभने तथ्यहीन तरिकाले बोल्नु हुँदैन। म यति कुरा भन्छु कि मैले एउटा रवि लामिछानेले विगतको झोला हामी बोक्दैनौँ भनेको मैले त्यसको अर्थ तपाईँलाई भनिसकेँ, कुटनीतिमा विगतका कुनै पनि नेपालले गरेका दावीहरूमा अब हामी अड्दैनौँ भनेको हो, त्यो आत्मसमर्पण हो त्यो। त्यसकारण मैले तपाईँलाई शेरबहादुरलाई भुटानमा गरेको स्वागतको पनि भने, गिरिजाप्रसाद कोइरालालाई भारतमा गरेको सहयोगको स्वागतको कुरा पनि मैले तपाईँलाई सम्झाएँ, म तपाईँबाट नेपाली जनतालाई स्मरण गराउन चाहन्छु, हामी बिर्सिहाल्छौँ। गिरिजाप्रसाद कोइरालालाई मन शमशेरलाई गरेको स्वागतको पनि मैले तपाईँलाई स्मरण गराएँ। अझ त्योभन्दा ठुलो जति बेला सिक्किम गयो त्यति बेला लेन्डु दोर्जीलाई कस्तो गरेका थियो तपाईँ हेर्नुहोस् न इतिहास। त्यसकारण यो कुटनीतिमा के हुन्छ भने, कसैले माधुर्य कुरा गर्यो, मह जस्ता कुरा गर्यो भन्दैमा त्यसको परिणाममा हेर्नुपर्छ। म एउटा कुरा मान्छु ल, त्यसो भए यदि रवि लामिछानेजीप्रति एकदम राम्रो गरेर अब नेपालप्रति राम्रो गर्ने कुरा भएको भए, रवि लामिछानेजी उहाँ भारतको प्रधानमन्त्री जस्तो उच्च तहमा वार्ता गर्दै हुनुहुन्छ, अनि हाम्रो सुस्तामा भारतीय सुरक्षाकर्मीले किन प्रवेश गरे त, अनि हाम्रो अहिले चियामा निर्यातमा रोक किन लगाए त। सद्भाव त जुन व्यवहारमा राम्रो स्वागत गरेको हुन्छ त्यो व्यवहारमा त्यसका परिणाम देखिनु पर्यो नि, तब त्यो कुटनीतिमा राम्रो व्यवहार गरिएको र यस साँच्चीकै अब समानताको आधारमा, पारस्परिक हितको आधारमा, दुई देशको पारस्परिक हितको आधारमा, सार्वभौम समानताको आधारमा अब है सम्बन्धमा राम्रो एउटा परिणाम आउने हो भने तब पो भन्न सकिन्छ त, त्यो देखियो त परिणाममा। अब रवि लामिछाने फर्केपछि थाहा होला अझ के हुन्छ, किनभने परराष्ट्र मन्त्री जाँदै हुनुहुन्छ, परराष्ट्र मन्त्री जाँदै हुनुहुन्छ, उहाँ के गर्दै जानुहुन्छ गर्दै जानुहुन्छ भन्ने कुरा ठोस कार्यसूची देख्नु भएको छ? नेपाल जस्तो एउटा भौगोलिक दृष्टिकोणबाट र सामरिक दृष्टिकोणले एकदमै संवेदनशील भूराजनीतिक अवस्थामा रहेको र शक्ति पनि तुलनात्मक रूपले कमजोर भएको देशले कुनै पनि व्यक्ति परराष्ट्र मन्त्री होस्, गृहमन्त्री होस्, कुनै प्रधानमन्त्री होस्, कुनै देशमा जाँदा म यो कार्यसूची लिएर जान्छु भनेर जनतालाई जानकारी गराउनु पर्दैन? संसद चलिरहेको छ, गराउनु भएको छ, सुन्नु भएको छ तपाईँले? यस्तो खालको यो यस्तो खालको कुटनीतिले त नेपाल त डुब्छ। हेर्नुहोस्, हामी नेपालको इतिहास हेर्नुहोस्, अरू देशका इतिहासहरू हेर्नुहोस्, हामी इतिहासबाट शिक्षा नलिने रे, अब विगतको झोला नबोक्ने। जुन व्यक्ति इतिहास बिर्सिन्छ नि त्यो देशले, त्यो व्यक्तिले देश समाप्त गर्छ, बुझिराखौँ। चाहे राणा शासन होस्, चाहे त्यसपछिका शासन प्रणाली हुन्, पहिले लिच्छविकालदेखिको जुन नेपालको इतिहास छ, नेपाल कसरी भारत जति बेला अङ्ग्रेजको दासतामा ऊ चाहिँ जकडिरहेको थियो, नेपाल त एउटा स्वतन्त्र देश थियो नि, अनि त्यो इतिहास पनि बिर्सिने, अब झोला केही पनि नबोक्ने। सुगौली सन्धिबाट नेपालले गुमाएको भूमि, जङ्गबहादुर राणाले चाहिँ अहिलेको नयाँ मुलुक, पहिले नयाँ मुलुक भन्थ्यो, हामी बाँके बर्दिया कञ्चनपुरका कतिपय भूभागहरू जुन फिर्ता ल्याउनु भयो, त्यो सबै इतिहास वीर गोर्खाली भनेर संसारमा प्रसिद्धि कमाएको र पछि असमान संहिताको भारी कुममा पिसिरहेको नेपाल, जसबाट नेपालले आज मुक्ति चाहिरहेको छ र नेपालको संविधानको धारा 51 ड मा हामीले त्यसलाई प्रतिबिम्बित गरेका छौँ संविधान बनाउँदा, अनि ती सबै कुरा बिर्सिन्छु भन्ने अर्थ लाग्ने गरी एउटा शक्तिशाली देशको राजधानीमा गएर बोल्न मिल्छ? उहाँले त्यो भएको कुरालाई समाते, अब अरू कुराहरू त्यसका परिणाम के हुन्छन्, उहाँ आएर के भन्नुहुन्छ, भारत देशपछि कस्तो व्यवहार गर्छ, विगतका ती सबै समस्याहरू समाधान भएर जान्छ कि जाँदैन? यत्रो ठुलो व्यापार घाटा छ र नेपालको चिया व्यापारलाई समेत अवरोध गरिदिने, यही हो त एकदम राम्रो व्यवहार, एकदम परिणाम मह जस्तो आएको भनेको यही हो त भन्ने प्रश्न उठ्छ कि उठ्दैन भन्नुहोस् त?
0: हस् डाक्टर, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेतापूर्व रक्षा मन्त्री, उपप्रधान एवं गृहमन्त्री डाक्टर भीमरावल आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।
10: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
13: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
14: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
15: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
16: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

माडीडौँ रातमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोकिँदा एकजना घाइते। माडीको बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ कर्मश व्यवस्थापन हुँदै गैर नाफामूलक स्वयंसेवी संस्था एजुकेसन फर लाइफले माडीका 5 विद्यालयमा पुस्तकालय स्थापना सहयोग पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले माडीमा होमस्टे व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन। राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनु पर्नेमा सांसदहरूको जोड। राप्रपाका केही पदाधिकारी सहित 183 नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा। र क्यान्सरका बिरामीलाई थप पीडा किमोथेरापीमा परेको हुने औषधि पाउनै सकस, रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौँ श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीठोरी सडक खण्ड अन्तर्गत चितवनको माडी नगरपालिका 9 रातोमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोकिँदा एकजना घाइते भएका छन्। प्रहरीका अनुसार बिहिबार राति करिब 8 माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश 002P6863 नम्बरको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोकिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका एक निवासी करिब 40 अजित कुँवर घाइते भएका हुन्। दुर्घटनामा कुँवरको बाया पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि ठोरी स्थित स्वास्थ्य चौकी चोक बजार लगिएकोमा थप उपचारका लागि वीरगंज पठाइएको छ। बाघसँग मोटरसाइकल ठोकिएसँगै गुहार मागेका उनलाई ठोरीको अमुवा पोस्टका सेनाले उद्धार गरेका थिए। ठोरीबाट काठमाडौँ चल्ने रात्रि बस छुटेसँगै मोटरसाइकलमा गई बस चढाएर फर्कने क्रममा सो दुर्घटना भएको घाइतेका भतिज सागर कुँवरले जनाउनुभयो। नर्वेजियन गैर नाफामूलक स्वयंसेवी संस्था एजुकेसन फर लाइफले माडीका 5 विद्यालयमा पुस्तकालय स्थापना सहयोग गरेको छ। नेपालभर 164 विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको सो संस्थाले बिहिबार सोमेश्वर माध्यमिक विद्यालय माडी 1, माडी माध्यमिक विद्यालय माडी 3, जनजीवन माध्यमिक विद्यालय माडी 9, खैरहनी माध्यमिक विद्यालय माडी 4 र आधारभूत विद्यालय दक्षिण ऐदपुरी माडी 8 पुस्तक तथा शैक्षिक सामग्री सहयोग गरेको हो। संस्थाले माध्यमिक विद्यालयलाई प्रति विद्यालय 1,00,000 रुपियाँ तथा आधारभूत विद्यालयलाई 80,000 रुपियाँ बराबरका पुस्तक तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ। लगातार 3 सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत माडीमा 17 र भरतपुरमा 3 गरी 20 विद्यालयमा पुस्तकालय स्थापना भइसकेका छन्। नर्वेली विद्यार्थीहरूले खाजा खर्चबाट बचत गरेको रकम तथा विभिन्न परियोजना कार्य मार्फत संकलन गरिएको रकमबाट संस्थाले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा पुस्तकालय र शैक्षिक सामग्री सहयोग गर्दै आएको छ। कार्यक्रमलाई माडीसम्म विस्तार गर्न विद्यालय र संस्थाबीचको समन्वयको भूमिका माडीनौ कृष्णनगर निवासी विनोद अधिकारीले निर्वाह गर्दै आउनु भएको छ। होमस्टे सञ्चालन, होमस्टे पाहुना सत्कार, सरसफाई र स्थानीय परिकारको प्रवर्धन गर्दै समुदाय स्तरमा पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले माडीमा होमस्टे व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ। पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत माडी नगरपालिका 3 बसन्तपुर स्थित बगौडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा जेठ 20 र 21 सञ्चालन भएको तालिममा 18 सहभागिता रहेको थियो। बसन्तपुर स्थित जक्सन क्याफेमा सञ्चालित सो तालिममा सहभागीहरूले होमस्टे व्यवसायलाई व्यवस्थित गुणस्तरीय तथा पर्यटक मैत्री बनाउने विभिन्न पक्षबारे समेत जानकारी गराइएको प्रशिक्षक सरोज रोक्काले बताउनुभयो। कार्यक्रमबाट स्वरोजगार तथा आय आर्जनका अवसर वृद्धि गर्न र होमस्टे व्यवसायलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने आशा गरिएको आयोजक बगौडा उपभोक्ता समितिका अध्यक्ष बलराम महतोले जानकारी दिनुभयो। मुख्य व्यावसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ कर्मश व्यवस्थापन हुँदै गएको छ। बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी 3 कार्यालयसँगै माडीमा खटिएका ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयको सामूहिक प्रयास

0: प्रदेशमा बजार क्षेत्रमा सवारी साधनहरूको पार्किङ व्यवस्थापन सुधार हुँदै गएको देखिएको हो। हाल मुख्य बजार क्षेत्रमा एक साता सड़कको एक छेउ र अर्को साता सड़कको अर्को छेउमा मोटरसाइकल तथा सवारी साधनहरूको पार्किङ गर्ने प्रणाली लागू रहेको छ। यसको कार्यान्वयन पक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्ट मुख्य रूपमा खटिएको देखिनुहुन्छ। बसन्तपुर बजारबाट सुरु भएको यस प्रकारको पार्किङ व्यवस्थापन माडीका अन्य बजार क्षेत्रमा पनि लागू गर्ने छलफल सुरु गरिएको विष्टले बताउनुभयो। यसबाहेक नियमित र छड्के ट्राफिक चेकजाज विद्यालय र समुदाय स्तरमा ट्राफिक सचेतना एवं ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीको क्रम समेत सँगसँगै कडाईपूर्वक लागू गरिएको इप्रका माडीले जनाएको छ। अत्याधिक गर्मी बढेसँगै विद्युत खपतमा उल्लेख्य वृद्धि हुँदा चितवनको चरौली वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ। नेपाल विद्युत प्राधिकरण चरौली वितरण केन्द्रका अनुसार पछिल्ला दिनहरूमा विद्युतको माग अत्याधिक बढ्दा प्रसारण लाइन वितरण लाइन तथा वितरण ट्रान्सफरहरू ओभरलोड भएका छन्। यसका कारण न्यू भोल्टेज तार तथा जम्पर चोडिने ट्रान्सफर्मरको फ्युज जाने लगायतका समस्या बारम्बार देखिँदा विद्युत सेवा अवरुद्ध तथा अनियमित भइरहेको केन्द्रको समस्या समाधानका लागि प्राधिकरणका कर्मचारीहरू मर्मत तथा व्यवस्थापन कार्यमा निरन्तर खटिरहेको केन्द्रले जनाएको छ। साथै गर्मी याममा विद्युत प्रणालीमा परेको चाप कम गर्न अत्यावश्यक बाहेका विद्युत उपकरणहरूको प्रयोग सकेसम्म न्यून गर्न तथा विद्युत लोड व्यवस्थापनमा सहयोग पुर्याउन सम्पूर्ण ग्राहक वर्गसँग अनुरोध समेत गरेको छ। रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट रु 9 करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू सड़कमा उत्रिएका हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीच कुन कुन विषयमा समस्या छन् ती विषयको सूची तयार पार्न नेपाललाई आग्रह गरेका छन्। बुधबार नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका थिए। तर के काम गर्ने, कुन कुन विषयमा छलफल गर्ने त्यसको लिस्ट तयार गरेर दिन सभापति लामिछानेलाई उनले आग्रह गरेको भ्रमण दलमा सहभागी एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणमा जेठ 22 गतेदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदान प्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन्। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनैतिक दल गठन गर्ने घोषणा पनि गरेका छन्। पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वको पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नु परेको बताएका हुन्। नेपाली कंग्रेसले 12 जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फाल्गुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लङ्घन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बिहिबार बसेको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो। नेपाली कंग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्य व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल्ली अध्यावधिक गर्ने समय दिएको छ। नेकपा एमालेको दुई दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरण राष्ट्रिय कार्यशाला अन्तर्गत बिहिबार टोली नेताहरूले आफ्नो प्रस्तुति सकेका छन्। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सकेर दोस्रो दिन समूहगत प्रस्तुति दिएका हुन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अधिकांश टोली नेताहरूले पार्टी सदस्यता नवीकरण र सदस्यता विस्तारमा देखिएका जटिलतालाई सहज बनाउन सुझाव दिएका छन्। नेकपा एमाले संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरण कार्यशाला दश बुधे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ। प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरिएको छ। त्यस्तै कार्यशालाले एक संगठित सदस्य बराबर न्यूनतम 3 नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ। राप्रपाका केही पदाधिकारी सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको बजारमा चरम अभाव भएको छ। मुख्यत भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमा नै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेको, नेपालमा औषधिको मूल्य समायोजन नभएको र डलर बढेका कारण पनि कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको अभाव भएको सरकारवालाहरू बताउँछन्। सांसदहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा स्थापना गर्नुपर्ने धारणा राखेका छन्। बिहिबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले प्रयोगशालालाई स्वतन्त्र स्वचालित र स्वायत्त बनाउनुपर्ने माग गरेका हुन्। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौं दिनमा भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारको हराइरहेका शेर्पालाई हिजो बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले जनाएको छ। समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा हिजो बिहान घिस्रिँदै गरेका उहाँलाई फेला पारेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिलवस्तु रोल्पामा 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका प्राधिकरणकै प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताएका छन्। उनले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिएका छन्। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाहको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाईँको दिगो अन्त्यका लागि अन्तिम मौका भनेका छन्। हिजबुल्लाहले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लडाकु समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुमण्डलको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा एकाएक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नौ रातामाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोकिँदा एकजना घाइते। माडीको बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै। गैर नाफामूलक स्वयंसेवी संस्था एजुकेशन फर लाइफले माडीका पाँचवटा विद्यालयमा पुस्तकालय स्थापना, सहयोग, पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले माडीमा होमस्टे व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन। राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनु पर्ने सांसदहरूको जोड। राप्रपाका केही पदाधिकारी सहित 183 नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा। र क्यान्सरका बिरामीलाई थप पीडा, किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस, रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: यतिखेर हाम्रो बेसमा भारतका लागि पूर्व नेपाली राजदूत दिलीप कुमार उपाध्याय हुनुहुन्छ। उपाध्याय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: सबै देशले आफ्नो आफ्नो हितको लागि आफ्नो प्रयास गर्छन्। अब त्यसो मामलामा अब खास गरेर मित्र राष्ट्र भारत या अहिलेका वर्तमान प्रधानमन्त्री मोदीजी अत्यन्त निपुण माहिर हुनुहुन्छ। त्यसमा त अब हामी सबैले पहिलेदेखि नै जानेकै बुझेकै कुरा हो। जस्तै उहाँले पहिलो संसदमा आएर दिएको वक्तव्य सुन्दाखेरि सबै नेपाली गदगदै भएका थिए। त्यो अनुसारको परिणाम अब नेपालीले देख्न पाएनन्। त्यसको लागि हाम्रो पनि कमी कमजोरी होला होइन, भारतको पनि होला। त्यसको चाहिँ समीक्षा गरेर नयाँ हिसाबबाट फेरि विथ रियलाइजेसन अब नयाँ अध्याय आयाम सुरु गर्ने प्रयास भारतले भन्नु अब सुरु गरौँ भनेको छ। त्यो राम्रो कुरा हो, सकारात्मक रूपबाट लिनुपर्छ। हामी त्यो के गर्छौँ भन्ने कुरो
1: कृषिलाई हेर्दाखेरि होइन, भारतले जुन किसिमको सम्मान गरेको छ, जुन किसिमको स्वागत गरेको छ, भारतका उच्च पदस्थहरूसँग पनि भेट भएको छ, अहिलेसम्म विदेशका कुनै पनि पार्टीका अध्यक्ष सभापतिहरूसँग नभेटेका गृहमन्त्रीले समेत भेट दिनु भएको विषयलाई पनि सँगसँगै हेरिएको छ, यी यावत कुराहरूलाई चाहिँ कसरी लिन सकिन्छ?
2: त्यही मैले भने अब त्यस किसिमको कुटनीतिमा भारत चाहिँ अब एकदम अहिलेबाट होइन, खास गरेर बिजेपीको सरकार चाहिँ अत्यन्त निपुण छ होइन। खास गरेर यो प्रधानमन्त्री मोदीजी र उहाँको टिमहरू चाहिँ अब यो मामलामा अब थोरै छन्। अहिले पनि जस्तै भन्नु नेपाल सरकारले अब आफ्नो पार्टीको सभापतिलाई सरकारले निर्णय गरेर आधिकारिकतासहित पठाएको भएदेखि त्यो कुरो एकदम स्वागत गर्दै थियो, राम्रो थियो। तर हामीले चाहिँ त्यो खोजी चाहिँ गऱ्यौँ, नेपाल सरकारले चाहिँ विश्वास गर्न सकेन आफ्नै सभापतिलाई, आफ्नै पार्टीको भन्ने नभए नेतालाई पनि। एकैछिनले प्रधानमन्त्रीले विभिन्न कारणले नगए पनि नेपाल सरकारको विशेष दूतको रूपमा भनेर पठाइदिएको भएदेखि चाहिँ आधिकारिकता पाएको मानिन्थ्यो कुटनीतिमा चाहिँ। तर भारत यस्तै खेल चाहिँ यस्तै हेर्नुहोस्, पहिले पनि जस्तै भने तपाईँलाई याद होला यस्ता धेरै खेल भएका छन्। अब हाम्रो के भन्नु तत्कालीन परराष्ट्र मन्त्री चाहिँ प्रस्ताव कारणले दिल्ली जान सक्नु हो, अब प्रधानमन्त्रीले पनि जानु उपचार गरेर आउनुहोस् भनेर त्यो भन्दा केसीले भन्नुभयो। जाँदाखेरि उहाँलाई चाहिँ यस्तो किसिमको अब न्यानो रेड कार्पेट ओछ्याएर स्वागत गरियो, त्यो तपाईँ हामीले देखाएको थियौँ होइन। अनि हाम्रो प्रधानमन्त्री पनि दङ्ग पर्नु पऱ्यो, ओहो उपचार गर्दै गएको मान्छेलाई पनि यत्रो स्वागत गर्छ। अब यो यो त गफ हेर्छ, कुटनीति यस्तो हुनु पनि
1: पर्छ।
2: त्यस्तै घटनाको
1: गइरहँदाखेरि वास्ता पनि गरेन नि त पछि त
2: गर्दै कसैले गरेको गर्दैन कि आफ्नो आफ्नो राष्ट्रको हित आफ्नो राष्ट्रको स्वार्थमा परुञ्जेल गर्दै नगरेपछि नगर्ने भन्ने कुरो त हामीले बुझ्नु पर्यो नि। हामी चाहिँ सचेत हुनु पर्यो कि हामीमा नेपालीमा चाहिँ के छ भन्दा त्यसले सकेन मैले सक्छु, यसले तिर सेवा गरेर म चाहिँ गर्छु भन्ने खालको त्यो मानसिकताले गर्दाखेरि हामी धेरै पछाडि परेका छौँ। यस्ता कुराहरूमा अझै पनि हामी त्यो म त अझै त सकारात्मक सोच राख्ने मान्छे हौँ केमजी कि। अब ठिक छ, भारतले पनि यी कुराहरूलाई रियलाइज गरेको, हामीले विगतमा धेरै कमी कमजोरी त्रुटि हामीले पनि गऱ्यौँ कुटनीतिमा, किनभने मैले पनि भारतको कुटनीतिलाई चाहिँ परिपूर्ण कुटनीति मानेको छैन। हेर्नुहोस्, चाहे त कोभिडको बेलामा नेपालले चाहिँ भ्याक्सिन नपाउने कुरामा हाम्रा चाहिँ मान्छे नि अब त्यो सुदूर पश्चिममा ट्रेनबाट खसेर चाहिँ अब बिचरा बिपत्ता भएको बेलामा चाहिँ खोजबिन गर्ने कुरा पनि मानवीय किसिमको चाहिँ चोज व्यवहार देखाउने पनि कुटनीति हुन्छ, त्यो परिपक्वता हो। बिजीकै प्रतिवेदन पनि कमसेकम बुझेर कार्यान्वयन नगरे हुन्छ नि त, बाध्यकारी थिएन त्यो नै बुझ दिने कुरा। यस्ता कुरा चाहिँ के भने भारतका पनि अर्कै नै, अनि यो यहाँ विवादको बारेमा पनि खालि नेपालले खोजेको त के भनेदेखि वार्ता गरौँ संवाद गरौँ भने अब वार्ता गर्दै त कुरो सि अहिले पनि सबै कुरो भयो अरे, अब सीमाको बारेमा चाहिँ चल्दै भएन। अब त्यो भारत त्यही गर्दा खोज्छ नेपाललाई यहाँ सबभन्दा बढी मर्का पीडा परेको छ, त्यो कुरालाई चाहिँ विवादित कुरा अहिले किन गर्ने, अहिले त राम्रो राम्रो कुरा गरौँ, मिठो मिठो कुरा गरौँ भनेर भन्छन् कुटनीतिमा, ठिकै छ। अब त्यस कारण यस्ता कुराहरूमा चाहिँ सजग हुने चाहिँ हामीले हो भारतले गर्नु चाहिँ त मैले कुनै असहयोग मानेको छैन।
1: भारतीय पक्षले नेपालसँगको सम्भावित सम्वादका विषयको सूची लिस्ट पनि मागेका छ होइन। अब सभापति फिर्ता भइसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारतको भ्रमणमा जाने कुरा छ, यसले केही नयाँ आयाम थप्न सक्छ?
2: सक्नुपर्छ, हामीले सक्नुपर्छ। भारतले भन्न त यो कुरा सधैँ भन्थ्यो, वास्तवमा नेपालले के चाहन्छ भन्थ्यो है। अब त्यो चाहिँ हामीले के चाहन्छौँ भन्ने कुराको त हामीले एउटा पार्टीको एजेन्डा एउटा प्रधानमन्त्रीको एजेन्डा भन्दा पनि नेपालको चाहिँ एजेन्डालाई बनाउन सक्नुपर्छ। जुन कुरो मैले धेरै पटक भन्ने गरेको छु, नेपालको सुरक्षा नीति, नेपालको परराष्ट्र नीति, नेपालको विकास एजेन्डा भनेको अब अहिले हामीले चाहिँ यसलाई एउटा राष्ट्रिय एजेन्डा बनाउन सक्यौँ होइन भनेदेखि त्यसले चाहिँ एउटा निकै ठुलो ग्राभिटी लिन्छ र भारतलाई पनि बाध्य पार्छ। भारतमाथि पनि ठुलो दबाब छ। नेपाल जस्तो एउटा भनिदिनु उनीहरूको नेबरहुड फर्स्ट पोलिसी भनेको नयाँ पोलिसी हो र हिजो पनि थियो नि त, हिजो किन बिग्रियो? किन चाहिँ परिणाम दिन सकेन?
1: तपाईँलाई अलिकति अनुभूति भयो गणतन्त्र पछाडि चाहिँ जुन किसिमको यो सम्मान, जुन किसिमको यो स्वागत देखियो, जुन किसिमको यो होइन एउटा पार्टीको सभापतिलाई होइन पार्टीको सभापतिलाई हरेक सरकारका चाहिँ उच्च पदस्थहरूले भेटे, यसको सन्देश चाहिँ अब दुइटै नजिकको सरकार छ, नेपालसँगको सम्बन्ध अलिक फरक हुनुपर्छ भन्ने खालको सन्देश दिन पनि खोज्या हो र भारतले?
2: त्यो अवश्य होइन, समय बलवान हो, समय नै सबभन्दा बलवान विषय हो। हेर्नुहोस् र हामी त एउटै ऋषि परम्परा वैदिक सनातन धर्म संस्कृति परम्पराको चाहिँ देश, अब भारतमा पनि यो विचारको प्रभाव छ। त्यसो हेर्दाखेरि नेपालमा यत्रो परिवर्तन भयो, यत्रो परिवर्तन भएपछि अब यत्रो झन्डै दुई तिहाईको बहुमतको सरकार बनेको छ, त्यसमा भारतले कस्तो किसिमको सम्बन्ध राख्छ, कस्तो व्यवहार गर्छ भन्ने कुरा त खास गरेर नेपाल र भारतमा नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि छ। भारतलाई पनि यो कुराहरू त कतै चाहिँ घुसेको होला, ढुकेको होला, र सुधार्ने अवसरको रूपमा भारतले ग्रहण गर्छ। हिजोका आफ्ना पनि भन्ने विगत यावत कमी कमजोरीहरूलाई उसले चाहिँ सुधार्ने प्रयास गर्छ भने नेपालले त हाम्रो त्यस बाध्यता छ। हामी एउटा कुरा चेन्जी सबै कुरो गर्न सकिन्छ, भूगोल बदल्न सकिन्न, तरिकी बदल्न सकिन्न। हाम्रो यस्तो भौगोलिक अवस्था छ, भोलि गएर कुनै बेलामा अब 10-20-50 वर्षपछि अब हिमाल मुनिबाट एउटा इन्टरनेसनल चाहिँ तपाईँको भनिदिनु अब सुरुङ मार्ग बन्न, अन्तर्राष्ट्रिय सुरुङ मार्ग बन्ला, न त्यो बगेर अलिकति बन्न नेपालमा चाहिँ 24 घन्टा उताबाट सप्लाई आउने बेलाको कुरा छुट्टै हो। होइन भने हामी त पूर्ण रूपमा त भारतसँग नमिलिकन, भारतसँग हाम्रो सुमुद्र सम्बन्ध नराखिकन त हाम्रो त बाध्यता छ। त्यसको फाइदा चाहिँ भारतले उठाउँछ, हामीले भारतसँग उठाउनु पर्ने फाइदाको बारेमा हामीले चाहिँ सधैँभरि चुक्दै गयौँ भन्ने मेरो चाहिँ दुखेसो हो। नेपाल सरकारले पनि यो बारेमा चाहिँ ध्यान अब देला आशा गरौँ।
1: अब अहिले सभापति रवि लामिछानेको पहिलो भ्रमण भयो यो सरकार बनिसकेपछि, तर प्रधानमन्त्री को चाहिँ भ्रमण हुन सकेन, यसमा कूटनीतिक हिसाबले कतै भारत नेपालसँग अलिकति रिसाएको वा चाहिँ अलिकति सम्बन्धमा चाहिँ के समस्या आएको, चिसो पनि आएको थियो यो यो भ्रमणभन्दा अगाडि चाहिँ?
2: होइन, अब नेपाललाई त हेर्नुहोस् हामी सोभरेन कन्ट्री हो होइन, हामी प्राविधिक रूपले कहिले पनि पराधीन भएनौँ, त्यो हाम्रो आफ्नो एउटा चाहिँ भन्दैन अब गौरव गाथा इतिहास छ, संस्कृति सभ्यताको इतिहास त्यो साक्षी छ, तर त्यो भन्नेमा हामी के अब तर भारतमा पनि एउटा राजनैतिक तह छ, एउटा प्रशासनिक तह छ है। अब त्यो राजनीतिक तहमा त त्यस्तो कुरो कहिले पनि पाइएन, तर प्रशासनिक तहले चाहिँ नेपाललाई त हामीले म्यानेज गरेका छौँ, ठिकै छ ठिकै छ भन्ने केही पनि नगर्ने, नेपाललाई यतिकै खालि अल्मलाएर राख्ने नीति देखिएको थियो। त्यसमा डिपार्चर हो भनेदेखि हामी अत्यन्त सौहार्दका साथमा नेपाल चाहिँ अगाडि बढ्न सक्नु पर्दछ, नेपाल अगाडि बढ्नु पर्दछ। त्यो बढ्नको लागि त गर्दै त सरकारले हो, आज भनौँ न राष्ट्रपतिको सरकार छ, दुई तिहाईको बहुमतको सरकार छ, यसले पनि विगतका नेपालका अब जति पनि हामी चाहिँ भनौँ अब प्रशासक प्रशासकहरू पार्टीहरू चाहिँ अलमल्ली आपसमा चाहिँ यस्ता कुराहरूमा चाहिँ अलिकति हामीले चाहिँ ध्यान पुगेन, राष्ट्रिय दृष्टिकोण बनाउन सकेनौँ। अब त्यो गल्ती नदोहोऱ्याएर नेपालको एजेन्डा चाहिँ बनाऊ, त्यसमा म चाहिँ एकदम सहमत छ, अवसर हो नेपालको लागि पनि अवसर हो। के हो त भारतसँग हाम्रो अपेक्षा के हो भन्ने कुरो पुष्ट रूपबाट आँखामा आँखा जुटाएर नेपालले भन्न सक्नु पर्दछ, त्यो सरकारले गर्नु पर्दछ, जसले गर्दैन थाहा छ।
1: सरकारले चाहिँ कूटनीतिक हिसाबले हरेक छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ सुमधुर बनाउन सक्ने आधारहरू देख्नुहुन्छ तपाईँले?
2: पर्छ हेर्नुहोस् पर्छ अब कति गर्छ र त्यो त हेर्नुहोस् उहाँहरूले नि हामीले के शुभकामना दिने हो शुभेच्छा दिने हो
1: अनि सीमा लगायतका विषयमा होइन सीमा लगायतका विषयमा रोजगारीका विषयमा वान टु वान वार्ताहरू छलफलहरू किन हुन सक्दैनन् तपाईँले अघि पनि उठाउनु खोज्नु भएको थियो प्रबुद्ध समूहको युपिजीको प्रतिवेदन चाहिँ भारतले बुझ्नै मानेको छैन होइन नेपाल पक्षले पनि यो विषयमा बोल्ड रूपमा चाहिँ टेबल टक गरेर कुरो पनि उठाउन सकेका छैन अब उहाँहरू चाहिँ उठाउन सक्षम हुनु होला रवि लामिछानेजीहरू जस्तो उहाँले सीमाको विषयमा एउटा हिन्दुस्तान टाइम्समा केही लेख्दाखेरि होइन यो विगल्यान्डसम्मको चाहिँ सहभागिताको कुरालाई गर्दाखेरि त भारतले ठाडै अस्वीकार गरिसकेका छन् त यो तेस्रो देश त मान्य हुन सक्दैन हाम्रो सीमा विवादको विषयमा भनेर होइन फेरि
2: अनि यहाँ पनि हेर्नुहोस् अब सीमा विवाद भनेको दुईवटा देशको बिचको चाहिँ सीमाको विवाद हुन्छ त्यो अन्तर्राष्ट्रिय मान्यता हामीले पनि बुझेको कुरा होइन त्यसको तेस्रो पक्षलाई चाहिँ कसैले पनि स्वीकार्दैन तेस्रो पक्ष चाहिँ कहिले भन्दा साक्षीको रूपमा प्रमाणको रूपमा भोलि गएर विवाद बढ्यो अन्तर्राष्ट्रिय अब यसलाई चाहिँ भन्यो नकरण गर्नुपर्ने भयो अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने भयो भने त्यो बेलामा यी सब कुराहरू हुन्छ त्यस सेकेन्ड स्टेज हामी पहिलो स्टेपमै पहिले प्रयास गरौँ न द्विपक्षीयमा चाहिँ हामीले समाधानको चाहिँ प्रयास गरौँ भारत त्यसको लागि तयार छ इच्छुक छ अनि वार्ताको लागि मात्रै पनि संवादको लागि उसले अब तयार हुन्छ भनेदेखि त राम्रो कुरा हो नि आफ्नो प्रमाण भारतले देखाओस् हाम्रो प्रमाण हामीले देखाउँ एउटा कुनै त्यसबाट संवादबाट सहमति निस्किन्छ एउटा त्यसको चाहिँ भनौँ न समाधान निस्किन्छ नि जहाँ समस्या छ त्यो समाधान छ हेर्नुहोस् म त्यति सकारात्मक मान्छे हुँ समस्या नै बुझ्दिने हिजो त भारत सरकारले स्वीकारेको कुरा हो नि जुन अहिलेको यो क्रस होल्डिङ अब यो अकुपेसनको कुरा आयो नि म त अब तराईको मान्छे सिमानाको मान्छे होइन जस्तै बोर्डर भए हाम्रो जग्गा जमिनहरू चाहिँ तपाईँले देख्नु भएको थियो नि अलिमिरो त टेढोमेढो हुन्छ नि तपाईँको मेरो जग्गा आज जे छ तिनवटा स्टेट ब्याङ्कमा छैन नि अहिले डिजिटल म्यापिङमा चाहिँ हामीले त्यो पिलर टु पिलर कुरा गऱ्यौँ है त्यो गर्दाखेरि त कुनै भारतमा पऱ्यो कुनै नेपालमा पऱ्यो सामान्य कुरा हो त्यो धेरै मिलाइसके मिलेको छ अझै मिलाउन बाँकी छ त्यस्तो कुरालाई पनि नेपालले मिचेको छ भनेर भन्नु त हाम्रो कमजोरी हेर्नुहोस् हाम्रो
1: संसदको रोस्टरमाथि भनिदिनु भयो नि त प्रधानमन्त्रीज्यूले त नेपाललाई अधिकारमाकारीको संज्ञा दिनुभयो नि त उहाँले आफैले होइन
2: उहाँको अपरिपक्वता उहाँको अदूरदर्शिता हो उहाँले कसले अलिकति ब्रिफिङ गरे यो बारेमा शब्द चयनमा गल्ती भयो त्यो कुरो उहाँले छिटोभन्दा छिटो संसदीय रस्तोमा अघि प्रस्ताव प्रश्न गर्दैदेखि यो कुराको चाहिँ पटाक्षेप हुन सक्छ होइन भनेदेखि एकदम कमजोरी त्यो स्वीकार्नुपर्छ मान्छेले आफ्नो कमजोरी पनि स्वीकार्न नसक्ने पनि कहीँ त्यो मान्छेले भोलि प्रगति गर्छ र
1: प्रधानमन्त्रीले
2: माफी शब्द किन प्रयोग गर्नु पर्यो र त्यो उहाँको त्यो इन्टेन्सन के हो भन्नु पर्यो नि त माफी भन्ने शब्द त म पनि त्यो भन्ने नि त अघि त्यसको प्रधानमन्त्री तर उहाँको अभिप्राय के थियो त त्यो पस्टै उहाँले गर्नु पर्यो
1: मिचेकै पाइएको हो भने पनि मिचेकै हो भने पनि त त्यो त आन्तरिक संवाद मिलाउने कुरा हो नि त सार्वजनिक रूपमा चाहिँ यसरी रोस्टो मारे भन्ने कुरा त दसी प्रमाण बन्छ नि त होइन अन्तर्राष्ट्रिय
2: अब यो जुन हामीले पुस्ता र कालापानीको क्षेत्र चाहिँ विवाद सुल्झाउन रहेको चाहिँ क्षेत्र भनेर त्यो नापिनै रहेको छैन अहिलेको डिजिटल म्यापिङमा है त्यो कुरो भारतले पनि स्वीकारेको हामीले पनि स्वीकारेको तर भारतले त्यो चाहिँ पुस्ताको त टचै भएको छैन कालापानीको चाहिँ एकतर्फी रूपबाट उसले ट्रेड रुट र पिलग्रिमेज रुट के के भनेर अब चिनसँग पनि सम्झौता गरेर त्यो बाटो बढाएपछि अब चुच्चे नक्साका प्रकरण अनेक विवाद आयो यी कुराहरूलाई के उसले पनि स्वीकार्नु त पर्यो मैले पनि विवादित मानेको हो मेरो मन्त्रालयले मेरो प्रधानमन्त्रीको वक्तव्यमा परेको कुरा त्यति त म स्वीकार छु वार्ता बसौँ भन्नु पर्दैन भारतैमा नबस्ने त भारत अर्कै हो नि यो कुरामा चाहिँ हामीले हाम्रो प्राइमरी
1: प्रधानमन्त्रीले उठाएको मुद्दालाई कूटनीतिक हिसाबले त फरक फरक ढङ्गले पनि त व्याख्या गरे नि त राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले होइन यो कुरा अहिले अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो भारतले पनि यसमा चासो देखायो प्रधानमन्त्रीले बुझेरै जानेरै यो विषयलाई उठाउन खोज्नु भएको ग्रेटर नेपालसम्मका पनि सपनाहरू बाँडियो फेरि
2: यो शब्द र पानीलाई जता लगायो उतै जान्छ नि त अब नयाँ नयाँ सांसदहरू हुनुहुन्छ उहाँको नयाँ नयाँ भौतिकता होला नयाँ ज्ञान होला त्यसमा अहिले जान चाहन्न तर कुरो चाहिँ के हो भने
1: लिपले कहाँ पर्छ भन्दा पनि थाहा नभएका पनि सांसदहरू
2: होइन अब नेपालको चाहिँ हित हुनु पर्यो परिणाम देख्नु पर्यो कि म चाहिँ त्यसमा फोकस गर्छु परिणाम नेपाली जनताले नेपाल राष्ट्रले हाम्रो यो समस्यामा चाहिँ यो समाधानमा जस्तो भन्छ नि हाम्रो चाहिँ भारतसँग जे जे इस्युजहरू छन् नि त्यसमा यो यो मामलामा चाहिँ हाम्रो चाहिँ हो राम्रो हो ल राम्रो चाहिँ परिणाम आयो राम्रो चाहिँ कामको सुरुवात हो भनेर हामीले पनि सोच्न सक्नु पर्यो र भारतले पनि नेपालसँग उसको जे अपेक्षा छ यो पुष्ट रूपबाट भनेर नेपाल सरकारले के सक्ने के नसक्ने त्यो कुराको चाहिँ राम्रो एउटा प्रबन्धन सहितको चाहिँ हामी एउटा अब सम्बन्ध कायम राख्न सक्यौँ भने भारत विकसित नै होला, यति त यति हुने त्यति नहुने त भन्ला. अन्त खालि किन दोषारोपणको खेलमा नेपाल र भारत परेको छ, एकले अर्कालाई दोषारोपण गर्दै र दुवै देशको चाहिँ हित नहुने, दुवै देशको भइरहेको हाम्रो त मरणान्तरै छ. भारतलाई पनि के राम्रो भएको छ नेपालसँगको सम्बन्धलाई हुनु खालको राम्रो सम्बन्ध चाहिँ अब एक किसिमले त्यो भन्दै तल माथि पारेर बिगार्न खोजेर बिग्रिन खोजेर बिग्रेर के फाइदा हुन्छ हुँदैन नि त. ठुलो दबाब भारतभित्र पनि छ खबरदार भन्ने.
1: तर अहिले भारत चाहिँ अलिकति सतर्क भएको जस्तो, अलिकति सशङ्कित पनि जस्तो देखिन्छ होइन
2: त्यति प्रास्ताविकतामा अब नेपाल छैन. अहिलेको वर्तमान भू राजनीतिले गर्दाखेरि अब मानिदिनुहोस् आउने अब कमसे कम 10-20 वर्षपछि ऊ अब विश्वको त्यो राजनीतिक केन्द्र नै दक्षिण एसिया बन्छ, खास गरेर चीन र भारतै बन्छ. त्यसमा पनि चीन र भारतको बिचमा असन्तुलनको कडीको रूपमा त्यो अब नेपालको भूमिका, नेपालको चाहिँ हिमालय अत्यन्त संवेदनशील छ, त्यसले गर्दाखेरि सबैको ध्यान आकर्षित छ. त्यसले गर्दाखेरि अब त्यो सजगता चाहिँ होला, हामीले अब सम्बन्ध सुधार्न सकेनौँ भनेदेखि झन् यसले चाहिँ हामीलाई गाह्रो पर्छ भन्ने भारतहरूलाई पनि त्यो चाहिँ छ. हामीले त्यसको चाहिँ उपयोग गर्न सक्नुपर्छ. त्यो उपयोग गर्नको लागि राष्ट्र चाहिँ एक ढिक्का हुनु पर्यो. अब यसो भनिदिनु अब एक किसिमले राष्ट्रसभाभित्रै अब फेरि यही कुरालाई लिएर चाहिँ अब अहिले मलाई हेर्नुहोस् दुःख लाग्यो के भनेदेखि एउटा सरकारले आफ्नो सभापति जाँदाखेरि आधिकारिक निर्णय गरेर पठाएको भए त अर्कै गरिबमा हुन्थ्यो नि. सरकार के भन्छ उहाँको व्यक्तिगत भ्रमण हो, हामीलाई त थाहा सरकार छैन
1: भन्थ्यो सस्मित पोखरेल सरकारका प्रवक्ताले अस्ति बोल्नुभयो त्यही कुरा बोल्नुभयो फेरि
2: होइन प्रधानमन्त्री नबोल्ने त्यसैले हामीले सरकारको धारणा भन्नु पर्यो परेन.
1: आफ्नै पार्टीको सभापति जाँदैछ, आफ्नै पार्टीको सरकार छ होइन, आफ्नै पार्टी ती सभापतिकै कारणले गर्दाखेरि उहाँहरू यो स्थानमा पुग्नु भएको छ. यसमा पनि त निकै ठुलो होइन त्यो संशय त छ नि त भित्र, होइन उहाँहरू पनि बिग्रिनुहुन्छ कि भन्ने चिन्ता छ क्या. नेपाली जनताले धोका पाउने हो क्या सर, फेरि व्यक्ति के हुन्छ कसो हुन्छ भन्ने कुरा होइन क्या. भोलि
2: बाहिर हेर्दाखेरि त राष्ट्रको एउटा पार्टी छ भने दुईको बहुमत छ, त्यो पार्टी कसरी बन्यो, कस्ता कस्ता समूह, कस्ता कस्ता व्यक्ति छन्, कस्ता कस्ता चरित्र छन् भन्ने कुरा त तपाईँले हामीलाई थाहा छ. त्यसले गर्दा म चाहिँ अहिले नि परिणाममा जान चाहन्छु, सकारात्मक छु. राम्रो गर्नुहोस्, शुभकामना छ, हाम्रो पूर्ण सहयोग हुन्छ.
1: अहिलेको सरकारले चाहिँ सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने कुरा र आफूले पाएको म्यान्डेटलाई चाहिँ जनता सामु पुर्याउने कुरामा कतिको सफल हुन सक्छ?
2: अहिले हेर्नुहोस् अब आशावादी हामी हुनुपर्छ, किनभने केही नै कुरो अब अहिले अहिलेसम्म कानुन परिवर्तन नहुँदाखेरि पनि वर्तमान कानुनबाट पनि अलिकति पनि सरकारले चाहिँ नैतिक मूल्य मान्यता आदर्शलाई ध्यानमा राखेर इमान्दारी त देखायो भने परिणाम त हुँदो रहेछ नि, जनताले केही सुविस्ता त पाउँदो रहेछ नि. जस्तै अहिले तपाईँको हुँदैन अब डिजिटल हिसाबले मान्छेहरूले चाहिँ ड्राइभिङ लाइसेन्सहरू पाउन थालेका, कामहरू अलिक फटाफट हुन थालेका, अलिकति कर्मचारी तन्त्र पनि डराउन थालेको, हिजोको जस्तो चाहिँ खुलेआम चाहिँ बिचौलियाहरूको भनेर धोडाधोड भागा भाग बालवाटारमा सधैँभरि चाहिँ अब वैधानिक भन्दा अवैधानिक गतिविधिहरू भएको कुरा त रोकिहाल्छ नि. त्यो त राम्रो कुरा हो. त्यसरी हामीले चाहिँ हेर्नु सक्यो भने सत्यलाई त सत्य भन्न सक्नुपर्छ. आज अचुलो के छ भन्दा आध्यात्मिक चेतनाको कमीले गर्दा मान्छेले सत्यलाई सत्य पनि देख्दैन, सत्य पनि भन्दैन. नेपालको समस्या त्यो, हाम्रो आजको समाजको समस्या त्यो होइन.
1: समाज त यही हो, मानिसहरू यही हुन् होइन, यही समाजमा हुर्किएका मानिसहरू हुन्. तर संसदमा दृश्य देखिरहनु भएको छ तपाईँले अहिले?
2: आध्यात्मिक चेतको कमी भन्छु मैले. हेर्नुहोस् आध्यात्मिक चेतना नभइकन चाहिँ केही हुँदैन. जति पढाउनु, जति सिकाउनु, जति उपयोग छ कि केही हुँदैन. मुख्य कुरो नैतिकता, मूल्य मान्यता, आदर्श भन्ने कुरा त त्यो चाहिँ तपाईँको त्यसरी सिकाएर मात्रै पढेर मात्रै पिएचडी गरेर आउँदैन.
1: भनेपछि एकपटक फेरि क्लास दिनुपर्छ होइन सबै सांसदहरूलाई?
2: होइन होइन, सबैले आफैले हेर्नुहोस् आफ्नो चिन्तन गरौँ. हाम्रो नेपालको समस्या के हो, त्यसको समाधान के हुन सक्छ, हाम्रो समाज कस्तो हो. भोलि गएर भयो भने त अर्को ग्रहबाट कोही आएको छैन, हामीले बिचका मान्छे हुन्
1: होइन. हस्, यहाँको महत्त्वपूर्ण समयका लागि र सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
2: मेरो पनि धेरै धेरै धन्यवाद. नमस्कार.
1: उहाँ हुन्थ्यो भारतका लागि पूर्व नेपाली राजदूत देव कुमार उपाध्याय. आजले श्रोता नेपाली भाषामा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
0: स्वदेश FM 93.2 मेगाहर्ज.
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक कुमार शाह र नेकपा एमालेकी नेत्री एवं प्रतिनिधि सभा सदस्य रिङ्गला देवी यादव। आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्।
4: दीपक कुमार शाहजी र रिङ्गला देवी यादवजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु।
5: धन्यवाद।
4: संसदमा अहिले राम रमिता नै देखाइरहनु भएको छ होइन? प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ, भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो, त्यसपछि अहिले रणभूमि जस्तो भएको छ संसद।
5: तपाईँको विपक्षी मान्यजीहरूले प्रधानमन्त्रीजी सामान्य प्रधानमन्त्रीजी आउनै पर्छ भन्नुभएकोले निकै कार्य व्यस्तता बजेटका कार्यक्रमहरू हुँदाहुँदै पनि उहाँ आउनुभयो र संसदको एउटा गरिमा पनि बढाउनु भयो।
4: संसदमा प्रधानमन्त्री आउनुभयो, जवाफ दिनुभयो होइन? लामो समयसम्म प्रधानमन्त्री आउनु पर्यो, प्रश्नबाट भाग्न मिल्दैन, किन मौन बसेको भनेर प्रतिपक्षीहरूले नाराबाजी गर्ने, वेल घेराउ गर्ने, विभिन्न काम गरिरहनु भयो। प्रधानमन्त्री सहज हिसाबले संसदमा आकस्मिक रूपमा इन्ट्री हुनुभयो, त्यसपछि सम्बोधन गर्नुभयो, अभिव्यक्ति दिनुभयो होइन, प्रश्न सोध्नुहोस् भन्नुभयो, तपाईँहरूले प्रश्न सोध्न सक्नु भएन, अनि पछि चाहिँ बखेडा झिन थाल्नुभयो।
6: त्यस्तो होइन, कस्तो हो भने हाम्रो भर्खरै मान्यजीले भन्नुभयो प्रतिपक्षले चाहिँ प्रधानमन्त्रीजीलाई खोज्नुभयो होइन, हामी खोजे मात्रै उहाँ आउनु आउने हो सदनमा, उहाँको चाहिँ जिम्मेवारी होइन सदनमा आउनलाई, र हामीले खोजेम जायज कुरा हो, हामीले माग गरेको थियौँ, हामीले के भन्छन् प्रतिपक्षले चाहिँ उठेर सम्माननीय सभामुखज्यूलाई भनेको थियौँ हाम्रो प्रधानमन्त्रीज्यू आउनुपर्छ, हामीले क्वेसन राख्नुपर्छ, हाम्रो प्रश्नको जवाब उहाँले दिनै पर्छ भनेर, के त्यो प्रश्नको जवाब त्यही दिन आउनुभयो कि भारतले लिपु लेख लिपिया धुरा अनि के भन्छन् के अरे भारतले मात्रै मिचेको होइन, भारतको भूभाग भारतको भूमि नेपालले पनि मिचेको छ भनेर त्यही जवाब दिन आउनु भएको उहाँले हामीलाई, त्यही हामीले खोजेको, नेपाली जनताले त्यही खोजेको हो।
4: दिपकजी,
6: राष्ट्रिय
4: उहाँको कुरालाई प्रश्न पार्नुहोस्। तपाईँ प्रधानमन्त्रीज्यू त्यही बोल्न आउनुभयो, त्यही बोल्नको लागि चाहिँ लामो समयपछि झुलुक्क झुल्किने भयो प्रधानमन्त्रीज्यू?
5: प्रधानमन्त्रीजीले समय मिलाएर ठ्याक्कै आउनुभयो, उहाँले चाहिँ कन्फिडेन्सका साथ सांसदको गरिमा बढाएर भारभरको जम्मै प्रश्नको उत्तर कन्फिडेन्सको साथ दिनुभयो, उहाँले संसदको रोस्टमलाई जोक सुनाउन ठट्युली गर्न कहिले पनि प्रयोग गर्नु भएन, कहिले पनि हावादारी कुरोहरू गरेर घन्टो घन्टो समय बर्बाद संसदको गरेन। हामी इन्जिनियर मान्छेले 275 सांसदको दैनिकी 8 लस हुँदा हामीले को गरेन, हामी इन्जिनियर मान्छेले 275 सांसदको दैनिकी 8 लस हुँदा हामीले त त्यो त ह्युज लस जस्तो देखिन्छ।
4: समय कस्तो छ भने प्रधानमन्त्री बालेन्द्र शाह पनि इन्जिनियर, तपाईँ पनि इन्जिनियर दीपक कुमार शाह,
5: भनेपछि हामी त त्यो हिसाबले गर्छौँ, संसदको आफ्नो गरिमा हुन्छ, आफ्नो सिस्टम हुन्छ। तपाईँको अरू ठाउँ पनि हेर्नुभयो भने,
4: तर प्रधानमन्त्री संसदप्रति गैर जिम्मेवार देखिन त मिलेन, जवाफदेही हुनु पर्यो, सांसदहरूको प्रश्नको जवाफ दिनु पर्यो, नियमावली अनुसार चल्नु पर्यो।
5: उहाँ त एकदम हाजिर नै हुनुभएछ नि, जवाब पनि दिनुभएछ, जति क्वेसन सोध्नुभएछ मछाले जवाब पनि दिनुभएछ, र उहाँले चाहिँ आधी जिब्रो टोकेर चाहिँ जवाब दिनुभएछ, जे यथार्थ कुरोहरू छ उहाँले चाहिँ जम्मै जनतालाई वास्तविकताहरू झल्काउनु भएको छ, जस्तै बिजुलीको भ्याट बिलको कुरोहरू पनि गर्नुभयो, किन 50 युनिटभन्दा बढी किन 5% भ्याट लायो भनेर, जम्मै कुरोहरू जे यथार्थ छ त्यही बताए।
4: तर अहिले त राष्ट्र राष्ट्रियता र सार्वभौम सत्ताको प्रश्न उठेको छ,

0: कुमार शाहजी, प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट पहिलो पटक भन्नुभयो भारतले समेत अहिलेसम्म नबोलेको विषय नेपालले पनि भारतको भूमि मिचेको छ, जबकि लिम्पियाधुरा, लिपुलेख र कालापानीको विषय अहिले पनि विवादमै छ। रिङ्गला देवीजीले भर्खर भन्नुभयो,
1: आजसम्म तपाईँले भन्नुहोस् त संसारको कुनै पनि देशको सिमाना विवादमा छैन र के अमेरिका क्यानाडाको सिमाना विवादमा छैन र के इन्डिया पाकिस्तानको सिमाना विवादमा छैन र के चाइना इन्डियाको सिमाना विवादमा छैन र संसारको हरेक देशको सिमाना नेचुरली विवादमा हुने हो।
0: अनि कुनै देशको कार्यकारी प्रमुखले हाम्रो प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर त्यो पनि सार्वभौम संसदको रोस्ट्रममा उभिएर अर्को देशको भूमि हामीले मिचेका छौँ भनेर बोलेको छ,
1: मिच्या छ भन्नुभएको छैन। मिडियाले चाहिँ क्लियर के बुझ्नु पर्यो भने उहाँ कहाँ जे जानकारी आएको छ त्यो जानकारी भने हो। तपाईँले क्लियर सुन्नुभयो होला, प्रधानमन्त्री बनेपछि मलाई जानकारी भयो भनेर उहाँले भन्नुभएको छ।
0: रिङ्गलाजी, धेरै टाउको दुखाइ गर्नुपर्ने माथा पछि गर्नु पनि जरुरी रहन्छ नि त। उहाँले त स्पष्ट पार्नुभयो, प्रधानमन्त्रीज्यूले मलाई जानकारीमा आयो मात्रै भन्नुभएको रहेछ, तपाईँ चाहिँ संसदमा झन्डै तोडफोडमा मुक्का हानानमै उत्रिनु भयो।
2: हजुर, मैले पहिला त म के भन्छु भने मलाई कसैले कुनै कुरा सुनाइदियो होइन, म एउटा जिम्मेवार व्यक्ति नेपालको सांसद गरिमामय सांसद पदमा छु होइन, अनि कसैले हावाको भरमा मलाई सुनाइदियो भने मैले सदनमा 275 जना मान्यको अगाडि देशको प्रधानमन्त्री राष्ट्र र राष्ट्रियताको विरुद्धमा बोल्न मिल्छ? कसैले सुनाइदियो? म प्रधानमन्त्री भए लगत्तै कसैले सुनाइदियो? भर्खर मान्यजीले भन्नुभयो कसैले जे पनि सुनाउँदैमा प्रधानमन्त्रीको गरिमा त्यही हो, कसैले जे पनि सुनाए जे पनि बोलिदिने सदनमा त्यो बोल्न मिल्छ? तथ्य प्रमाण सहित बोल्नु न, तथ्य प्रमाण चाहियो हामीलाई।
0: तथ्य प्रमाण सहित बोल्नु पर्दैन प्रधानमन्त्रीले? रिङ्गलाजीले त प्रष्ट रूपमा भन्नुभयो तथ्य प्रमाण बिना बोल्नुभयो
1: तपाईँको लाइभ
0: प्रधानमन्त्रीले,
1: तपाईँको लाइभ रेकर्डिङ
0: लाइभ भइरहेछ, जनता जान्न चाहन्छन् प्रत्यक्ष प्रसारण।
1: अहिले नै उहाँले ठाडो झुटो बोल्नुभयो कि, अहिले नै ठाडो झुटो बोल्नुभयो। मैले के भने प्रधानमन्त्री भइसकेपछि उहाँहरूलाई लिखित मौखिकमा जानकारी आयो, त्यो जानकारी अनुसारले उहाँले त्यहाँ रोस्टरमा भन्नुभयो। उहाँले अहिले के भन्नुभयो, कसैले सुनाइदिएको भरमा भन्नुभयो नि त,
2: ठिकै छ, हजुरकै कुरा माने ल, कसैले लिखितै दियो भने होइन, उहाँले लिखितै म हजुरलाई त्यही कुरा लिखित दिए, हजुरले त्यही मेरो कुरा भनेको मान्दिने कि तथ्य प्रमाण चाहियो? हिजोको दिनसम्म कुनै पनि विज्ञले आजसम्म प्रमाणित गरेको छैन कि नेपालले भारतको भूमि मिचेको छ, र भारतले खुद आजसम्म कुनै पनि रेकर्डमा कुनै पनि पत्र पत्रिकामा कुनै पनि सञ्जालमा छैन भनेको भारतले कि नेपालले हाम्रो भूमि मिचेको छ। नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सुस्ताको जनताले त त्यहाँ बाँच्नलाई कति गाह्रो भएको छ, भारतको एसएसबीले त्यहाँ बाँच्न दिएको छैन, सुखले खान दिएको छैन, उहाँलाई के थाहा? उहाँ सुनसरीको माननीयजी हुनुहुन्छ, नवलपरासी जिल्लाको सुस्तावासीलाई गएर तपाईँले बुझ्न सक्नुहुन्छ। अनि जुन भारतले जुन भारतको एसएसबीले पुलिस फोर्सले नेपालको जनतालाई सुस्तावासीलाई सुखले खाना दिएको छैन, अनि राम्रोसँग आवत जावत गर्न दिएको छैन, अनि भारतले भारतको भूमि यदि नेपालले मिचेको छ भने भारत यति त्यतिकै चुप लागेर बस्छ त?
0: तपाईँ नवलपरासीबाटै प्रतिनिधित्व गर्नुहुन्छ,
2: हजुर,
0: सुस्ता तपाईँको निर्वाचन क्षेत्र पनि हो,
2: हजुर,
0: उहाँले आफ्नो कुरा प्रष्ट राख्नुभयो।
1: तपाईँको उहाँको पुरानो मैले कान्तिपुरमा पब्लिस भएको न्युजहरू छापछाती भएको छ होइन, उहाँले चाहिँ एकदम क्लियर मेसेज दिनुपर्छ, दुईवटा देशको बिचमा चाहिँ जहाँ पनि सिमानाको विवाद हुन्छ भन्न खोजेको त्यही हो।
0: तर उहाँले त ओपन च्यालेन्ज दिनुभयो त तपाईँलाई, तपाईँ सुनसरीको माननीय, तपाईँलाई के थाहा
1: ओपन
0: सीमाको विवाद सीमाको समस्या त उहाँहरूले अनुभूत गरिरहनु भएको छ नि त, महसुस गरिरहनु भएको छ नि त।
2: काठमाडौँ बस्ने मान्छेलाई सुस्तावासीको दुःख व्यथा पीडा थाहा हुन्छ, सुनसरी बस्ने मान्यजीले चाहिँ सुस्तावासीको दुःख पीडा र म सुनसरी बस्ने मान्छेको मलाई दुःख पीडा थाहा हुन्छ।
1: मान्यजीसँग सोध्न चाहन्छु, तपाईँ सुनसरी कहिले पुग्नु भएको छ?
2: पुगे छैन,
1: म चाहिँ सुस्ता पुगेको छु, मेरो साथीहरू, म चाहिँ 22 जिल्ला मधेसमा घुमेको छु,
2: हजुर, सुस्ताको। अनि तपाईँ कसरी भन्नुभयो कि तपाईँ कसरी भन्नुभयो, होइन
1: सुस्ताको, म चाहिँ नेपालको
2: हजुर
1: धेरै नभए पनि 40-50 जिल्ला पुगेको छ
2: हजुर पुग्नु भयो होला मैले पुग्नु भएको छैन भने भने छैन नि मेरो
1: घर चाहिँ
2: हजुर
1: बोर्डरमै छ भन्नु पर्यो सुनसरीको 4 नम्बर क्षेत्र बोर्डरमै छ होइन
2: हजुर
1: हामीले इन्जिनियर मान्छेले बिना प्रमाण बिना लिखित दस्तावेज हामी केही कुरै गर्दैनौँ
2: हजुर
1: हाम्रो सामान्य
0: प्रधानमन्त्रीले प्रमाण सहित
2: सुन्नुहोस्
1: तपाईँको
2: सुन्नुहोस् सुन्नुहोस् मान्यजी तपाईँको कुरा मैले सम्मान गर्छु र तपाईँले हजुरको आफ्नो प्रधानमन्त्री तपाईँको सत्ता पक्षको प्रधानमन्त्री उहाँ हुनुहुन्छ र सत्ता पक्षको कुनै पनि मान्यले एउटा देशको प्रधानमन्त्रीले के अरे भारतले नेपालको लिपु लेख लिपिया धुरा मात्रै मिचेको छैन नेपालले पनि भारतको भूमि मिचेको छ भनेर उहाँहरूले ढ्याप गर्नुभएको
1: महाकाली सन्धि कसले गरे मान्यजी महाकाली सन्धि कसले गरे महाकाली नदीको त्यति बेला बेचबिखन कसले गरे तपाईँलाई थाहा छ
2: थाहा छैन तपाईँलाई थाहा छ
1: प्रधानमन्त्री शेरबहादुर देउवा भएको बेलामा त्यो सन्धिको उसमा चाहिँ केपी ओलीजीले हुन्थ्यो देशलाई उग्रवाद बनाएर देशलाई कोल्याप्स गर्ने कि शान्तिपूर्ण माध्यमबाट बसेर समाधान निकाल्ने संसदको समय प्रधानमन्त्रीजीले के भन्नुभयो मानलेऊ त जम्मैले क्वेसन गर्छु उहाँ आइदिनु पर्यो भन्नुभयो उहाँ चाहिँ बालवाटारमा बसेर उखान टुखा हान्न बसेका थिएन उहाँ चाहिँ सिंहदरबारमा आफ्नो कार्यालयमा 9 बजेभन्दा पहिला आएर बसेर एउटा चाहिँ सिस्टम व्यतीत जुन थियो पहिला सिंहदरबारमा त्यो थिति बसाउ
2: हामी हामी माथि उपकार गर्नुभएको होइन उहाँ उहाँको दायित्व हो उहाँको पदीय जिम्मेवारी हो उहाँ देशको प्रधानमन्त्री हो मैले पहिल्यै भनिसके मैले पहिले भने कि हामीले प्रधानमन्त्री आउनुपर्छ भनेर हामीले आन्दोलन गर्नै पर्छ यसको मतलब अनि प्रधानमन्त्रीजी
0: आउनुहुन्छ उहाँले त स्पष्ट रूपमा भन्नुभयो त उग्र राष्ट्रवादी बनेर समस्या समाधान हुन्छ कूटनीतिक नोट पठाउनु पर्यो वार्ता गर्नु पर्यो संवाद गर्नु पर्यो छलफल गर्नु पर्यो टेबल टक गर्नु पर्यो प्रधानमन्त्री बालेन्द्र शाहले त स्पष्ट रूपमा संसदको रोस्टरमा उभिएर भन्नुभएको छ त समस्या छन् समाधान खोजिन्छ टेबल टक गरिन्छ
2: त्यो अरू समस्या
0: डिप्लोमेटिक नोट पठाइसकिएको
2: छ समस्या त हामी खोजौँला ल टेबल टक बसेर चाहिँ समस्या खोजौँला तर प्रधानमन्त्रीको गरिमा यही हो रोस्टरबाट सदनको रोस्टरबाट
1: तपाईँहरूले प्रधानमन्त्रीको गरिमा सिकाउने भनेको तपाईँको दुई तिहाई जुन बहुमत अलमोस्ट जुन आएछ जनताले सामान्य प्रधानमन्त्रीलाई विश्वास गरेर त्यो दिया हो नि त
2: गरिमा चुनेको हो प्रधानमन्त्री
1: होइन
2: जनताले भोट हालेर चुनेको हो प्रधानमन्त्री
1: अनि के तपाईँ जस्तो समानुपातिक आयो र
2: के आफ्नो मौकाको फाइदा उठाए अनि अब के भन्छन् जनमत पार्टीको अब कुनै सम्भावना देखिन अनि टुप्लुक्क अर्को पार्टीमा गइदिए यही हो तपाईँको धारणा म समानुपातिक सांसद हो तपाईँ जितेर आउनुभयो भने तपाईँको महत्व म समानुपातिक हो भने मेरो कुनै भ्यालु नै छैन जनताले चुनेर भोट हालेर समानुपातिक भोट हालेर आएको मान्छे हो
1: बुझ्नुभयो
2: र सुन्नुहोस् तपाईँ नबिर्सिनुहोस् दुई तिहाई दण्ड नदेखाउनुहोस् यहाँ मैले भन्दैछु मान्यज्यू हिजोको दिनमा काङ्ग्रेसको पनि दुई तिहाई बहुमत थियो माओवादीको पनि दुई तिहाईको बहुमत थियो एमालेको पनि दुई तिहाईको बहुमत थियो र उहाँहरूको आफ्नो कमी कमजोरीले होला आज उहाँहरू सत्तामा हुनुहुन्न आज के अरे राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईको बहुमतमा आयो भने कुनै यो नौलो कुरा होइन के यो नेपाल अधिराजमा नेपाल जन्मिने बित्तिकै के अरे राष्ट्रिय स्वतन्त्र पार्टी बस तुरुन्तै दुई तिहाईको बहुमतमै आयो भनेर छैन हिजोको दिनमा अरू पार्टी पनि अहिले जनताले के भन्यो भने ल सबै पार्टीलाई हामी हेऱ्यौँ नेपाल के अरे राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी हो एकचोटि हामी यसलाई पनि हेरौँ भनेर विश्वास गरेर मत दिनुभएको हो तर यो विडम्बना मचाउनलाई अनि राष्ट्रिय आफ्नै राष्ट्रमाथि चाहिँ दमन गर्नलाई अनि आफ्नै राष्ट्रियमाथि खनिनलाई चाहिँ जनताले भोट दिएर तपाईँहरूलाई पठाउनु भएको होइन र तपाईँ जुन भन्नुभयो कि तपाईँ जस्तो समानुपातिक चुनेर हो भोट प्रधानमन्त्रीलाई भोट हालेर जिताएको होइन सांसदको पदमा जिताएको हो प्रधानमन्त्रीलाई भोट हालेर जिताएको होइन तर तपाईँहरूको दुई तिहाईको
1: तपाईँको दुई तिहाई होइन संसदीय दलको नेताले प्रधानमन्त्रीले भोट हाल्ने होइन
2: सुन्नु पहिला म
1: होइन संसदीय दलको संसद जम्मै सांसदले राष्ट्रपतिको जम्मै सांसदले संसदीय दलको नेता बनाउन भोट हाल्ने हो कि होइन मलाई त्यो भन्नु।
2: आफ्नो पार्टीको त आफ्नो पार्टीले हालिहाल्छ नि,
1: भोट हाल्ने हो कि
2: होइन त्यो कुन। म तपाईलाई म बताउँदैछु सर, मान्यज्यू म तपाईँलाई बताउँदैछु, त्यो आफ्नो पार्टीको भोलि मेरो संसदीय दलको चुनाव भयो भने म अर्को पार्टीले भोट हाल्छु, हाल्दैन नि आफ्नै।
1: भोटको प्रक्रिया
2: तपाईँको म एकदम खेद प्रकट गर्छु, तपाईँले जुन शब्द निकाल्नु भयो, तपाईँको घमण्डले निकाल्नु भयो, तपाईँले जुन भन्नुभयो, तपाईँ जस्तो समानुपातिक आएको हो र भन्नु हो नि, तपाईँको घमण्ड हो। तर यसपछि आउने चुनावमा
1: देखाएको मात्रै हो।
2: सुन्नु सर, अब आउने चुनावमा कुचोले बढाए जस्तै जसरी अरू पार्टीलाई बढाए जनताले, त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बढार्छन्। त्यो पनि दिन आउँछ, सबैको दिन, सबैको समय, सबैको सत्ता एकनाश हुँदैन। यो ढुक्क हुनुहोस् र टुक्लुक्कमा आएर सांसद पद एमाले हिजोको दिनमा अर्को पार्टीमा थिए अनि के अरे आफ्नो फाइदा लिनको लागि, लाभ लिनको लागि टुक्लुक्क एमालेमा आएको होइन। रिङ्गला यादव भन्ने मान्छे नवलपरासी जिल्लामा गएर इतिहास बुझ्नुहोस्, सानैदेखि बच्चैदेखि 2062-63 जान आन्दोलनदेखि आन्दोलन गरेर यो गणतन्त्र ल्याउनेसम्म आँसु ग्यास खाएर आन्दोलन गरेर जनताको हक हितको लागि लडेर यहाँसम्म आएको हो। तपाईँ जस्तो हिजो अर्को पार्टीमा थिए, आज आफ्नो स्वार्थ लिनको लागि अर्को पार्टीमा टुक्लुक्क गइदिए। आज रासपाको हाय रासपा छ, बस टुक्लुक्क कता फाइदा छ, उता हाम फालिहाले। त्यस्तो होइन, हामी आफ्नो गरिमा बचाएको छौँ, कसैले औँला ठड्याएको छैन। हिजोको दिनमा नेकपा एमाले 2070 सालमा सांसदको टिकट दिए थियो क्षेत्र नम्बर 6 सुन्नुहोस् चुनाव लड्नलाई। तर म चुनाव लडेँ हृदेश त्रिपाठीसँग, काङ्ग्रेसको देवकरण कलवारसँग, उहाँहरूको विपक्षमा प्रतिद्वन्दित भएर चुनाव लडेँ, म पराजित भएँ। पराजित हुनु आफ्नो ठाउँमा छ, तर आफ्नो इमान, आफ्नो स्वाभिमान बेचेको छैन।
0: अपमान नगर्नुहोस् है, प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, जनताबाट निर्वाचित भएर आउनु भयो होइन, प्रतिनिधि सभामा
2: सांसदमा निर्वाचित भएको त मैले भनेकै छु नि। मैले भनेको सांसदमा उहाँलाई भोट हालेर जिताएका हुन् जनताले, जनताले प्रमुख के अरे प्रधानमन्त्रीमा निर्वाचित गरेको होइन सांसदमा। पहिला त सांसदको पहिले त प्रधानमन्त्रीमा उहाँले चुनाव लड्नु भएको होइन नि, पहिला त सांसदमा नै चुनाव लड्नु भएको हो। पहिला जनताले उहाँलाई सांसदमा चुनाव लडाएको र 2/3 बहुमतले नै उहाँ प्रधानमन्त्री बन्नुभएको हो। यदि उहाँको 2/3 बहुमत नआएको भए उहाँले
0: जनताले उहाँहरूलाई म्यान्डेट दिएका छन् क्या, राष्ट्रिय स्वतन्त्र पार्टीलाई। अहिले काम गर्न दिनुहोस् न,
2: हामीले काम
0: प्रतिपक्षी दलहरू किन यति धेरै आक्रामक बनेर आएको संसदमा चाहिँ,
2: हामी कुनै
0: एजेन्डा विहीन भयो,
2: हामी नियमावली अनुसार हामी गएको छौँ। कुनै पनि हामी त्यसरी उहाँहरूलाई के भन्छन् प्रतिपक्ष हो भनेर चाहिँ त्यसरी दमन हामी गरेको होइन। उहाँहरूले
0: तपाईँ कुस्ती मुक्का हानाहान गर्न तम्सिनु भयो नि त,
2: कसलाई मुक्का हान्यो, कसले मुक्का हान्यो,
0: सभामुखमाथि प्रहार गर्न खोज्नु भयो होइन,
2: कसले देखाओस् प्रमाण, कसले मुक्का हान्यो, एआईबाट बनाएर हुन्छ? मैले हात नारा जुलुस गर्नलाई हात उठाउन पर्ने,
0: कुर्सी निकालेर हान्न खोजेको पनि एआई निर्मित हो।
2: सुन्नुहोस् कुर्सी म भन्दैछु नि, त्यो कुर्सीको कुरा मैले एआई त भने छैन नि, मुक्का हान्नलाई जुन देखाएको छ त्यो एआई हो नि। हजुरले पनि त्यति त के प्राइम टिभी लाइभ चलाएर बस्नुभएको छ, त्यति त हजुर पनि बुझ्नु।
0: मैले सबै प्रत्यक्ष प्रसारण हेरिरहेको छु संसद भित्र चाहिँ।
2: सुन्नुहोस् मैले कुर्सी उठाएर हानेको भए त सभामुख भएतिर त म हान्थे नि, म यता किन कुर्सी गरेको छु, कुर्सी हटाउनलाई गरेको छु। मेरो
0: तपाईँको प्रस्तुति अमर्यादित भयो भनेर अहिले कति आलोचना खेपिरहनु भएको छ, जनताले कति गाली गरिरहेछन्, त्यही गर्नलाई तपाईँहरूले संसदमा पठाएका हुन् जनताले,
2: सत्ता पक्ष
0: नेकपा एमालेले त्यही गर्नलाई पठाएको हो।
2: मान्यजीहरूले अमर्यादित हुनुहुन्न, हामीलाई कुट्न आउनुभयो, हामीलाई कुट्न आउनुभयो, टेबुलमा उहाँहरू चढ्नुभयो, उहाँहरू चढ्नेको चढेको देख्नु भएन हजुरले? अशोक चौधरी टेबुलमा चढेर हामीलाई हान्न आएको देख्नु भएन हजुरले? त्यतिखेर मिडिया थिएन, कहाँ गयो त्यतिखेर मिडिया? म सभामुखलाई हातपात गर्ने भएको भए कुर्सी म यता गर्थे, म कुर्सी हटाएको यता।
0: दिपकजी राष्ट्रपतिलाई जे गर्न पनि छुट्छ?
1: सबभन्दा पहिला त्यसरी नाराबाजी गर्ने संसदको कुन नियमावलीमा लेखेको
2: किन छैन? प्रतिपक्षले गर्छ उसको अधिकारको कुरा हो, हिजो उहाँहरू प्रतिपक्षमा नारा जुलुस गर्नु भएको होइन। निलो निलो
0: सत्ता पक्ष त शान्त हुनु पर्यो, मर्यादित हुनु पर्यो दिपकजी।
2: सर हिजोको दिनमा
1: त्यसरी तोडफोड
2: गरेर यही सत्ता पक्ष तोडफोड एउटा देखाउनुस् त एउटा कुर्सी प्रमाणित गर्दिनुस् सुन्नुस् सुन्नुस् एउटा कुर्सी प्रमाणित गर्दिनुस् भाचेको
3: म आफै छु तपाईको
2: तपाईले भनेर म मान्छु तपाईले भनेर म मानिहाल्छु एउटा प्रमाण सुन्नु न
1: के मान्नु हुन्न
2: अरे तपाईले भनेर मान्दैन नि सही कुरा बोल्नु न मानिएजु
3: हैन
2: सुन्नु सर एउटा कुर्सी भाचेको देखाइदिनुस् म सांसद पद त्याग्न तयार छु
0: हैन हामी देश तपाईले त संसद भवनलाई रेसलिङ रिङ सम्झिनु भयो के
2: हजुर मैले रेसलिङ सम्झेको होइन हामीले आफ्नो मुद्दा उठाएको आफ्नो आवाज उठाएको जनताको लागि नेपाली जनताको लागि राष्ट्र र राष्ट्रियता बचाउनको लागि प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभयो त्यसको खिलाफ हामी गएको हो हामी आक्रोश भएको हो तर
0: तपाईँ विगतमा कराते खेल्नुहुन्थ्यो
2: हजुर
0: रेसलिङ खेल्नुहुन्थ्यो
2: मिडियाले भन्नु न मिडियाले हल्ला फिजाएछ कमेन्ट गरेर हुन्छ गलत कमेन्ट गरेर हुन्छ त्यो सबै रासपाकै त मान्यजीहरू रासपाकै समर्थकहरू त कमेन्ट गर्नुभएछ
0: त्यो दिनको आफ्नो प्रस्तुति पछि आफैले हेर्नुभयो
2: गर्दैछु म भन्दैछु टेबुलमा चढेको किन चढे उताबाट
0: टेबलमा चढेर दबङ शैलीमा
3: नियावलीमा लेखेको छ टेबलमा संसदमा त्यसरी असभ्य असभ्य प्रदर्शन गर्नुपर्छ
2: छैन छैन म भनिरहेको छु त छैन
3: त्यसो भए तपाईँ कारवाहीको भागीदार हो
2: होइन म इन्टरभ्यूमा
3: होइन तपाईँ त्यसो भए कारवाहीको भागीदार हो संसदको नियावलीमा भएको भन्दा गलत गर्नुभयो भने तपाईँ कारवाहीको भागीदार हो त
2: होइन हो सत्ता पक्षको पनि चढ्नु भएको छ उहाँहरू पनि कारवाहीको भागीदार हो कि होइन
1: पनि
2: नियम त सत्ता र प्रतिपक्षको बराबर हो नि
3: तपाईँको जे हामी
2: मर्यादा बालकहरूलाई लगाएर कसैलाई घुटेटेर बाहिर निकाल्ने कसैको कपाल लुसिदिने कसैलाई जाइ लाग्ने मर्यादा पालक जीवलाई सभामुखले यही सिकाउनु भएको हो त्यसैको लागि अगाडि खडा गर्नु भएको हो हामीले माइक उहाँले उहाँको त्यति बेला
3: सभामुखलाई कुट्न सिकाएर पठाएको
2: मेरो पार्टी अध्यक्षले मलाई
3: तपाईँको पार्टी अध्यक्षले सभामुखलाई कुट्न सिकाएको हो
2: तपाईँसँग
3: माइक फालेर टाउकोमा हिर्काउन सिकाएको
2: तपाईँले तपाईँसँग प्रमाण छ मेरो मेरो अध्यक्षले मलाई सिकाएर
3: अनि तपाईँसँग प्रमाण छ सभामुखले त्यसलाई त्यसरी भन्यो तपाईँसँग प्रमाण
2: उहाँहरू लुस्नु भएको छ मर्यादा पालकको काम त्यही हो
3: पालकलाई सभामुखले त्यसरी भन्नुभएको हो सिकाएको हो
2: मर्यादा पालकको काम त्यही हो एउटा महिलाको एउटा महिला मानिएको कपाल लुसेको तानेको देखाएको छ भिडियो छ हामीसँग प्रमाण छ अनि सभापक्षका मान्यजीहरू आशिका तमाङ लगायत अशोक चौधरी लगायत उहाँहरूले प्रतिपक्ष माथि आइलाग्नु भयो जाइ लाग्नु भयो टेबल
3: चढेर
0: सांसद आशिका तमाङ अशोक चौधरीको प्रस्तुति चाहिँ मर्यादित थियो आशिका तामाङलाई चारजना रासोपाका सांसदहरूले सम्हालेर बाहिर लैजानु परेको होइन
1: त्यही अनुशासन भएकोलाई आफ्नै मान्छेले गलत गर्दा बाहिर निकालेर
0: सत्ता पक्षको प्रस्तुति कस्तो हुनुपर्छ भन्नुहोस् त
1: त्यही त तपाईँको जुनसुकै ठाउँमा तपाईँको भिड भाडमा तपाईँको
0: उहाँले स्पष्ट रूपमा भन्नुभयो उहाँहरूमाथि जाइ लाग्न
1: खोज्नुभयो
2: टेबुलमा चढेको जुन देखाएछ नि हो म चढेको हो किन चढेको
1: उहाँहरूले कुट्न लाग्दाखेरि उहाँले बचाउमा चाहिँ टेबुल चढायो उहाँहरूको जुन एट्याक गरेको जुन थियो नि त्यहाँ मन्त्रीहरू बसिरहेका थियो
2: हामीले
1: त्यहाँ हाम्रो स्वास्थ्य मन्त्रीले मसँग गुनासो गर्नुभयो दायित्व म त रुनु न हाँस्नु भएको अवस्था भयो
2: अगाडि कुनै पनि मन्त्री हुनुहुन्थेन त्यो अगाडिको कुर्सी खाली छ हजुरले भिडियो हेर्न सक्नुहुन्छ र त्यो कुर्सी खाली छ जम्मा सत्ता पक्षका मान्यजीहरू 40-45 जना जति हुनुहुन्थ्यो अनि हामीले के सोच्यौँ भने कि हामी बहुमत छ हाम्रो अनि उहाँहरूको बहुमत छैन आज
3: अनि
2: मैले सभामुखजीको कुरा भन्दैछु हामीले जुन हामीले आफ्नो एजेन्डा आफ्नो माग उठाएको छौँ जुन प्रधानमन्त्रीजीले भन्नुभएको छ त्यसप्रति हाम्रो खेद जुन प्रकट थियो त्यो पारित नहोस् र प्रधानमन्त्रीज्यूलाई बोलाएर सभामुख सम्माननीय सभामुखज्यू जुन हामीले नियमावली संशोधनको लागि भन्यौँ त्यो के भन्छन् एकचोटि बैठक बसौँ समितिको बैठक बसौँ र हामीले संशोधन गरेर अनि बल्ल टेबुल गरौँ न भनेर हामीले पहिला एकदम हार्दिक अनुरोधै गरेको हो तर हाम्रो सम्माननीय सभामुखज्यूले हाम्रो प्रतिपक्षको कुरा सुनिदिनु भएन र तपाईँहरूले मान्नुहुन्छ भने के अरे मान्य सदस्यहरू बस्नुहोस् नभए मैले तपाईँहरू नबसे पनि म लान्छु किन लान्छु भने उहाँको बहुमत छ
0: तपाईँको सांसदलाई नसम्हालेको भए त कुटाकुटमा उत्रिनु हुँदो रहेछ। वाद प्रतिवाद संसदभित्रै हात हालहाल हुनुपर्ने अवस्था हुँदो रहेछ।
1: तपाईँको हाम्रो जम्मै सांसदहरूले समयको सदुपयोग गरेर काम गर्न आएको हो। हामीलाई एक एक घन्टाको भ्यालु फिल हुन्छ। हामीले उखान टुक्का बन्न आएको होइन। त्यहाँ चाहिँ पहिला मलाई सामान्य प्रधानमन्त्री क्वेसन गर्न चाहियो।

0: सत्ता पक्षले जे गरे पनि प्रतिपक्षलाई हान्न गए पनि कुट्न गए पनि लछार पछार गर्न गए पनि टेबुल चढेर हान्न गए पनि उहाँहरूको रासलीला हो। प्रतिपक्षले जनताको माग जनताको मुद्दाको आवाज उठाउनको लागि त्यो आफ्नो प्रतिपक्षले आफ्नो भूमिका जुन खेल्यो त्यो चाहिँ उसको क्यारेक्टर ढिला हो, ऊ गलत भयो, प्रतिपक्ष गलत भयो, प्रतिपक्षमा सबै अनभिज्ञ छ, कोही
1: पढेको
0: कोही त्यस्तै भनिदिन्छ।
2: तबको नियमावलीमा नि क्लियर के लेख्या
1: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कस्तो कस्तो अवस्थामा हुनेछ
2: छ क्लियर लेख्या छ,
1: तीनवटा मुद्दा स्पष्ट रूपमा लेखेका छन्।
2: बढीमा 15 जनाले प्रश्न सोध्न मिल्ने लेखेका छन् बढीमा,
1: र अनि तीन दिन अगाडि नै जानकारी गराउनु पर्ने,
2: अन्तमा
1: प्रश्न लिखित हुनुपर्ने, जवाफ पनि लिखित हुनुपर्ने भनेर लेखेका छ कि छैन।
2: अन्तमा के छ भने तब अन्तमा हेर्नुहोस् सभामुखको चाहिँ अनुसारले पनि हुनेछ लेखेका छ, ठिक छ। तपाईँको जसरी विशेष समय शून्य समय आकस्मिक समय हुन्छ, आकस्मिक समयमा जसरी संसदहरूले मान्यज्यूहरूले बोल्न खोज्नुहुन्छ सभामुखले टाइम दिनुहुन्छ। पर सामान्य प्रधानमन्त्री त एउटा चाहिँ त्यो दिन त एउटा चाहिँ प्रतिनिधि सभाको सदस्य एउटा चाहिँ रिक्वेस्ट गरेर म चाहिँ उहाँको निकै क्वेसन सोध्ने जिज्ञासा छ,
1: प्रश्न उठाइरहनु भएको छ कि
2: त्यो प्रक्रिया
1: नियमावलीलाई किन लत्याइयो, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जे गर्ने पनि छुट हुने, राष्ट्रिय स्वतन्त्र पार्टीले नियमावली पनि हेर्नु नपर्ने, संविधान पनि हेर्नु नपर्ने, कानून हेर्नु नपर्ने,
2: तपाईँले प्रश्न सोध्न माग गरिराख्नु भएको छ, ल मसँग प्रश्न सोध भनेर भन्दा म गलत भयो त, तपाईँले मलाई प्रश्न सोध्न पाउनु पर्यो मसँग भन्नुहुन्छ।
0: तपाईँ हिजोसम्म आउनु भएन, 81 आउनुहुन्छ भने
1: अनि 81 आउँदाखेरि चाहिँ तपाईँहरूसँग प्रश्न भएन होइन त,
3: 81 आउन नपाउनु
1: अहिले त नियमित भन्दा आकस्मिकता अभिभाषक नै जे कुरा हो भने रिङ्गलाजी प्रधानमन्त्रीले प्रश्न सोध्नुहोस् भनेर फ्लोर ओपन गर्दाखेरि तपाईँहरू कहाँ हुनुहुन्थ्यो?
0: हामी सोध्यौँ त प्रश्न अनि त्यही हो जवाफ,
1: अन द स्पट प्रश्न सोध्न सक्नुभयो,
0: अन द स्पोट वहाँ
1: आउनु भयो, लाएर टुलु टुलु
2: संसद अवरुद्ध गर्ने
1: कति निरीह रहेछन् प्रतिपक्ष सांसदहरू देखिएन,
0: प्रतिपक्ष
1: संसदमा कति तयारीका साथ प्रस्तुत हुँदा रहेछन् त्यहाँ देखिएन,
0: प्रतिपक्षको प्रमुख सचेतक जीहरूले प्रश्न सोध्नु भएको छ किन सोध्नु भएको छैन, अनि त्यही हो जवाब प्रधानमन्त्रीको लास्टमा नेपालको लिपुले लिपिया धुरा अनि भारतले मात्रै मिचेको छैन नेपालले पनि भारतको म सुस्ताको मुद्दा उठाउँदा म गलत भएँ, प्रतिपक्षको मान्नेहरू जे गर्दा पनि राम्रो हाई हाई अनि सत्ता पक्षको अनि प्रतिपक्षको म एमाले भएकै हुनाले मेरो खेदो खन्ने, म मधेसी महिला भएकै हुनाले मेरो खेदो खन्ने, म आफ्नो जिल्लाको मुद्दा उठाउन पाउने कि नपाउने, म आफ्नो जिल्लाको मुद्दा उठाउने बित्तिकै म माथि आइलाग्ने, विभिन्न मिडियामा चाहिँ विभिन्न किसिमको चाहिँ के भन्छन् एआई प्रयोग गरेर अनि दुनियाँको बेइज्जत गर्न पाइन्छ, म भोलि मानहानिको मुद्दा हाल्न सक्छु
1: रिङ्गलाजी
0: हजुर,
1: अनि तपाईँहरूले चाहिँ संसदमा जे पनि गर्नुहुने प्रतिपक्षी भएकै नाममा
0: हामीले के गर्यौँ, जे पनि के गर्यौँ, हामीले के गर्यौँ
1: त्यो दिन चाहिँ तपाईँको के ब्लड प्रेसर हाई भएको थियो,
0: हामीले के गर्यौँ,
1: ब्लड प्रेसर चेक गर्नु भएको छैन,
0: अनि त्यो एक पक्षले मात्रै गल्ती हुन्छ, एक हातले ताली मात्रै बाँच्छ हजुर, एक हातले ताली
1: बजाउनु उच्च रक्तचापको समस्या त छैन नि हैन,
0: हामीले सुस्तावासीको लागि यो यहाँ हामी लाइभमा मात्रै होइन र सदनमा कुरा मात्रै उठाएको होइन, भोलिको दिनमा सुस्तावासीको लागि यदि आवश्यक पर्यो भने हामीसँग जे हात हतियार छ हँसुवा छ कोदालो छ खुर्पा छ जे छ त्यो हामी सुस्तामा त्यो बोर्डरमा गएर हामी भारतसँग लड्न तयार छौँ, किनकि हाम्रो
1: भौतिक रूपमै लड्न तयार हुनुहुन्छ,
0: हाम्रो
1: हात हतियार प्रयोग गर्न तयार हुनुहुन्छ
0: सर, उहाँहरूले हात हतियार प्रयोग गर्न
1: सीमा विवाद जस्तो संवेदनशील विषयमा
0: उहाँहरूले हात हतियार प्रयोग गर्न पाउनुहुन्छ, हाम्रो नेपाली जनतालाई उहाँहरूलाई छुट छ
1: आइलाग्ने माथि जाइलाग्ने
0: हो, हामी जनता आफ्नो
1: नैतिक मर्यादा भन्ने कुरा हुँदैन, वार्ता संवाद छलफल भन्ने कुरा हुँदैन,
0: जनताको लागि मेरो ज्यान को एक एक थप्पा रगत बगाउन पर्यो भने म यही तपाईँको स्टुडियोवाला भन्दैछु, कतिपय जनताले सुनिराख्नु भयो होला, रेकर्ड गरेर सुरक्षित गरेर राख्नु होला, भोलिको दिनमा नेकपा एमालेको प्रतिनिधि र सांसद रिङ्गला यादवले सुस्तावासीको लागि यदि उहाँहरुको आत्मरक्षाको लागि मेरो ज्यानको बलिदानी दिन पर्यो भने उहाँहरुको नागरिकताको विषयमा उहाँहरुको जुन लाल पूर्जा भूमिहीनको लाल पूर्जाको विषयमा छ त्यो सब कुराहरु लागू यदि भएन भने र उहाँहरुले के भन्छ लाल पूर्जा पाउनु भएन भने कतिपय नेपाली जनताले त्यहाँ नागरिकता विहीन हुनुहुन्छ।

0: विगतमा कालापानी युद्ध भास्तो युद्ध गर्न तयार हुनुहुन्छ तपाईहरु
1: एकदम जनताको लागि
0: अमर सिंह थापा
1: हामी जनताको लागि
0: जोसुकै भन्न पनि तयार हुनुहुन्छ
1: जनताको लागि मैले भनिसके नि आफ्नो ज्यानको मैले मेरो ज्यानको परवाह छैन नेपाली जनताको लागि सुस्तावासीको लागि यदि सुस्तावासी त्यहाँ कति कष्टकर जिन्दगी
0: बल भन्दा बुद्धि ठुलो पढ्नु भएको छ कि छैन
1: पढेछु सर
0: व्यवहारमा बुझ्नु भएको छ कि छैन
1: एउटा कुरा भनौँ सर त्यहाँ जस्तै जस्तासँग त्यस्तै म फटाहा छु भने हजुर सोझो बनेर हुँदैन म सोझो छु भने हजुर फटाहा भएर मात्रै हुँदैन एक हातले ताली बज्दैन दुइटै हातले ताली बजाउनु पर्छ सर
0: कुनी केलले टोक्न खोज्यो भने टोक्न जाने
1: हजुर मैले भनिसके त आफ्नो जनतालाई बचाउनको लागि हामी जनतालाई मर्न दिने सुस्तावासीलाई हामीले मर्न दिने हामी टुलु टुलु भनेर हेर्ने सुस्तावासीको मात्रै नवलपरासी जिल्लाको सुस्तावासीको मात्रै त्यो समस्या हो यो राष्ट्रिय मुद्दा हो सर
0: संवेदनशील विषय उठाउनु भयो त दीपक शाहजी
1: यो एकदम संवेदनशील हो
0: भौतिक आक्रमणमै उत्रिने हात हतियार सहित प्रस्तुत हुने सीमामा जाने एसएसबीको ज्यादती नसहने
1: खाना बिना मरिरहेछन् बजार छिर्न एसएसबीले दिए छैन कुन बोर्डरले
0: युद्ध लड्न पनि तयार हुनुहुन्छ उहाँ
2: संवेदनशील या गैर जिम्मेवार 48 सालदेखि 82 सालसम्म को सरकारमा थियो को सरकारमा थियो 48 सालदेखि 82 सालसम्म चाहिँ को सरकारमा थियो सुकुम्बासीको समस्या बालनजीले ल्याइदिया हो र हाम्रो सामान्य प्रधानमन्त्रीले ल्याइदिया हो र सुकुम्बासी आयोग 35 वर्षमा नबन्या हो र 35 वर्षमा सुकुम्बासी आयोग
0: सुनसरीमै पनि कति धेरै सुकुम्बासी छन् त्यहाँ पनि डोजर चल्दै छ
2: 72 अरब सरकारको ढुकुटी सकाएको किन समस्या समाधान नभयो
1: अनि सम्माननीय प्रधानमन्त्री ज्यूले पहिला सुकुम्बासीलाई व्यवस्थापन ठीक
2: पहिला तपाई सुन्नुस् पहिला सुन्नुस् तपाई
1: हिजोको सरकारले केही गरेन
2: हैन
1: तपाईको 35 वर्षमा हुनाले
2: तपाई एकदम पहिला सुन्नुस् अब मलाई बोल्न दिनुस् तपाईले
1: बोलेको
2: बेला म सुन्न सक्दिन
1: हिजोको सरकारले काम गरेन
2: तपाईले बोलेको बेला
1: म सुन्न
2: नहुन मान्छेसँग मलाई चाहिँ प्लिज यसरी
0: तपाईँ धैर्य गर्नुहोस् ल दीपकजी तपाईँ आफ्नो कुरा राख्नु
1: जानकारी गराउन खोजेको सर
2: जानकारी
0: दीपकजीलाई कुरा राख्नु दिनुहोस् त्यसपछि म तपाईँसँग आउँछु
2: 35 वर्षसम्म 2048 सालदेखि अहिलेसम्म कङ्ग्रेस कम्युनिस्ट माओवादीको सरकार भएको हो अहिलेसम्म सुस्ताको समस्या उहाँहरूले किन समाधान गर्नु भएन पहिला उहाँको निर सोध्न जाने कि नजाने उहाँ आफै त्यो पार्टीमा बसिराख्नु भएको थियो त्यो पार्टीको एकदम भक्तै हुनुहुँदो रहेछ भर्खर भन्नुभयो किन समाधान गर्नु भएन आफ्नै प्रधानमन्त्री हुँदाखेरि मनमोहन अधिकारीको टाइममा द्वितीय बहुमत हुँदा किन गर्नु भएन कङ्ग्रेसको एम
0: मनमोहन अधिकारी अल्पमतको सरकारको नेतृत्व गर्नु
2: नेतृत्व गर्दा किन गर्नु
0: 51 सालमा
2: तर सुकुम्बासी आयोगमा पार्टीका महान नेताले भाटभटेनीमा जग्गा खाइदियो त्यही ठाउँको महान नेताले सुकुम्बासीको जग्गा आफ्नो नाममा क्याप्चर गरेको भैँसे पार्टीमा घर बनाएको उहाँलाई पहिला बोलाएर रोस्टममा खडा गरौँ त्यसपछि बल्ल यो सामान्य प्रधानमन्त्रीसँग क्वेसन गर्ने ल्याकत राखौँ अहिले भर्खर बच्चा जन्मिन पाएछन् बच्चाको टाउको निमिट्न खोज्ने आतंकारी भनेर शब्दहरू उहाँले प्रयोग गर्नुभएको छ सांसदमा सामान्य प्रधानमन्त्रीलाई छापामार जस्तो शब्द गलत शब्दहरू प्रयोग गर्नुभएको छ संस्कार पहिला सुधार हो हामीले देश बनाउन आएको
0: सत्ता पक्ष पनि जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्यो नि
2: सत्ता पक्ष जिम्मेवार भएर कुनै सांसदले केही गलत गर्यो भने उहाँलाई टुप्लुक्क टिपेर बाहिर लानु
0: संवेदनशील विषयमा प्रश्न उठाइसकेपछि जवाफ दिनु पर्दैन अनि संवेदनशील विषयमा संवेदनशील हुनु पर्दैन
2: हरेक
0: प्रधानमन्त्रीको अभिव्यक्तिमा उहाँहरूले आपत्ति जनाउन नपाउने
2: तपाईँको आपत्ति जनाउन त लिखित आपत्ति जनाउन
0: तपाईँहरूसँग प्रमाण छ
2: लिखित आपत्ति जनाउन पाउनु
0: नेपालले भारतको भूमि मिचेको प्रमाण छ प्रमाणित गर्नुहोस् न भोलिका दिनमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतले प्रमाणका रूपमा लियो भने तपाईँहरू के गर्नुहुन्छ त्यति बेला
2: सबभन्दा पहिला मेरो कुरो सुनौ तपाईँलाई कुनै कुरो पनि प्रजातन्त्रमा तपाईँको वाक स्वतन्त्रता छ तपाईँले मजाले बोल्न पाउनुहुन्छ
0: सामान्य वाक स्वतन्त्रता छ भन्दैमा
2: सामान्य
0: सीमा जस्तो संवेदनशील विषयमा
2: यसमा चाहिँ म आए
0: भारतको भूमि मिचेको छौँ हामीले भन्न मिल्छ
2: सामान्य कार्यकारी प्रमुखले हरेक कुरो राख्न दिइराख्नु भएको छ उहाँले जस्तै भन्नुभयो सुस्ताको कुरो उठाउन नपाउने, सुस्ताको कुरो उठाउन कसैले रोकेकै छैन नि, कसैले रोकेका छैन। सभामुखज्यूले, सामान्य सभामुखज्यूले सबभन्दा बढी समय नै विपक्षीलाई दिएको हेर्नुहुन्छ। हामी त बोल्नै पाएको छैनौँ, हामी आफ्नो कुरो राख्नै पाएको छैनौँ। हामीलाई त त्यो जुन संसदले ऐन कानुन बनाउने हो 2021 सालदेखि जुन ऐन कानुनहरू बनेका छैन, देशलाई चलायमान बन्न सबभन्दा पहिला त नीति नियम ऐन कानुन चाहिन्छन्। हामीलाई त त्यो 1 घन्टा किल हुँदा हाम्रो त पुरै समय बर्बाद भएको जस्तो लाग्छ। त्यसको हामी एउटा चाहिँ राम्रो संस्कार बसाउँ नि। उहाँको झन् गौतम बुद्धको भूमिको नजिकको मान्छे हुनुहुँदो रहेछ, सीता माता, गौतम भगवान्, त्यस्तो पशुपति, त्यस्तो संस्कार हामी किन बसाउन सक्दैनौँ कि? हामी गौतमको सन्तान भन्छौँ तर शान्तिपूर्ण मार्ग हामी किन अप्नाउन सक्दैनौँ कि? सधैँ खुकुरी हतियार निकाल्ने किन कुरो गर्छौँ? त्यहाँको संसदको समस्या समय बर्बाद गर्नुभन्दा औपचारिक रूपमा लिखित नोट दिउँ। जसरी पहिलाको समस्या सल्टाउन, जस्तै जहाँ पनि सिमानाको समस्या हुन्छ त्यसमा त सामान्य प्रधानमन्त्री एकदम क्लियर भनिसक्नु भएको छ, यस्तो लिखित जानकारीहरू आएको छ। जानकारी मात्रै गराएको नि, संसदमा त हरेक चिज जानकारी गराउने ठाउँ हो नि त। तर संसद
0: प्रधानमन्त्रीले नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न इङ्ल्यान्डलाई समेत गुहार्नु भएको छ, जुन इङ्ल्यान्ड भन्ने देशै छैन अहिले, युकेको एउटा बेलायतको एउटा प्रान्त हो, चारवटा प्रान्त मध्ये।
2: तपाईँको धेरै पहिला गयो भने फेरि धेरै पहिला ग जान थाल्यो भने फेरि महाभारतका कालमा पुग्ने होला कि होइन? तपाईँ के महाभारतको कालमा पुग्न खोज्नुहुन्छ कि?
0: रासो सन् 1816 को सन्धि पुनरावलोकन गर्न चाहन्छ
2: अहिले,
0: त्यही भन्न खोज्या हो।
2: तपाईँको दुईवटा देश मिलेर बसेर समस्या समाधान गर्ने हो, जहाँ पनि तपाईँको दुईवटा देश
0: संवेदनशील विषयमा बोल्दाखेरि त
2: एकदम कूटनीतिक परिपक्वता छ। सत्य तथ्य बताएको, पहिला जस्तो महाकाली बेचेर अहिलेसम्म गुमराहमा राखेका छैन कि? उहाँले
0: नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न बेलायतलाई इङ्ल्यान्डलाई निम्तो दिनुपर्छ त। सन् 2014 बङ्गलादेश र भारत बीच भने सीमा विवाद भएको थियो, त्यो समाधान गर्न त उहाँहरू दुई देश बीचको प्रतिनिधिहरू बीच टेबल टक भयो अनि समाधान भयो।
2: अहिले
0: हेर्ने गर्नुहोस् न,
2: अहिले पनि
0: अन्तर्राष्ट्रिय प्र्याक्टिस,
2: अहिले पनि नेपाल र भारतको नियमित टेबल टक भइराखेको छ हो। समस्या समाधान हुने भनेको हामी दुई देशमा त्यही हिसाबले हुने हो। तपाईँको बोर्डर पारी जुन 10 गजा बनाएको छ, त्यो 10 गजा त एउटा त लाइन बनाउँदा एउटा दाईको घर उता परेको छ, एउटा दाईको घर भाइको घर यता परेको छ नि। त्यो बोर्डरको अवस्था त त्यो हो नि त, उताको रिलेसन यता छ। तपाईँको 10 गजा भए पनि त्यो दुवै क्षेत्रको मान्छे भावनादेखि एउटै परिवार नै हो। यो सिमाना यस्तो छ कि अरू कुनै देशको सिमानासँगै कम्पेयर गर्न मिल्ने अवस्था चाहिँ होइन इन्डिया नेपालको सिमाना। काठमाडौँ बस्नेलाई त्यो सिमानाको पीडा चाहिँ फिल हुँदैन कि?
0: रिङ्गलाजी, र तपाईँको घरमा अभिव्यक्ति दिएर बोलेर अनि समस्या समाधान हुन्छ? प्रधानमन्त्रीज्यूले त प्रष्ट रूपमा भन्नुभएको छ, विगतदेखि नै उहाँ त अझ ग्रेटर नेपालको परिकल्पना गर्ने प्रधानमन्त्री, जो प्रधानमन्त्री मेयर हुँदाखेरि ग्रेटर नेपालको नक्सा थियो कार्यकक्षको पछाडि, त्यति राष्ट्रवादी प्रधानमन्त्री, त्यति बहादुर प्रधानमन्त्री, अनि अहिले टेबल टक गर्ने समस्या समाधान गर्ने भनिरहँदाखेरि यति धेरै रोइलो किन?
1: यति अनि त्यो त त्यो ग्रेटर नक्सा जुन भन्नुभयो उहाँ चाहिँ मेयर हुँदाखेरि त्यो त ठिक छ, जायज हो, त्यो सही कुरा हो। तर अनि उहाँ दमदार प्रधानमन्त्री हुनुहुन्छ होइन, अनि उहाँको अभिव्यक्ति यही हो, त्यो 10 गजा र सीमा जुन घर बनाएको त्यो विषय र नेपालले पनि भारतको भूभाग नीचे छ भनेर एउटै एउटै सन्दर्भ हो, एउटै मुद्दा हो
0: समस्या समाधान
1: गर्ने,
0: पहिला विषय त उठाउनु पर्यो होला नि त।
1: हामी सुन्नु न, हामीले भनिरहेछौँ जस्तै हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू होइन,
0: अब भारतले पनि सकारात्मक रूपमा लिएको,
1: भारतले भनिसक्यो इन्टरभ्यू हजुरले हेर्नुभयो कि नै, नेपालका 3 करोड जनता हमारे दिल्लीका बराबर भी नहीं है, वो नेपाल हमारा भूभाग हमारा जमीन नीचा है, उसको जल्द से जल्द हम फिर्ता ल्याएंगे लेंगे उसले बोलिसकेछ हजुरले इन्टरभ्यू
0: विगतमा सत्ता र सरकारमा हुँदाखेरि
1: हिजो र आज
0: टेबल टक गरेर

0: नेकपा एमाले टुङ्ग्याउन सकेन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रष्ट रूपमा कुरा राख्दैछ।
1: किन गरे छैन? उसले सरकारमा भए जति आफूले सके जति त गर्यो नि, तर यो त नेकपा एमाले सरकार अथवा काङ्ग्रेस अथवा
0: अब त वार पार हुने के छिनो फानो गर्ने
1: होइन, छिनो फानो हामी चाहिँ सम्माननीय प्रधानमन्त्रीजीसँग
0: ससम्मान हिसाबले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने
1: हजुर
0: भारत भ्रमणमा हुनुहुन्छ।
1: सुन्नु न,
0: भारत भ्रमणमा उहाँले कति ठुलो सम्मान पाउनुभयो
1: हजुर,
0: त्यहाँ हेर्नुहोस् त
1: सम्मान पाउँदामा अनि नेपाली जनताले चाहिँ नेपाली जनताको समस्याको समाधान भइहाल्छ। रिङ्गला यादवले कुनै देशमा गयो भने अनि सम्मान पायो भने
0: उच्च स्तरीय भेटवार्ता भइरहेछ।
1: अनि सुन्नु न, नेपाली जनताले
0: श्री नितिन नवीनसँग भेट्नुभयो भाजपा अध्यक्ष,
1: सुन्नु न
0: प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै हुनुहुन्छ।
1: भोलि म यदि भारत भ्रमण गर्न गएँ भने अनि म चाहिँ भेट गर्न पाउँदैन, म भेट गर्न सक्दैन, अनि त्यो भेट गर्दैमा मेरो नेपालको मुद्दा
0: तपाईं पनि
1: राष्ट्रिय
0: नितिन नवीनसँग भेट्न सक्नुहुन्छ, नरेन्द्र मोदीसँग भेट्न सक्नुहुन्छ,
1: किन भेट्न सकिन्न सर?
0: रवि लामिछानेको हैसियतमा गएर,
1: हैसियतको कुरा होइन, उहाँ एउटा पार्टीको सभापति हो,
0: रवि लामिछाने देशको शक्तिशाली पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी 182 सिट छ त्यो पार्टीको सभापति,
1: त्यही भन्दैछु, बोल्न त दिनुहोस् मलाई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्माननीय सभापति हो होइन, 182 सांसदको सभापति हो र उहाँ पूर्व गृहराज मन्त्री हो होइन,
0: पूर्व गृहमन्त्री, पूर्व उप प्रधानमन्त्री,
1: सरी पूर्व गृहमन्त्री होइन, अनि उहाँले चाहिँ के अरे आज कुनै सांसद बाहेक कुनै मन्त्री पदमा हुनुहुन्न, अनि उहाँ चाहिँ सांसद, उहाँ चाहिँ इन्डियाको नेताहरूसँग भेट्दैमा अनि नेपाली जनताको चाहिँ त्यो घाउ जुन छ त्यो मेटाउन सकिन्छ,
0: अनि उच्च स्तरीय वार्ता छलफल सम्वादबाट हैन र टुङ्गिने झगडा गरेर हतियार उठाएर
1: सर कले
0: समस्या समाधान हुन्छ?
1: सुन्नु न, हामी त राष्ट्र के अरे प्रधानमन्त्रीजीलाई यही भनेछौँ कि हामीलाई तथ्य प्रमाण हामीले देखाइदिनु,
0: तपाईँ विगतमा कालापानी युद्धको जस्तो कुरा गर्दै हुनुहुन्छ क्या
1: हजुर,
0: वीर नेपालीहरूले त्यति बेला लड्नु परेको थियो नि ब्रिटिसहरूसँग, त्यस्तो कुरा गर्नुभयो?
1: जसलाई चोट लागेको हुन्छ नि त्यसलाई मात्रै त्यसको दर्द थाहा हुन्छ के सर, त्यसको पीडा मात्रै थाहा हुन्छ, हाम्रो सुस्तावासी हजुर एकचोटि हजुरसँग म आग्रह गर्छु एकचोटि मात्र गएर त्यहाँ रिपोर्टिङ गरिदिनुहोस्, त्यहाँको जनताले
0: हामी गएका छौँ सुस्ताको पुलमै
1: हजुर
0: पुगेर प्रत्यक्ष प्रसारण गरेका छौँ हामीले
1: झुलुङ्गे पुलमा, अनि
0: सुस्तामा पुल बनाएको छ सुस्तावासीहरूलाई चाहिँ,
1: अनि त्यो
0: निशुल्क बिजुली बाल्न पनि प्रबन्ध गरेका थियो,
1: त्यो पुल कसको पालामा बनेको थियो? नेकपा एमाले सरकारमा हुँदा कामै गरे छैन जनताको? अनि हामीले चाहिँ आजको आजै हामी प्रधानमन्त्रीजीलाई भनेछौँ र कि तपाईँ यस्तो गरिदिनुहोस् उस्तो गरिदिनुहोस् भनेर, हामी त त्यो कुरा त भने छैनौँ नि, जुन उहाँले अभिव्यक्ति दिनुभयो त्यस त्यो अभिव्यक्तिमाथि हाम्रो आपत्ति के कि हामीले भारतको भूमि मिचेको छ भनेर,
0: उहाँले त्यो अभिव्यक्ति सोचेर बुझेर विचार गरेरै दिनुभएको, आज फेरि सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले फरक हिसाबले प्रस्तुत गर्नुभयो, उहाँले भूमि मिचेको छ
2: फुलै संसार भने जस्तो हो,
0: नेपालले पनि भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन भन्नुभयो, प्रधानमन्त्री आफ्नो बोलीबाट ब्याक हुनुभयो,
2: तपाईँलाई त्यही त एकचोटि फेरि सुन्नु छैन, प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीजी क्लियरली के भन्नुभएको छ भने प्रधानमन्त्री भएपछि मात्रै मलाई लिखित रूप मौखिक प्रधानमन्त्री भइसकेपछि जानकारी आएको छ भनेर भन्नुभएको छ नि त उहाँले, जुन कुरो जानकारी आउँछ त्यो सेयर गर्ने ठाउँ कहाँ, प्रधानमन्त्रीलाई जानकारी आएको कुरोहरू सेयर गर्ने ठाउँ कहाँ मलाई त्यो बताइदिनुहोस् त,
0: प्रधानमन्त्रीले के बोल्ने के नबोल्ने
2: त्यो जानकारी आएको कुरो, यो प्रधानमन्त्री जस्तो कम बोल्ने प्रधानमन्त्री को, एउटा पनि प्रधानमन्त्रीको नाम भन्नुहोस् त, यो प्रधानमन्त्री जस्तो इफिसियन्ट काम गर्ने र कम बोल्ने प्रधानमन्त्री को मलाई एउटा पनि देखाइदिनुहोस्,
0: कम बोल्ने अनि बोलेको बेलामा ब्याकफायर हुने गरी बोल्ने त काम गर्नु
2: त, तपाईँको फुलको आँखामा फुलै संसार भने जस्तो, जसले हत्याको राजनीति गरेर आछ, जसले तोडफोडको राजनीति गरेर आएछ उसले त त्यही कुरो देख्ने भयो नि, तपाईँको एउटा उदाहरण मैले भने, मलाई सबभन्दा अहिले पीडा लागेको कुरो चाहिँ हामीले वार्षिक बजेट कम छ भन्छौँ हो, राष्ट्र गौरवको आयोजना बन्न सकेका छैनौँ भन्छौँ, तपाईँको राष्ट्र गौरवका आयोजनाहरू र जुन प्रोजेक्टहरू छ एक वर्ष ढिलो हुँदा 235 अरबभन्दा बढी नेपाललाई घाटा हुने रहेछ, 235 अरबभन्दा बढी,
0: अनि प्रधानमन्त्रीले शपथ गर्दाखेरि नै राष्ट्रपतिसँग

0: शपथ गर्दाखेरि नै भन्नुहुन्छ होइन र, आफूलाई पदमा बहाल रहेको बेलामा, आफूलाई जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा गोप्य राख्नेछु। प्रधानमन्त्री जस्तो राज्यको देशको कार्यकारी प्रमुखलाई आएको कुरा संसदको घरमा बोलिदिइहाल्ने?
1: होइन, संसद जस्तो गरिमामय ठाउँमा संसदले प्रश्न सोद्धाखेरि संसदलाई सही जानकारी दिने कि नदिने? सामान्य प्रधानमन्त्रीले उहाँलाई जुन जानकारी छ त्यो जानकारी दिने कि नदिने?
0: पारदर्शिता लोकतन्त्रमा जानकारी दिने कि नदिने?
2: जी म बताउँदैछु, उहाँले जुन आफ्नो अभिव्यक्ति दिनुभयो, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, यसको मतलब उहाँको भनाइले हामी काँडाको आँखामा काँडाको संसार देखिरहेछौँ, उहाँ चाहिँ फुलको आँखामा फुलको संसार। तर हिजो उहाँहरूको पार्टीले प्रतिपक्षमा हुँदा त उहाँहरू पनि त सत्ता पक्षको पार्टीमा काँडाको आँखामा काँडै संसार देख्यो होइन? एक नम्बर। र दोस्रो नम्बर, नेकपा एमाले सरकारमा हुँदाखेरि के नेकपा एमाले देशमा विकासै गरेको छैन, कामै गरेको छैन? त्यही सुस्तामा त्यो पुल कसको पालामा बनेको हो? कुन मन्त्रीको पालामा बनेको? कुन मन्त्री त्यहाँ हुँदा बनेको हो?
0: उहाँले अघि गम्भीर प्रश्न उठाउनु भएको छ, महाकाली को को मिलेर बेचेको, महाकाली सन्धि गर्दाखेरि को को हुनुहुन्थ्यो?
2: होइन, उहाँले त भनिसक्नु भयो, आफै आफै प्रमाणित गर्नुभयो, आफै भन्नुभयो, त त्यसमा मैले बोल्नु पर्ने मैले जरुर नै देखेन। अर्को कुरा,
0: त्यति बेला चाहिँ गल्ती भएको थियो होइन,
2: सुन्नु न,
0: नेकपा एमालेको नेतृत्वले महाकाली सन्धिको समयमा
2: बिना प्रमाण
0: गलत काम गरेको थियो।
2: बिना तथ्य बिना प्रमाणको म बोल्दैन सर, है, हचुवाको तालमा म बोल्दैन। उहाँले जस्तै अघि भन्नुभयो नि हाम्रो सर, एक मिनट मान्यजी, अघि भन्नुभयो मलाई कराउनु भयो हजुरले, यस्तासँग मलाई ल्याएर बसालिदिने, यस्तासँग रे है, उहाँ चाहिँ भलद्र भलादिमी रासपाको माननीय, म चाहिँ प्रतिपक्ष कम्युनिस्टको नेकपा एमालेको चाहिँ यस्ता रे, यस्तासँग मलाई ल्याएर बसालिदिने भनेर। अनि सुन्नुहोस्, उहाँले चाहिँ भन्नुभयो यही रोस्टममा यही स्टुडियोमा, राष्ट्रिय स्वतन्त्र पार्टीले अनुशासन सिकाएको छ है, हामी अनुशासनहीन छौँ, म स्वीकारेँ, म माने एकछिनलाई, त्यसको पनि म उत्तर दिँदैछु। अनि हाम्रो मान्यज्यूले भन्नुभयो, अनि उहाँको रासपाले यही अनुशासन सिकाएको छ कि प्रतिपक्ष सदन प्रतिपक्षको हो कि होइन, प्रतिपक्षले आफ्नो मुद्दा राख्न पाउने कि नपाउने, सभामुख हाम्रो सम्माननीय सभामुख हो, हाम्रो सदनको नेता हो, हाम्रो अभिभावक हो, हाम्रो सदनको बाबुआमा हो, हामीले दुःख पोख्ने भनेको, मुद्दा उठाउने भनेको उहाँहरू भन्दा हामीलाई टाइम दिन पर्यो। उहाँहरूले भन्नु हो जुन कि हामीले टाइम पाउनु भयो, हामी पाएको छैन,
0: उहाँहरूले टाइमै पाउन सक्नु भएको छैन,
2: सुन्नु न, उहाँहरू 182 जना हुनुहुन्छ, हामी थोरै छौँ, हामी थोरै भएको हुनाले हामी टाइम,
0: प्रतिपक्षीहरू पनि 90 भन्दा बढी हुनुहुन्छ।
2: सुन्नु न, म बताउँदैछु सर। र अर्को कुरा, उहाँले जुन म भन्दा म जाँदैछु, हजुरले जुन जुन क्वेसन सोध्नुहुन्छ त्यसको एन्सर म दिन्छु, त्यति क्यापेसिटीमा म छ के, म टुकलुक्क आएर सांसदमा बनेको होइन, म संसद भवन जलाएर सांसद बनेको होइन, म सर्वोच्च अदालत जलाएर सांसद बनेको होइन, म जिल्ला अदालत पुलिस चौकी जलाएर कसैको घर जलाएर भाट भटेरी जलाएर म सांसद बनेको होइन,
0: भ्रष्टाचार सिंहदरबार सर्वोच्च अदालत संसद भवन शीतल निवास जलाएर सांसद बनेको हो,
2: राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्छ, प्रत्यक्ष छ, प्रमाण छ, झन्डा ओढेर
0: संसद भवन
2: हिजोको दिनमा जलाएर
0: सिंहदरबार सर्वोच्च अदालत शीतल निवास जलाएर सांसद बन्नुभयो, उहाँले त गम्भीर आरोप लगाउनु भयो।
1: उहाँले आरोप लगाएमा म धन्यवाद मात्रै दिए, उहाँहरूले त यतिसम्म भन्नु
0: सत्य स्वीकार्नु भएको,
1: तब संसद जलाएर आउने जुन आरोप लगाउनु भएको छ नि त्यो एकदम विकृत मानसिकता, म भन्छु त्यसलाई चाहिँ
0: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अध्ययन गर्नुभयो, प्रतिवेदनमा कसलाई दोषी देखाएको छ, को को माथि अनुसन्धान गर्नु कारवाही गर्नु भनेर सिफारिस गरेछ,
1: हेर्नुभयो
0: कार्की आयोगको प्रतिवेदन,
1: त्यो अनुसन्धान
0: 24 विषयमा केन्द्रित भएन, मानव अधिकार आयोगले त जे हो त्यही भनिदियो, पर्दाफास गरिदियो।
1: तपाईँको चाहिँ म चाहिँ कसो भने, जे जसले गल्ती गरेछ त्यसले सजाय चाहिँ पाउनु पर्छ, त्यसमा कुनै दुई मत होइन,
0: नो राष्ट्रपाको भएर छुट पाउनुहुन्न,
1: नो इफ एन्ड बट। तर त्योभन्दा पहिला जुन माहौल क्रिएट गर्यो त्यो चाहिँ सबभन्दा ठुलो दोषी हो कि, जसले माहौल क्रिएट गर्यो, जसले गल्ती गर्यो, तर जनताले 17,000 मान्छे हत्या गर्ने पनि त त्यही टिममा हो नि त, हो कि होइन? कसैको

0: पार्टीको अध्यक्षले मान्छे मारेर 9 वर्ष जेल बसे पनि हो नि त। त्यो के यो त त्यो दिन त 24 गते आम जनता निस्किया हो। त्यो दिन बाटोमा आम जनता निस्किया हो, आम जनताको त्यो आक्रोश त्यो दिन पोख्या हो नि आम जनताले। अनि त्यो आम जनताले आक्रोश पोख्यो, अनि जसलाई आरोप लगाइराखेको छ त्यो भनेको त जम्मै जनतालाई आरोप लगाइराख्यो नि। 50 लाख भन्दा
1: जनतालाई
0: पनि यो हत्यारालाई
2: आरोप लगाउनु
0: एउटा कुरो।
2: 23 गतेको
0: उहाँले जनतालाई आरोप लगाएको
2: हैन, 24 गते
1: जनताले विद्रोह गरेका हैनन्, जेएनजी आन्दोलन जनताले गरेका हैनन्,
2: जनताले गरेको हो, गराएको कसले हो? आज
1: सत्तामा को थियो?
2: आज सम्माननीय प्रधानमन्त्री सत्तामा हुनुहुन्छ,
1: भदौ 23 र 24 गते सत्ताको नेतृत्व कसले गरेको थियो?
2: म बताउँदैछु, केपी ओली प्रधानमन्त्री हुँदा के अरे गोली चलाउनलाई आदेश दिएको हो। त्यो नियममा छ प्रधानमन्त्रीले आदेश दिनलाई, डाइरेक्ट गृहमन्त्रीलाई के अरे के भन्छन् डिआइजीलाई, आइजीलाई, एसपीलाई, सिडिओलाई।
1: मानव अधिकार आयोगको प्रतिवेदनले अर्को कानुन बनाएर भए पनि अनुसन्धान गर्नु कारवाही गर्नु भनेर सिफारिस गरेको छ, हेर्नु भएको छैन?
2: त्यो यदि त्यो सही सत्य निस्किन्छ भने त्यो कारवाहीको भागीदार हामी हुन्छौँ। त्यसमा दुई
1: गौरी बहादुर कार्की नेतृत्वको आयोगले पनि दोषी देखायो,
2: गौरी बहादुर कार्कीमा पनि प्रश्न चिन्ह खडा छ, गौरी बहादुर कार्कीलाई पनि आरोप लागेको छ उसले गलत गरेको छ। र अर्को कुरा,
1: लिली थापा नेतृत्वको आयोगले पनि प्रश्न बन्यो।
2: आज सम्माननीय हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहज्यू सम्माननीय देशको प्रधानमन्त्री हुनुहुन्छ, आज डोजर लगाएर जुन आतंक मचाउनु भयो, जुन मान्छे मरे, सुकुम्बासीहरू मरे, के उहाँले जिम्मा लिने कि नलिने, त्यसको क्षतिपूर्ति उहाँले बेहोर्ने कि नबेहोर्ने? नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी सरकारमा हुँदा यदि राम्रो काम गरेन छ भने नराम्रो काम पनि गरेको छैन जनताप्रति, सुकुम्बासीप्रति, गरिबप्रति। तर सम्माननीय प्रधानमन्त्रीजी बालेन्द्र शाहजीले प्रधानमन्त्री हुने बित्तिकै ठाउँ ठाउँमा डोजर लगाएर सानो बच्चा लिएर, कसैको बच्चा मर्यो त कसैको आमा मर्यो त कोही ज्यान त्याग्यो, अनि के त्यो त्यो जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने?
1: दिपकजी,
0: प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीजी इन्जिनियर मान्छे, उहाँले चाहिँ जे कुरोलाई पनि व्यवस्थित गर्न खोज्नुहुन्छ। जो जसरी ग्रुमिङ भएको हुन्छ उसले त्यसरी व्यवस्थित गर्न खोज्ने हो। तपाईँको इन्डियाको, चाइनाको, अरू पनि देश हेर्नुभयो भने खोला नालाको छेउमा चाहिँ त्यसरी पहिला सुकुम्बासी बसे पनि त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ व्यवस्थित ठाउँमा लगेर चाहिँ त्यहाँ चाहिँ व्यवस्थित गरेको उदाहरणहरू त प्रशस्तै हेर्न पाउनुहुन्छ। सामान्य प्रधानमन्त्रीजीले व्यवस्थित गर्न महानगरपालिकामा मेयर भएकै टाइमदेखि लागिराख्नु भएको थियो, तर त्यति बेलाको प्रधानमन्त्री को उखान टुखाले कारण र पेल्ने नीति, मुखमा पनि उहाँको जुन बोली सुनिन्थ्यो नि, हामी उहाँको बोली सुन्दा पनि प्रधानमन्त्रीले यतिसम्म गिरेर बोल्न सक्छ भनेर हाम्रो पनि कन्सेप्ट तातेर आउँथ्यो कि, उहाँको बोली सुनेर कि। प्रधानमन्त्रीले त्यति बेलादेखि प्लानिङ गरे हो नि त, अहिले गरे त होइन नि
1: दिपकजी,
0: उहाँलाई अहिले व्यवस्थित गरेर राख्नु खोज्नु,
2: व्यवस्थित गरेर डोजर चलाउनु भएको सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले अहिले सुकुम्बासीलाई व्यवस्थित गरेर अनि डोजर चलाउनु भएको छ? प्रमाण तपाईँसँग प्रमाण छ? अनि नेकपा एमालेका केपी ओली प्रधानमन्त्री हुँदाखेरि उखान टुक्का गरेर भए पनि देश चलाए, र तपाईँ सुन्नु न सर मानियज्यू, तर सुकुम्बासीलाई मारेन, डोजर चलाएन, तपाईँले जुन आरोप लगाउनु भयो कतिजनालाई मारे भनेर, आज ठिक छ यदि त्यो मारेको प्रमाणित हुन्छ भने आज सुकुम्बासी मरेको छन् सम्माननीय प्रधानमन्त्रीको कारणले, अव्यवस्थित गरेको हुनाले उहाँले अब जिम्मा लिने कि नलिने, मेरो यो प्रश्न हो के
1: दिपकजी।
2: र तपाईँको सुन्नु
1: र
2: अब जाँदा जाँदै केपी ओली उखान टुक्काले देश चलाउनु भयो, तर अहिलेको हाम्रो सम्माननीय प्रधानमन्त्री स्लो पोइजन हो, उहाँ बम हो, यस्तो बम हो कि जब त्यो विस्फोट हुन्छ नि त सब सखाब भइहाल्छ के, उहाँ स्लो पोइजन हो। त उहाँले बोल्नुहुन्न, तर हजुरको गौन सर्प हुन्छ नि, त्यो टोके भने मान्छेले बाँच्न सक्छ, तर कराइत साँप हुन्छ नि, के भन्छन् कोब्रा कि के भन्छ,
1: किङ कोब्राले
2: टोके भने 99% त्यो मान्छे मर्छ नै के,
1: प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईले किङ कोब्रासँग तुलना गर्नु
2: स्लो पाइजन हो वहा हिजोको दिनमा नबोल्ने नबोल्ने नबोल्ने अनि एकैचोटी बोलेपछि हाम्रो नेपालले
1: भारत नबोली नबोली सिद्ध्याउने
2: भूभागै नीचे
1: प्रधानमन्त्री बालेन्द्र शाह वहाको गम्भीर आरोप
0: वहा चाहिँ वहाको पार्टीको अध्यक्षलाई हराएकै एउटै कारणले मलाई काम दिनुहोस् म काम गर्छु म बोल्न आएको होइन भनेर भन्नुभएको छ उहाँ चाहिँ बोल्नै खोज्नु भएको थिएन उहाँले त नबोल्नको लागि जिताएको हो कि मलाई काम गर्न दिनुहोस् म काम गर्न आएको छु भनेर जिताओ नि त उहाँहरूलाई तर त्यसरी जितेर आएको म्यान्डेटलाई संसदमा तपाईँले बोल कि बोल भनेर त्यो त जनतालाई पनि अपमान गरे जस्तो भयो संसदको टाइम त किल गरेर
1: दीपकजी रवि लामिछाने यति बेला भारत भ्रमणमा हुनुहुन्छ तपाईँको पार्टी सभापति उहाँले त्यहाँ के पकाउँदै हुनुहुन्छ खिचडी
0: उहाँ चाहिँ एउटा सामान्य भारतीय जनता पार्टीको चाहिँ सामान्य प्रेसिडेन्टको निमन्त्रणामा उहाँ चाहिँ त्यहाँ भ्रमणमा जानुभएको छ यो चाहिँ हाम्रो गौरवको लागि कुरो हो आफ्नो छिमेकीले सम्मानपूर्वक निमन्त्रणा गर्दाखेरि उहाँप्रति हामी भारत देशप्रति र त्यहाँका सम्पूर्ण जनताप्रति हामी पनि कृतज्ञता छ र आभार व्यक्त गर्छौँ र उहाँले चाहिँ एकदम आज पनि क्लियर कट जस्तै बेङ्गलोर टु काठमाडौँको चाहिँ डिजिटल कोरिडोरको कुरोहरू गर्नुभएको छ पुराना जुन समस्याहरू छ जम्मै समाधानको कुरो गर्नुभएको छ तपाईँको जुनसुकै कुरो आजको दिनमा समाधान गर्न टेबलमा बस्नै पर्छ
1: सीमा विवादको सन्दर्भमा पनि त्यहाँ प्रश्न उठाउनुहुन्छ उहाँले
0: समस्या समाधान गर्न टेबलमा बस्नै पर्छ एकातिर उग्र राष्ट्रवादको कुरो गर्ने एकातिर देशको ढुकुटी बर्बाद
1: प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले त रवि लामिछानेलाई अप्ठ्यारो परेको होला नि कुकुस मुकुस भइरह होला नि
2: मैले एउटा प्रश्न राख्न चाहन्छु के अहिलेको जनता जुन सहकारी पीडित छन् नि हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले हिजोको सरकारले ऋण लिँदा हामीमाथि नेपाली जनतामाथि ऋण लाद्यो भनेर चाहिँ भन्नुहुन्थ्यो अनि आजको सम्माननीय हाम्रो प्रधानमन्त्रीज्यूले जुन ऋण लिनुभयो के जीबी राईलाई बचाउन र रवि लामिछानेलाई बचाउनलाई चाहिँ ऋण लिएर अनि सहकारी पीडितलाई दिनको लागि हो
1: दीपकजी तपाईँसँग जवाब छ
0: सबभन्दा पहिला तपाईँले सहकारीका जति प्रोमोटरहरू छन् नि जम्मै प्रोमोटरहरूको तपाईँको बायोडाटा हेर्नुहोस् है जम्मै सहकारी उद्घाटन सहकारी किन चाहिँ जम्मै सहकारीको उद्घाटन गर्न पहिलाको को को प्रधानमन्त्री मन्त्री पुग्नुभएको छ खोज्नुहोस् है हाम्रो प्रधानमन्त्री भर्खर आएको 2 महिना भएछ त्योभन्दा अगाडि 3 वर्षको प्रधानमन्त्रीले किन खोजेर ल्याउन सकेन बा कसले रोक्या त्यो उसलाई जीवी राईलाई ल्याउन ल्याउ त भन मेरो पनि सरकारी पैसा डुबेको छ बाबा म पनि पीडित छु
1: सरकारले चाहिँ ल्याउँछ अब
0: र तपाईँ
1: मुद्दा फिर्ता लिइसक्नुभयो
0: छैन तपाईँको
1: संगठित अपराध र सम्पत्ति शुद्धिकरणको विषयमा
0: सहकारी
1: रवि लामिछाने
0: सहकारी
1: जीवी राई
0: नाम
1: होइन जीवी राई अर्थात् जितेन्द्र बाबु राई
0: कुन कुन पार्टी
1: जम्मै लाल जोशी तिनैजनाको मुद्दा फिर्ता
0: सहकारी चलाउने जम्मै कुन कुन पार्टीसँग एफिलिएसन छ जम्मैले पब्लिक मिडियाले त एकदम थाहा छ नि त जीवी राईलाई पहिले समारोह आयो हुन्थ्यो नि त
1: हस् यहाँहरू दुवैजनालाई समय संवाद र छलफलका लागि धेरै धेरै धन्यवाद
0: धन्यवाद
3: स्वदेश FM 93.2 मेगाहर्ज

0: नेपाल जहाँ हजारौं किसिमका जडीबुटीहरू पाइन्छन्। हरेक नेपालीको विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास प्राकृतिक स्रोत शुद्धता त्यसैले हाम्रा जडीबुटीहरू आफैले सङ्कलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ धेरै हस्पिटल गएँ पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है सबै कुनमा गए राम्रो हुन्छ भने त्यहाँ गयो चेक गर्यो फेरि औषधि एक झोला लयो खायो अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ हलबडी नै चेक गरेर आयो अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो मैले सो आफैले पताएको थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको अब यसले मलाई के काम गर्ला र भनेर त्यो आश नलगाइ गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने डक्टरी औषधि खाँदिनँ यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ त्यस्तो छैन केही।
2: नमस्कार मेरो नाम रमेश सुवेदी मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक अम्लपित्त पानी आउने पेट दुख्ने एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने चेक गराउने औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो। कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ यही भन्न सन्चो हुन्छ।
3: नमस्ते मेरो नाम पुनम गुरुङ म लमजुङ बेसीसरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो अनि यहाँ टिभीमा आमाले देख्नुभएछ अनि यहाँ आएको अनि 15 दिन भयो आमालाई चेकअप गरेको राम्रो भयो अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो मुख यो के खानु हुँदैन मुख बार्न लाउनु भयो अनि त्यही अनुसार गरे आमाले राम्रो भयो पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो माडी कीर्तनपुर नगरपालिका 7 मैले पुबुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: व्यवस्था बनाउन सुझाव र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ. आजै परराष्ट्र मन्त्री सुशील खनाल 3 दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ. परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ. भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँको भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ. भेटमा दुवै पक्षले व्यापार लगानी कनेक्टिभिटी ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रहरूमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ. भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो. जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र त्योभन्दा बढी रहने सम्भावना छ. हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगञ्जको तापक्रम 40 डिग्री सेल्सियस रहेको थियो. मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ. तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने

0: बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रङका खुकुला कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा स्वस्थकर खाना मात्र खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाडी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अरू हिमाली र पहाडी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपालतर्फका संयोजक डाक्टर भेष बहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। केही सञ्चार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै प्रतिवेदन राखेको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो। 10 वर्ष अघि नेपाल र भारतले यो समूह गठन गरी 2 वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सिरहामा माध्यमिक शिक्षा परीक्षा एसईईमा चिट चोर्ने प्रयोग गरिएको आरोपमा बरामद गरिएका 4

0: कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनी मध्ये एक एन्थ्रोपिकका सह संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ। अहिले एआई उद्योगसँग गति बढाउने ग्यास पेडल भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ब्रेक पेडल नभएको उहाँको भनाइ छ। बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोग बिना आफ्नो प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो। उहाँका अनुसार एन्थ्रोपिकको च्याट बोट क्लाउड सञ्चालनका लागि प्रयोग हुने कोड मध्ये अहिले करिब 80% कोड एआईले आफै लेखिरहेको छ। आउँदो 2 वर्षभित्र यो संख्या 100% पुग्न सक्ने उहाँको भनाइ छ। यदि एआईले आफ्नै कोड आफै लेख्ने र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ। यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानुनी व्यवस्था बनाउनु पर्ने उहाँले बताउनु भएको छ। क्लार्कले एआईको विकासलाई 100 वर्ष अघिको तेल उद्योगसँग तुलना गर्नुभएको छ। तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय बनाइए, जस्तै एआईका लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाइ छ। एआईका कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाडौँको च्यासल ललितपुरको च्यासलमा चलिरहेको छ। हिजोदेखि सुरु भएको प्रतियोगिताको लिग चरणमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल डोरी तान संघका महासचिव विमल पौडेलका अनुसार लिग चरणको प्रतिस्पर्धाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। संघको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज बिहान 11 बजेदेखि सेमी फाइनल खेल सञ्चालन हुनेछ। पहिलो सेमी फाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल बीच हुँदैछ भने दोस्रो सेमी फाइनल लुम्बिनी प्रदेश र नेपाल प्रहरी बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल पनि आजै हुने आयोजकले जनाएको छ। विजेता टोलीले 1,00,000 रुपियाँ र उपविजेताले 50,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने आज काठमाडौँ फर्किने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाडी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अप्नाउन आग्रह। इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाइ। एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाइ, समयमै आवश्यक नियम र कानुनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको

0: अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
1: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
3: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या? पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्दा पालिका र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ। महासंघका अध्यक्ष नारायण गेवालीले हिजो विज्ञप्ति निकालेर प्राधिकरणको पुनर्संरचना गर्दा पालिका र समुदायको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले विद्युत वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन पालिकालाई नै जिम्मेवार बनाउनु पर्ने उल्लेख गर्नुभयो। महासंघले 50 युनिट भन्दा बढी खपत गर्ने उपभोक्तामाथि लगाइएको 5% भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदाय मैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि सिंचाई र उद्योगमा विद्युत खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनु पर्ने माग समेत गरेको छ। नेपालमा अहिले करिब 4,900 मेगावाट विद्युत उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढाउन आवश्यक रहेको महासंघले जनाएको छ। काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगंजको बहिरिङ्ग ओपिडी सेवालाई बिरामी मैत्री बनाउन उपकरण हस्तान्तरण गरेको छ। हिजो अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोले अस्पतालका प्रमुख प्राध्यापक डाक्टर सुभाष आचार्यलाई 1,70,00,000 बराबरका प्रविधि साधन तथा उपकरण हस्तान्तरण गर्नुभएको हो। जाँच सम्बन्धी परीक्षण रिपोर्ट बिरामी आफैले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा भुक्तानी गर्न सकिने सुविधा भएका 16 मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने 65 अल इन वन डेस्कटप समेत रहेको महानगरले जनाएको छ। काठमाडौँ महानगरले टोल टोलमा फिल्म महोत्सव कार्यक्रम सञ्चालनका लागि समुदायमा आधारित सङ्घ संस्थाहरूलाई प्रस्ताव आह्वान गरेको छ। महानगरपालिकाले चालु आर्थिक वर्षभित्र समुदाय स्तरमा टोल टोलमा फिल्म महोत्सव कार्यक्रम गर्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैर नाफामूलक सङ्घ संस्थाहरूलाई सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको हो। महानगरपालिकाले उपलब्ध गराएको शर्त, सीमा तथा बन्देज, मिति तथा खुला स्थान र समयमा कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नका लागि सम्पदा तथा पर्यटन विभागमा प्रस्ताव पेश गर्न आग्रह गरेको हो। 19 गते निकालेको सूचना अनुसार 7 दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। यस प्रक्रियाबाट छनौट भएका सङ्घ संस्थाहरूलाई कार्यक्रम सञ्चालन सहयोग, फिल्म प्रदर्शनका लागि LED साउन्ड सहितको प्राविधिक सहयोग महानगरपालिकाबाट उपलब्ध गराइने जनाएको छ। र काठमाडौँको शहीद शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला र स्टेसनरी सामान वितरण गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 28 शहीद शुक्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई किताब बोक्ने झोला, कापी र कलम प्रदान गरेको हो। बालबालिकाहरूलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले सामान वितरण गरिएको वडाध्यक्ष भाइराम खड्गीले जानकारी दिनुभएको छ।

बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिमाली र पहाडी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह। विद्युत प्राधिकरणको पुनर्संरचनामा पालिका र समुदायको भूमिका सुनिश्चित गर्न माग, 5% भ्याटको व्यवस्था तत्काल फिर्ता लिन सुझाव। शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट उपकरण प्रदान। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: पुंचा साथमा रोजगारी हातमा
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
5: सीट सीमित छ आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी

0: हरिनगर चितवन 98550 41122 र 98550 41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556394495,
3: मोबाइल 98550 64040 र 98550 65260।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ आज स्वदेश फर्किने दिन नै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदै हुनुहुन्छ। सभापति लामिछानेले स्वदेश फर्कनु अघि अयोध्या पुगेर राम मन्दिर दर्शन गर्नुभएको छ। लामिछाने पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहरा सहित अयोध्या पुग्नु भएको हो। भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ 18 गते भारत भ्रमणमा जानु भएको थियो। भारत बसाईको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमा भेटवार्ता गर्नुभएको छ। रवि नेतृत्वको भ्रमण टोलीमा राष्ट्रसभा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्। राष्ट्रपा प्रवक्ता मनिष थाका अनुसार रवि नेतृत्वको राष्ट्रपा टोली भारतबाट आज जेठ 22 गते स्वदेश फर्किँदै स्वदेश रवि स्वदेश फर्के लगत्तै समकक्ष एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्ली जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार खनालले समकक्ष एस जयशंकरका साथै भारतका उच्च पदस्थ नेताहरूसँग द्विपक्षीय हितका विषयमा कुराकानी गर्नुहुनेछ। खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल भारतका सरकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ। पोखरा महानगरपालिकाले 5 दशकदेखि विवादमा रहेको बस पार्क व्यवस्थित बनाउन सुकुम्बासी व्यवस्थापन र छानबिन समिति गठन गरी प्रक्रिया बढाएको छ। तर 5 दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनैतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बस पार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम आदेश आएको छ। महानगरले जेठ 25 गतेदेखि संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गा धनीको निवेदनमा सुनवाई गर्दै तत्काल संरचना नभत्काउन आदेश

दिएको हो। बस पार्कभित्रका जग्गाधन योगेन्द्र देवी श्रेष्ठ पाली खेले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराउनु भएको थियो। न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले जेठ 21 गते जिल्ला प्रशासन कार्यालय कास्की सहित विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको छ। अदालतले निवेदकको नाममा रहेको पोखरा महानगरपालिका 9 स्थित किता नम्बर 54 को जग्गामा बनेका घर तथा अन्य भौतिक संरचना तत्काल नफत गराउन र नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको छ। नेपाली काँग्रेसले क्रियाशील सदस्यता आदवादी गर्ने समय थप गरेको छ। वैशाख 1 देखि जेठ 21 गतेसम्म समय दिएकोमा बढाएर जेठ 28 गतेसम्म पुर्याइएको हो। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहिबारको बैठकले क्रियाशील सदस्यता आदवादी गर्ने समय थप गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता आदवादीको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढ़िरहेको काँग्रेसले जनाएको छ। पार्टीका विभिन्न तहहरूबाट सदस्यता आदवादीका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णय अनुसार क्रियाशील सदस्यता आदवादी गर्ने समय अवधि 2083 जेठ 28 गते राति 12 बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ। बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेकपा एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालाले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा अघि बढ़ाउने संकल्प गरेको छ। कार्यशालाले प्रत्येक संगठित सदस्यले कम्तीमा 3 नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य लिएको छ। गत प्रतिनिधि सभा निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पुनः पार्टीसँग जोड़िन आह्वान गरिएको छ। कार्यशालाले पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोड्दै अनलाइन सदस्यता नवीकरण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा डिजिटल माध्यम मार्फत पार्टी गतिविधि विस्तार गर्ने निर्णय समेत गरेको छ। त्यस्तै टोलदेखि केन्द्रसम्म पार्टी संगठनलाई पुनर्जागृत गर्ने, जनसंगठनहरूको पुनर्गठन गर्ने तथा नयाँ पुस्तासँग अन्तर्सम्वाद बढाउन पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ। सर्लाहीमा विद्यालयबाट घर फर्किँदै गरेकी 5 बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ। जिल्लाको बलरा नगरपालिका 6 मिर्जापुर स्थित भित्री सड़क खण्डमा बिहिबार दिउँसो करिब 12 कढियाबाट मिर्जापुरतर्फ आउँदै गरेको N4T8834 नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्र्याक्टरले स्थानीय अर्जुन शाहकी छोरी अंकिता कुमारी शाहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो। उनी मिर्जापुर स्थित आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा दुर्घटनामा परेकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्नाहा छन्की टोला इलाका प्रहरी कार्यालय बलला र इलाका प्रहरी कार्यालय गढियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ तर ट्र्याक्टर चालक बलरा नगरपालिका 6 निवासी 18 छोरा कृष्ण बहादुर शाह घटनापछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार चालकको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
11: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।
13: स्वदेश FM 93.2 MHz।

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206, 98-511-0091, 98-550-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-233।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले अध्ययन तथा असाधारण विदामा बसेका तर विदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कार्यवाहीको चेतावनी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै विदा सकिए पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण आधिवाधिक नगरेका कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो। विदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। आफ्नो अभिलेख राष्ट्रिय किताब खानामा आधिवाधिक नभएको भए 3 दिनभित्र अनिवार्य रूपमा आधिवाधिक गराउन भनिएको छ। सबै मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीहरूको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक किताब खानासँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र आधिवादी गराउनु पर्ने सूचनामा लेखिएको छ। सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीको कार्यवाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ उपत्यका नदी किनारबाट अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमले गम्भीर मानवीय संकट निम्ति आएको बताउनु भएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका 36 वर्षे भेषराज दर्जीको निधन भएपछि घिसिङले सरकारको बिना योजनाको कदमप्रति आपत्ति जनाउनु भएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले दर्जीको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँले स्पष्ट र दिगो योजना बिना नै सुरक्षा बल परिचालन गरेर जबरजस्ती बस्ती हटाउँदा विस्थापितहरूले ज्यान गुमाउनु परेको दावी समेत गर्नुभयो। मृतक दर्जीको स्वास्थ्य अवस्था जटिल रहेको र उनलाई विशेष उपचारको आवश्यकता भए पनि समयमै आवश्यक उपचार र हेरचाह उपलब्ध हुन नसकेको तथ्य बाहिरिएको घिसिङले खुलाउनु भएको छ। यस दुःखद घटनाले विस्थापित नागरिकको व्यवस्थापन, उनीहरूको स्वास्थ्य सुरक्षा र आधारभूत मानव अधिकार प्रति राज्यको जिम्मेवारी बारे गम्भीर प्रश्न उठाएको उहाँको भनाइ। बस्ती हटाउने कार्यमा सरकारले जति तत्परता देखायो प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास र न्यूनतम मानवीय सुविधाको सुनिश्चिततामा पनि त्यस्तै संवेदनशीलता तथा जिम्मेवारी देखाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। देशभर परेको अविरल वर्षासँगै बाढी पहिरो र सड़क मर्मतका कारण काठमाडौँ उपत्यका सहित बागमती र कोशी प्रदेशका विभिन्न सड़क खण्डमा आवागमन प्रभावित भएको छ। काठमाडौँको सतुङ्गल चितलाङ सड़क खण्ड र मकवानपुरको कुलेखानी फाकेल हुमाने फर्फिङ काठमाडौँ सड़क खण्ड मर्मतका लागि एक महिनासम्म पूर्ण रूपमा बन्द गरिएका छन्। पाँचथर जिल्लामा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग पुष्पलाल मध्य पहाड़ी लोकमार्ग र तमोर करिडोर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। शुक्रबार बिहान 9 बजेसम्मको आधुवादिक विवरण अनुसार काठमाडौँ उपत्यका सहित बागमती र कोशी प्रदेशका विभिन्न सड़क खण्डमा आवागमन प्रभावित भएको हो। कतिपय सड़क पूर्ण रूपमा बन्द भएका छन् भने केही सड़क मर्मतका लागि लामो समयसम्म नखुल्ने भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका 9 स्थित देउराली देवी स्थानमा पहिरो गएपछि सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि अवरूद्ध छ। मर्मत कार्य भइरहेकाले यो सड़क पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। त्यसै गरी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र 4 महालस हुँदै जाने कुलेखानी फाकेल हुमाने फर्पिङ काठमाडौँ सड़क खण्ड पनि जेठ 15 गतेदेखि पूर्ण रूपमा बन्द छ। सड़क मर्मत गर्नुपर्ने भएकाले यो मार्ग पनि एक महिनासम्म नखुल्ने जनाइएको छ। र बितेका 24 घण्टामा 2,300 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 20,84,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 104, नियम विपरीत राइड सेयरिङ गरेका 177, संकेत बत्ती उल्लङ्घनकर्ता 147 र तीव्र गतिमा सवारी साधन हुक्याएका 105 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 56, निषेधित क्षेत्रमा हर्न बजाउने 152, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 113, एकतर्फी सड़कमा सवारी चलाउने 141 र अन्य सवारी नियम पालना नगरेका 1,305 जनालाई कार्यवाही गरिएको हो। हवस् त, काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधी खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधी सिद्धि फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधी चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3818-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656-490-374-98-510-61-356-356
7: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेशनल पार्क.gov.np।
6: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
5: अहिले मध्याह्नको 12 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ्ने र तातो लहर समेत चल्ने, हिमाली र पहाडी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ्दै, अवैध माछा मार्ने गतिविधि विरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउन दिवस मनाइँदै। र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहेका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किनु अघि आज बिहान अयोध्या पुग्नु भएको छ। पत्नी निकिता, पार्टीका नेताहरू विपिन कुमार आचार्य र दीपक बोहरा सहित अयोध्या पुगेर उहाँले राम मन्दिरको दर्शन गर्नुभएको हो। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा गएको सोमबार भारत जानुभएका लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने फर्किने दिन आजै परराष्ट्र मन्त्री शिशिर खनाल, समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा भोलि हैदराबाद हाउसकामा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्तरको सम्बन्ध लगायत क्षेत्रमा सहकार्य बढाउने उद्देश्य सहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउने आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको छ। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न स्लाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताहरूले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा पर्सि आइतबारसम्म मध्यम तातो लहर चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मधेश र लुम्बिनी प्रदेशमा र पर्सिदेखि सुदूरपश्चिममा समेत तातो लहर चल्ने र अत्यधिक गर्मी हुने सम्भावना छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पश्चिम पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। पश्चिम तराईमा गर्मी बढे पनि पहाडी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य हिमाली र पहाडी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहितको मध्यम वर्षा हुने सम्भावना छ। चाँदीको भाव आज पनि घटेको छ। आज सुनतोलामा 2100 रुपियाँले घटेर 3,09,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव 200 रुपियाँ मात्रै घटेर 3,11,100 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 55 रुपियाँले घटेको छ। हिजो तोलाको 5,285 रुपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,230 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लामो विदामा रहेका कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। मेरो किता मोबाइल एप सार्वजनिक जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने। काली गण्डकी करिडोरमा खाम भित्तामा पहिरो रोकथाम योजना लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौँ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576213 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाने, क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारी कर्तालाई विभागको निर्देशन, तराई भेगमा अझै केही दिन गर्मी बढ्ने र तातो लहर समेत चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गरेको छ। आज सूचना निकालेर भूमि व्यवस्था मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभएमा कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालय आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। हिजो सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको रावलले एप सार्वजनिक गर्दै यो एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने बताउनु भएको छ। नापी विभागका अनुसार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

महिनामा 32% राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको छ। म्याग्दीको बेनी जोमसोम कोरला सडकको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी जोमसोम कोरला सडक योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोडमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। बेनी जोमसोम कोरला 76 किलोमिटरको सडक 25 करोडको लागतमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ। अब विदेशको खबर। अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरुद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड दिन आज विश्वका विभिन्न देशमा अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जुन 5 मनाइने यो दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध अप्रमाणित तथा अनियन्त्रित माछा मार्ने गतिविधि विरुद्ध विश्व समुदायको ध्यान आकर्षण गराउनु रहेको छ। राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन FAO अन्तर्गतको भूमध्य सागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्तावमा सन् 2017 जुलाईमा महासभाले स्वीकृत गरेपछि यो दिवस मनाउन थालिएको हो। FAO का अनुसार मत्स्य समितिले जुन 5 अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। महासभाले यही प्रस्तावलाई 2022 साना स्तरका मत्स्य व्यवसाय तथा जल कृषि अन्तर्राष्ट्रिय वर्षका रूपमा पनि घोषणा गरेको थियो। यो पहलका कारण विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब 90% माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो। राष्ट्रसङ्घका अनुसार अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहनले समुद्री पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्नुका साथै कानुनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढाएको छ। अब खेल खबर। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित भएको छ। गैराती फ्रान्सको स्टार डेला बोजुआ रङ्गशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले फ्रान्सलाई 2-1 अन्तरले पराजित गरेको हो। खेलको 45 मिनटमा रायन चर्कीको गोलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो, तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आइभोरी कोस्टका लागि खेलको 53 मिनटमा गुएला डुएले गोल गरे। खेलको 84 मिनटमा इमाद दियालोले निर्णायक गोल गर्दै आइभोरी कोस्टको जित पक्का गरे। विश्वकपको प्रमुख दावेदार मानिएको तथा 2 पटकको विश्वकप विजेता फ्रान्स खेलभर बल नियन्त्रणमा राखे पनि हार बेहोरेको हो। गैराती भएको अर्को मैत्रीपूर्ण खेलमा स्पेनले इराकसँग बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ्ने र तातो लहर समेत चल्ने। हिमाली र पहाडी भागका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ्दै अवैध माछा मार्ने गतिविधि विरुद्ध विश्व समुदायको ध्यान आकर्षण गराउन दिवस मनाइँदै। र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: कर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206, 98-511-0091, 98-550-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
3: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88-002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के, किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। नेकपा एमाले राष्ट्रिय मानवाधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण, पूर्वाग्रही र बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष छ। आज विज्ञप्ति जारी गर्दै पार्टीले गत भदौ 23 र 24 गतेको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई राजनैतिक रूपमा फसाउने उद्देश्यबाट प्रेरित रहेको दावी गरेको छ। घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि राजनीतिक प्रतिशोध शान्त कारवाहीको सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै लिली थापा नेतृत्वको समितिले बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सारांश भिन्नता रहेको भन्दै एमाले दुवै प्रतिवेदनको तुलनात्मक अध्ययन हुनुपर्ने माग समेत गरेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थप एक साता बढाएर जेठ 28 गतेसम्म पुर्याएको छ। महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले यसअघि जेठ 21 गतेसम्म तोकिएको समयलाई अन्तिम पटकका लागि थप गरेको हो। देशभरि सदस्यता अध्यावधि गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको र विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अवधि थप गरिएको समितिले जनाएको छ। गत वैशाख गतेदेखि शुरू भएको यस अभियानमा हालसम्म करिब 4 लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरिसकेका कंग्रेसले जनाएको छ। राष्ट्रिय सभामा विगत 4.5 महिनादेखि एक सीट रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले गत माघ 4 गते राजीनामा दिएपछि खाली भएको उक्त स्थानमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। गौतमको राजीनामापछि सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले रिक्त पदमा पूर्व गृहमन्त्री ओम प्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस सदर गर्नु भएन। 56 जना निर्वाचित र 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था अनुसार हाल नारायण प्रसाद दाहाल र डाक्टर अञ्जना साक्य मात्र मनोनित सांसदका रूपमा हुनुहुन्छ। प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको बालेन नेतृत्वको नयाँ सरकारले समेत हालसम्म रिक्त पदमा नियुक्तिका लागि नयाँ सिफारिस गर्ने सम्बन्धमा कुनै निर्णय लिएको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। उच्च अदालत पाटनले इजरायल को दीर्घकालीन शहर केन्द्र खेरकिफरमा रोजगारी का लागि जाने नेपाली कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रेटमा सरकारसँग लिखित जवाफ मागेको छ। राजेश खड्का सहित 11 जना युवाहरूले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश रमेश प्रसाद गेवालीको इजलासले वैदेशिक रोजगार विभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग लिखित जवाफ मागेको हो। साथै अदालतले यस मुद्दामा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारे छलफल गर्न आउँदो जेठ 28 गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ। र पर्यटक भिजामा नेपाल आएर सामाजिक सञ्जाल टिकटक मार्फत गैर कानूनी व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई चिनिया नागरिकलाई नियन्त्रणमा लिएको छ। भिजाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा विभागले दुई चिनिया पुरुषलाई नियन्त्रणमा लिएको हो। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पक्राउ परेकाहरूले टिकटक मार्फत प्रचार प्रसार गरी हिमाली क्षेत्रका स्याउ ओखर लसुन र किसमिस जस्ता खाद्य सामग्री बजार मूल्यभन्दा महँगो दरमा बिक्री वितरण गर्दै आएका थिए। उनीहरूमाथि विभागले थप अनुसन्धान अघि बढाएको छ।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएर त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला।

0: हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ कि अहिले, अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556-493-374 98510-61356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
12: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी।
13: यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई, घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock अहिले 2 बजेको छ ख्याल राखौ 2 बज्यो

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेकपा एमाले राष्ट्रिय मानवाधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण, पूर्वाग्रही र बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष छ। आज विज्ञप्ति जारी गर्दै एमाले यस विरुद्ध कानूनी उपचारमा जाने समेत चेतावनी दिएको छ। आयोगले घटनाबारे तयार पारेको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजनैतिक रूपमा फसाउने उद्देश्यबाट प्रेरित रहेको दावी गरिएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थप एक साता बढाएर जेठ 28 गतेसम्म पुर्याएको छ। महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले यसअघि जेठ 21 गतेसम्म तोकिएको समयलाई अन्तिम पटकका लागि थप गरेको हो। देशभरि सदस्यता अध्यावधि गर्ने कार्य उत्साहजनक रूपमा अघि बढ़िरहेको र विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अवधि थप गरिएको समितिले जनाएको छ। राष्ट्रसभामा विगत 4.5 महिनादेखि एक सीट रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले गत माघ 4 गते राजीनामा दिएपछि खाली भएको उक्त स्थानमा अहिलेसम्म नयाँ नियुक्ति हुन नसकेको हो। गौतमको राजीनामापछि सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले रिक्त पदमा पूर्व गृहमन्त्री ओम प्रकाश अरियाललाई नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस सदर गर्नु भएन। 56 जना निर्वाचित र 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था अनुसार हाल नारायण प्रसाद दाहाल र डाक्टर अञ्जना साकिया मात्र मनोनित सांसदका रूपमा हुनुहुन्छ। प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको बालन नेतृत्वको नयाँ सरकारले समेत हालसम्म रिक्त पदमा नियुक्तिका लागि नयाँ सिफारिस गर्ने सम्बन्धमा कुनै निर्णय लिएको छैन। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: की वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। उच्च अदालत पाटनले इजरायल को दीर्घकालीन स्याहार केन्द्र केयरगिभरमा रोजगारी का लागि जाने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा सरकारसँग लिखित जवाब मागेको छ। राजेश खटुवा सहित 11 जना युवाहरूले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश रमेश प्रसाद गेवालीको इजलासले वैदेशिक रोजगार विभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग लिखित जवाब गरेको हो। साथै अदालतले यस मुद्दामा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारे छलफल गर्न आउँदो जेठ 28 गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ। र पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जाल टिकटक मार्फत गैर कानूनी व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई चिनिया नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा विभागले दुई चिनिया पुरूषलाई नियन्त्रणमा लिएको हो। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पक्राउ परेकाहरूले टिकटक मार्फत प्रचार प्रसार गरी हिमाली क्षेत्रका स्याउ ओखर लसुन र किसमिस जस्ता खाद्य सामग्री बजार मूल्यभन्दा महँगो दरमा बिक्री वितरण गर्दै आएका थिए। उनीहरूमाथि विभागले थप अनुसन्धान अघि बढाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88-002।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0556-18-853-518-953।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
10: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
12: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने। रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्ली समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। 5 दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शङ्कर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानुनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कारवाही गर्ने भन्ने पनि सिफारिस गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ्न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले आज काठमाडौँमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश रियालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ सङ्केत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ्ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सडक विभागले वातावरण मैत्री र हरित सडक निर्माणमा जोड दिएको छ। विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात् रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सडकको वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबी जस्ता दात्री निकायको पनि हरित सडकको अवधारणालाई महत्त्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सडक निर्माण र हरियाली प्रवर्धनको कार्यक्रमहरू विस्तार गरिनेछ। सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार कोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। आज मात्रै काठमाडौँका सडकमा झन्डै 200 बिरुवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर सङ्घीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। अध्ययन विधा तथा साधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेन बीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र लेख्नु भएको हो। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र

0: केही सम्भावित अवस्थाहरूमा यो सङ्ख्या 1,50,00,000 टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगितामध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढी हो। अध्ययनका अनुसार टोली समर्थक र सञ्चारकर्मीको सङ्ख्या बढेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने। रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,000,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एन्ड ड्रप गर्दा गाडीको पार्किङ शुल्क नलाग्ने भएको छ। विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने गाडीको आवश्यकतालाई हेरेर यस्तो व्यवस्था गरेको हो।

कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रपको समय बढाएको जानकारी दिनुभयो। यसअघि 7 मिनटसम्म पिक एन्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा अहिले त्यो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाएको उहाँको भनाइ छ। परीक्षणका लागि 1 महिनासम्म यो व्यवस्था लागू गरेको पनि कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिनुभयो। गैर कानुनी रूपमा महिलालाई विदेश पठाएको आरोपमा 6 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरद कुमार थापा छेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका नौका आशिष बनिने केदारबहादुर खड्का सिन्धुपाल्चोक 12 विशेषारका ईश्वर नेउपाने गुल्मीको गुल्मी दरबार 2 का रामबहादुर छेत्री र सप्तरीका कृष्ण सबराम 2 का प्रकाश शाहलाई पक्राउ गरिएको हो। त्यसै गरी मोरङको सुन्दर रैचा नगरपालिका 4 का कुमार उराव तथा खोटाङको जन्तेडुङ्गा गाउँपालिका 3 का पशुपति राई पनि पक्राउ परे छन्। उनीहरूलाई हिजो र अस्ति गरी पक्राउ गरिएको हो। पक्राउ परेकाहरूबाट 31,80,000 रुपियाँ नगद पनि बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। भोलि शनिबारको दिन काठमाडौँ र ललितपुरको झन्डै 100 ठाउँमा 4 घन्टासम्म बिजुली नआउने भएको छ। सिउचाटार र टेकु सब स्टेसन अन्तर्गत कुलेश्वर किर्तिपुर रत्नपार्क र पुलचोक केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा भोलि बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थले निकालेको सूचनामा कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्नपार्क वितरण केन्द्रका 20 र पुलचोक वितरण केन्द्र 14 ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सिउचाटार सब स्टेसनमा रहेकोलाई सटडाउन राखी सब स्टेसनको मर्मत सम्भार तथा स्तरोन्नति समेत गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ। सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सब स्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पार्न सक्ने सूचनामा लेखिएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा हुनुभएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्युरोमा काज सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको हो। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको छ। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्युरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष काम गर्नुपर्ने व्यवस्था छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। गैर कानुनी रूपमा महिलालाई विदेश पठाएको आरोपमा 6 जना पक्राउ, झन्डै 32 लाख रुपियाँ बरामद। र भोलि काठमाडौँ र ललितपुरका झन्डै 100 ठाउँमा 4 घन्टासम्म बिजुली नआउने। अहिलेलाई चारभन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: From the roads to the racetrack, Michelin
1: safety,
0: Michelin.
2: World's number one tire brand.
3: Aba internet dhilo hoina, chito, smart, rasurakshit.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 sanga paunu hos high speed, stable internet.
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01 42 35 888 98 012 35 888

0: मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-493-440 493-580 98550-26440।
1: It's 4 o'clock. अहिले 4 बजेको छ।

पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै आज प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरुङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। सशस्त्र प्रहरीले मुस्ताङको घोराला नाका, नुवाकोट र धादिङ लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 वटा विद्युतीय गाडीबारे स्थलगत छानबिन शुरू भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त समितिले यसको अनुसन्धान गरिरहेको छ। बजेट अघि विद्युतीय गाडीको कर बढ्ने सूचना पहिले नै पाएर बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले जेठ 12 र 13 गति मात्रै कोराला नाकाबाट 649 वटा र रसुवागढीबाट 472 वटा गाडी भित्राएको खुलेको छ। सरकारी निकायबाटै सूचना लिक गराएर अरबौंको राजस्व छली गरेको भन्दै यति बेला चौतर्फी आलोचना भइरहेको छ। यसै प्रकरणको थप अनुसन्धानका लागि भन्सार र अर्थ मन्त्रालयका उपसचिव सहितको अनुगमन टोली आज नै मुस्ताङको कोराला भन्सार पुगेको

भन्सार प्रमुख भन्सार अधिकृत विदुर चुडालले जानकारी दिनुभएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसीको टोली नेपालमा ट्रेड युनियन अधिकार र लोकतन्त्रमाथि सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन स्विजरल्याण्डको जेनेभा जाने भएको छ। जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको 114 सत्रमा भाग लिन टोली भोलि त्यसतर्फ प्रस्थान गर्न लागेको हो। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जेटियुसीसीका अध्यक्ष विनोद श्रेष्ठले वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून लत्याउँदै ट्रेड युनियनमाथि प्रहार गरेकाले जेनेभामा जोरदार रूपमा आवाज उठाउने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। जेठ 25 देखि बस पार्क क्षेत्रमा बनेका भौतिक संरचना हटाउने पोखरा महानगरपालिकाको तयारीका बीच उच्च अदालत पोखराले त्यसको विपरीत अल्पकालीन आदेश जारी गरेको छ। अदालतले बस पार्कको जग्गामा बनेका घर तथा भौतिक संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका समेतलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ। यो विवादमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न अदालतले दुवै पक्षलाई जेठ 26 गते बोलाएको छ। र साताको अन्तिम दिन आज धितोपत्र बजार सेयर कारोबार मापक नेप्से परिसूचक ओह्रालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक 11.37 अंकले घटेर 2755.41 बिन्दुमा झरेको छ। बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन 4.25 अर्ब रुपियाँ बराबरको कारोबार भएकोमा आज 5.62 करोड़ 56 लाख रुपियाँ पुगेको छ। आज बजारमा कारोबार भएका मध्ये 180 वटा कम्पनीको सेयर मूल्य घटेको छ भने 74 वटा कम्पनीको मूल्य बढेको छ। 11 वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। दिनभरिमा 351 कम्पनीको 1,27,00,000 कित्ता भन्दा बढी सेयर खरिद बिक्री भएका छन्। हाउसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै गत जेठ 20 गते माग गरिएको दरखास्त आह्वान रद्द गरिएको जनाएको हो। मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारी तथा सदस्यका लागि आवेदन माग गरे पनि आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक गरेको थिएन। सूचना प्रकाशन भएको दुई दिनसम्म पनि मापदण्ड स्पष्ट नभएपछि उत्पन्न अन्योलका बीच यो प्रक्रिया स्थगित गरिएको हो। सरकारले अध्यादेश मार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा 193 पद रिक्त रहेका छन्। गृह मन्त्रालयले सहसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको व्यापक सरुवा र पदस्थापन गरेको छ। गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय अनुसार 15 जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरू हेरफेर गरिएको हो। नयाँ सरुवा अनुसार कास्कीको सीडीओमा कुलमान सिंह गुरूङ, धादिङमा लक्ष्मी पाण्डे गौतम, स्याङ्जामा निराजन घिमिरेलाई पठाइएको छ। यस्तै धनकुटामा रुद्रादेवी शर्मा, सुर्खेतमा धर्मराज जोशी, सप्तरीमा श्यामकृष्ण थापा, पाल्पामा भविश्वर पाण्डे र सर्लाहीमा विजयराज सुवेदी प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको छ। मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी सृजना थपलियालाई सुम्पिएको छ भने भैरहवा अध्यागमनमा बलराम निरौलालाई पठाइएको छ। केही सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभागहरूमा समेत जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको रक्षा र सूचना तथा विज्ञापन सम्बन्धी सरकारी निर्णय खारेजीको माग गर्दै दबावमूलक आन्दोलन घोषणा गरेको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै आगामी जेठ 25 गतेदेखि असार 5 गतेसम्मका लागि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। घोषित कार्यक्रम अनुसार जेठ 25 गते देशैभर संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ। यस्तै जेठ 27 र 29 गते सबै जिल्ला प्रशासन कार्यालयमा तथा असार 1 र 3 गते सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धरना दिने कार्यक्रम तय गरिएको छ। आन्दोलनको अन्तिम दिन असार 5 गते काठमाडौँका विभिन्न पेशागत संगठन र सरकारवालाहरूको सहभागितामा वृहत ऐक्यबद्धता र्याली आयोजना गरिने महासंघले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: चलती वॉलेट माँ।
1: नेपाल को कुने पनी बैंक खाता माँ वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME
2: गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। इलेक्ट्रिक चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रेवन्त खड्कालाई पूर्व पक्षका लागि थुना पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउने आदेश दिएको हो। खड्का अदालतमा उपस्थित भएपछि आज उनको बयान र थुन्चेक बहस सकिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विमानस्थलबाट तस्करी भएको 8,480 ग्राम सुन हिनामिना गरेको अभियोगमा खड्का विरूद्ध 7,68,68,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। चिनिया नागरिकले भेपभित्र लुकाएर ल्याएको उक्त सुन भन्सारकै कर्मचारीहरूको मिलेमतमा गायब पारिएको छानबिनबाट खुलेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन र छोड्न आउने सवारी साधनका लागि पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म पार्किङ शुल्क नलाग्ने भएको छ। विमानस्थल कार्यालयले यात्रु तथा सर्वसाधारणको आवश्यकता र सहजताका लागि यस्तो व्यवस्था गरेको हो। यसअघि 7 मिनटसम्म मात्र पिक एण्ड ड्रप गर्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा समय अपुग भएको गुनासो आएपछि समय बढाएर 15 मिनट पुर्याइएको विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जानकारी दिनुभएको छ। यो व्यवस्था तत्कालका लागि 1 महिनासम्म परीक्षणका रूपमा लागू हुनेछ। विमानस्थल कार्यालयले तोकिएको 15 मिनटभित्र पनि कसैले जबरजस्ती पार्किङ शुल्क उठाएमा त्यस्ता व्यक्ति वा कम्पनीलाई कडा कारवाही गरिने समेत स्पष्ट पारेको छ। देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212। कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 9845330169 9845349 र म्यानेजमेन्ट तर्फ 9855128024 र 9855325557।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 9765073089, 9804446182 र 9841595225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855092260 र वेबसाइट chitawannationalpark.gov.np।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
8: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
9: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
10: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
11: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 9855349122 र 9855349123।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206, 98-511-0091, 98-550-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। पाँच दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्कदै।
0: मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन।
1: दुई दिनको सार्वजनिक बिदाले बिरामीलाई शास्ति। सरकारले सट्टा बिदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
2: शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट गरेको छ। सरकारी हस्पिटल जाँदै भेट्दै छ।
3: दुई दिन बिदा हुन धेरै माफ पनि यस्तो ठाउँमा चाहिँ एक दिन मात्रै गरे हुन्छ।
0: रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
1: र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहोस् अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू। 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने। पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511-77619 वा 98576-21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानुभएको छ। भारतीय विदेश मन्त्री एस जयशङ्करको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानुभएको हो। नयाँ दिल्ली पुग्नुभएका उहाँलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल भुटान हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। यसैबीच सोमबार 5 दिने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज राति स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नुभयो। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो।
1: नेकपा एमालेले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शङ्कर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानुनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानुन बनाएर के कारवाही गर्ने भन्ने बारे पनि सिफारिस गरेको छ।
0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अघि बढ्न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले आज काठमाडौँमा गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश र्यालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम गरी देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
0: सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 769 विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट 775, नुवाकोटको पासाङ सडक खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया चलेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने भएका छन्।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अद्यावधि गराउन भनिएको छ।
0: पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रिङ्मीले संविधान संशोधन गर्दा यसको मूलमर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहस तर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ्ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहसपत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। 2 दिनको सार्वजनिक विदाले बिरामीलाई परेको शास्तिसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मेसेज।

0: अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-494-333, 4-93-555।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई 5 दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्किँदै मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने, पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो, सशस्त्र प्रहरीबलले नियन्त्रणमा लिएका 779 गाडीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा लागू गरेपछि विशेष गरी बिरामीलाई शास्ति हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न अनि सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। 2 दिन हुँदा अस्पतालमा बिरामीको चाप बढेको छ। साथी विकास सापागाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईँले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
8: मेरो कृष्णप्रसाद, म त यही काठमाडौँबाटै हो। ग्यास्ट्रिकको लागि दुःख चाहिँ बढी भयो, स्वास्थ्य महँगो भन्दा पनि अब तपाईँको दुःखले चाहिँ समस्या भयो कि अब पालो लिएर आइसकेपछि सहजीकरण हुनु भएन। अब कोही कता अल्मलिया छ, कोही कता अल्मलिया छ, अब कसैलाई तपाईँको कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो, काउन्टरबाट आयो, माथि आयो, पालो कुद्दा कुद्दा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेछ। त्यो अब समस्या यही छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँको कस्तो भयो भने अब एक दिन भयो भने अलिक सहज हुने ठाउँ, एक दिन बढ्यो नि त्यसको लागि चाहिँ अब बिदाले नै अब प्रेसर चाहिँ झन् बढ्यो। अब लगभग अब तपाईँको हप्तामा पब्लिक अरू बिदाहरू पर्दाखेरि त हप्तामा 2 दिनको ठाउँमा 4 दिन बिदा थपियो। अब एक त आइतबारले गर्दाखेरि झन् चापै बढ्यो, बिदाले झन् समस्या नै बढायो।
9: आएको आमाको अब त्यो पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन। हेर्दै हेर्नुहुन्न हामी झमेलामा परेर आज 2 दिन भइसक्यो, खाना खान पनि जान सक्नुहुन्न आमा। चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै नहिँड्दाखेरिमा गाह्रो परेन। आज आफूलाई बढी भइरहेछ, गाह्रो छ, बाह्र परेन, डक्टर भेटिँदैन भनेर हामी अब हट्न पऱ्यो होइन घरमै भएर।
10: मेरो नाम पूर्णबहादुरी, म अब यस्तै भोक्स हो अनि उपचार गर्न अब बेला बेलामा यसो दिओस् भन्ने होइन, अब धेरै समय लाग्दो रहेछ। हो अस्तिको अब चाहिँ बिहिबार ऊ गरेको, अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको, हिजो पनि ठुलो कामै भएन। ऊ अहिलेसम्म बस्नु परिरहेको छ, समस्या त अब यसै समस्या भएको। अब हामीसँग त्यति दाम हुँदैन, सरकारी भन्यो, अब सरकारी पनि त्यही हो, झोलिया छुट्टै घुमे घुमे कारण।
11: म कलङ्कीबाट, उपचार गराउन नै त राम्रै छ, अब यस्तो धेरै मान्छेहरू हुन्छन्, लाइन बस्नुपर्छ, एकदम प्याक हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुने हो। नत्र डक्टरहरू त राम्रो हुनुहुन्छ, त्यही असर त गरिहाल्छ। अब एकदमै इमर्जेन्सीहरू परेको बेला केही परेको बेला डक्टरहरू अभाइलेबल नहुन सक्नुहुन्छ, त्यस्तो हुन्छ, त्यही भएर गाह्रो पर्छ।
3: स्टाफ कस्तो मन नपिन्छ यहाँ अब समस्या भन्दा यो बिरुवाहरूले आउनलाई पनि अब एकदमै गाह्रो

0: दुईवटा हेर्ने भने त अलि अलगै ठाउँ छैन, अब यो सबै एकै ठाउँमा हेर्नु पर्छ, हेर्दाखेरि धेरै जस्तो बिराम पनि परिरहेछ, अब यहाँ भन्नु पनि के भन्ने अलिक कठिनै छ। अन्त जान्दा भनेर त अब पैसा धेरै खर्च गरेर सक्नु पऱ्यो, मेन त्यही हो। अब यो सरकारीमा अब कमै छ होइन, दुईवटाहरू सबै देखाउनु हुँदा अब त्यहाँ जस्तो सुविधा त के दिउँ अब सरकारले पनि होइन, बिरामी अब दुई दिन बिरा भने अब धेरै मान्छेहरू परिरहेछ नि बिराले गर्दा नि, आइतबार बिरामी नभएको भए त्यो पनि हेर्न आउँथ्यो, अलिकति कमै मान्छे हुन्थ्यो, अब दुई दिन बिराछ भने अस्तो केही खुल्दै खुल्दैन, अनि त्यही भएर झन् मान्छे पनि परेछ।
1: कमला उप्रेती शर्मा बाघुजार, खासै राम्रो छैन, जेमा पनि लाइन लाग्नुपर्छ, टिकट काट्नलाई लाइन लाग्नु पऱ्यो, जचाउन लाइन लाग्नु पऱ्यो, बिल तिर्न लाइन लाग्नु पऱ्यो, एक घन्टाको ब्रेक छ, अब त्यो पर्खेरै बस्नु पऱ्यो, त्यति बेरसम्ममा अब पालो कुर्नै पऱ्यो होइन, सबै सिस्टम त्यति राम्रो छैन। तर अब शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ, बिरामीहरूका लागि नि अब त्यस्तो समस्याहरू अब इमर्जेन्सीमा त हुन्छ, अब अरू पनि त बिरामी हुन्छ नि त होइन, सरकारी हस्पिटल जहीँ भिड्दै छ, निजी अस्पतालमा उपचार गराउन अब धेरै खर्च लाग्छ होइन, त्यो त अब समस्या त्यस्तै छ। अब यिनीहरूलाई नि अब बिमाहरू बिमामा सबैलाई सहुलियत गराइदिएर चाहिँ गरेको थियो।
2: त्यो दुई दिन बिदा हुन धेरै माफ गर्ने कि, यस्तो ठाउँमा चाहिँ अब एक दिन मात्रै गऱ्यो हुने हो।
3: दुई दिने सार्वजनिक विदाले बिरामीलाई सास्तीपछि फेरि पनि स्वास्थ्यकै खबर। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्नु भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो।
4: सडक विभागले वातावरण मैत्री र हरित सडक निर्माणमा जोड दिएको छ। विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात् क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सडकका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबी जस्ता दात्री निकायले पनि हरित सडकको अवधारणालाई महत्त्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सडक निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। आज मात्रै काठमाडौँका सडकमा झन्डै 200 बिरुवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
9: क्षार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696 98-514-24063।
11: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव सङ्कलन सुरु गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई र दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, पालिका, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्युआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि नीति कार्यक्रम, राहत, क्षतिपूर्ति र व्यवहारिक व्यवस्थापनका उपायबारे राय सुझाव सङ्कलन गरिने बताउनुभयो।
3: आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 11.37 अङ्कले घटेर 2755.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,32,868 किता सेयर 5,62,56,11,823 रुपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ्दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झन्डै 1 अर्ब बढेको छ। अघिल्लो दिन हिजो 4,70,00,00,000 कारोबार भएको थियो। अस्ति सामान्य घटेको सेयर बजार हिजो पनि दोहोरो अङ्कले घटेको थियो।
4: काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्युरोमा काज सरुवा गरियो। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्युरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावसहित खुलापत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसी जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पर्सि आइतबार हुनेछन्। नेपालले समूह एको विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो।
3: र अमेरिका, क्यानाडा र मेक्सिकोमा अर्को हप्तादेखि सुरु हुने फिफा विश्वकप फुटबल सन् 2026 फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइन्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्युटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झन्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.5 करोड टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। 5 दिने भ्रमण सकेर रासोपा सभापति लामिछाने आज स्वदेश फर्कदै।
3: मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन।
4: 2 दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सट्टा विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
3: रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
4: र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
12: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
13: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
14: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
15: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
16: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
17: स्वदेश FM 93.2 MHz।
18: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
19: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
20: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

बहुप्रतीक्षित निकुञ्ज सडकका लागि 9 करोड रुपियाँ बजेट विनियोजन हुने निश्चित। कम्युनिस्ट पार्टीको माडी नगर कार्य संयोजन समिति संयोजकमा पूरण महत्व छैन। नेपाली कम्युनिस्ट पार्टीले माडी नगर इन्चार्जमा गिरिधारी सुविधि चयन। जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राधा कुमारी आचार्य चयन। माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेक जाँचमा कडाई। प्रतिनिधि सभा सदस्यका प्रत्याशी रहनुभएका डाक्टर भोजराज अधिकारीले राजनीतिक सक्रियताबाट अलग हुने घोषणा। र एकता भएको 7 महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता। दुर्गा प्रसाई र धवल शमशेर राणा बीच 11 बुधे। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सडकका लागि 9 करोड रुपियाँ बजेट विनियोजन हुने निश्चित भएको छ। मन्त्रालयले तयार गरिरहेको रातो किताबमा भरतपुर माडी जोड्ने सडकका लागि 9 करोड रुपियाँ बजेट सुनिश्चित भएको चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं संघीय कानून मन्त्री सुविता गौतमको सचिवालयले पुष्टि गरेको हो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा नभएकाले पहिले ईआईएको प्रक्रिया पूरा गर्ने र त्यसपछि रातो किताबमा सुनिश्चित गरिएको बजेटबाट कालोपत्रे सडक निर्माण गरिने सचिवालयले जनाएको छ। मन्त्रालयले रातो किताब तयार गरिरहेको र केही समयपछि प्रकाशन हुने हालको अवस्थामा मन्त्री गौतमले निकुञ्जभित्र सडक निर्माण सहित माडी र चितवन क्षेत्र नम्बर 3 का अन्य विभिन्न योजनाहरूलाई प्राथमिकताका साथ ध्यान दिइरहेको जनाइएको छ। यसैबीच संघीय मन्त्रालयले नै निकुञ्जभित्र सडक निर्माणलाई बजेटमा समेट्ने भएसँगै माडी नगरपालिकाले नगर कार्यपालिका र वडा कार्यालयहरूबाट कटौती गरी मोजाइक टायलका लागि विनियोजन गरेको बजेट उपयोगहीन हुने भएको छ। यस्तै माडीवासी नागरिकहरूमा मोजाइक टायलको सट्टा कालोपत्रे सडक निर्माण हुने आशा पनि बढेको छ। नेपाली कम्युनिष्ट पार्टीको नगर कार्य संयोजन समिति संयोजकमा पूरण महतो चयन हुनुभएको छ। विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष साथै माडी तीनका वडा अध्यक्ष समेत रहनुभएका महतोलाई एकीकृत पार्टी नेकपाको नगर संयोजनको जिम्मेवारी आएको हो। यसै गरी नगर कार्य संयोजन समिति सह संयोजकमा भरती मिल्सिना र वडा नम्बर 7 का वडा अध्यक्ष समेत रहनुभएका चन्द्रकुमारी बानिया चयन हुनुभएको छ। तिमिल्सिना यसअघि नेकपा माओवादी केन्द्रको नगर अध्यक्ष रहनु भएको थियो। करिब 1 दर्जन पार्टीहरूबीच एकता भई बनेको नेकपाको समग्र एकता प्रक्रियालाई नगर हुँदै वडा तहसम्मै पूरा गर्न तथा आगामी असोजभित्र नगर सम्मेलन गरी नयाँ नेतृत्व चयन कार्यको तयारीका लागि अन्तरिमकालीन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको सो पार्टीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीको माडी नगर इन्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ। शुक्रबार बसेको नगर कार्य संयोजन समितिको बैठकले सुवेदीलाई इन्चार्जको जिम्मेवारी दिँदा डण्डपानी पौडेल, प्रेमराज तिमिल्सिना र बालकृष्ण सापकोटालाई सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका 1 दर्जन बढी संख्यामा रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरूबीच एकता भई नेकपा बनेसँगै हाल जिल्ला हुँदै नगर र वडासम्म एकता प्रक्रिया चलिरहेको छ। सोही प्रक्रिया अन्तर्गत नगर कार्य समिति चयन भएको हो सो कार्य संयोजन समितिलाई सघाउन इन्चार्ज र सह इन्चार्ज तोकिएको माडी पार्टी नगर संयोजक पुरन महतोले जानकारी दिनुभयो। बैठकले पार्टीलाई वडा तहसम्म थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी सम्मेलन सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। जनकल्याण माध्यमिक विद्यालय माडी सह कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधा कुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको विद्यालय व्यवस्थापन समितिमा ताराबहादुर खत्री, तिला राणा भाट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले जनाएको छ। समितिमा स्थानीय तहको प्रतिनिधिका रूपमा माडी नगरपालिका सहका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल रहनु भएको छ भने विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसी सदस्य सचिव रहनु भएको छ। नवनिर्वाचित समिति सर्वसम्मत रूपमा चयन भएको हो। माडी नगरपालिका द्वारा नमूना घोषित भई नेपाल गुणस्तर प्रमाण चिन्ह समेत लिएको सो विद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक विकासमा नयाँ व्यवस्थापन समिति सक्रिय रहने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नेकपा नेता तथा
विगतमा चितवन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यका प्रत्याशी रहनुभएका डाक्टर भोजराज अधिकारीले राजनैतिक सक्रियताबाट अलग हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पेसागत क्षेत्रमा हासिल गरेको दक्षता, अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनीतिक आबद्धतामा निष्क्रिय रहने निर्णय गरेको बताउनु भएको हो। उहाँले आफ्नो राजनीतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै इतिहासबाट सिक्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। समकालीन समाजको अग्रगामी सोच र प्रशिक्षणबाट आफू हुर्किएको उल्लेख गर्दै त्यस कालखण्डप्रति सम्मान रहेको पनि उहाँले बताउनु भएको छ। डाक्टर अधिकारीले वर्तमान समय विभिन्न विचारधारा वा वादहरूको प्रतिस्पर्धाभन्दा विकासमुखी सोच र कार्य सम्पादनको प्रतिस्पर्धामा केन्द्रित भएको धारणा राख्नु भएको छ। आगामी दिनमा पेसागत कर्मसँगै समाजसेवाका विविध आय मार्फत सचेत नागरिकका रूपमा समाजमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रातिको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँचमा कडाई गर्न थालेको छ। इलाका प्रहरीकारले वसन्तपुरका प्रहरी र माडीमा खटिएका ट्राफिक प्रहरीले माडीका विभिन्न स्थानमा सवारी चेकजाँचलाई तीव्र बनाउँदै मोटरसाइकल, अटो र अन्य सवारी चालकहरूको मापसे परीक्षण गरिरहेको जनाएको हो। रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटना रोकथामका लागि विशेष निगरानी बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले बताउनुभयो। मुख्य सडक तथा बजार क्षेत्रका विभिन्न बिन्दुमा दिन र रात दुवै समयमा चेकजाँच भइरहेको र मापसे गरेर सवारी चलाउने चालकलाई कानून अनुसार कारवाही गरिनुका साथै सडक सुरक्षाबारे सचेतना समेत प्रदान गरिएको ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्टले जनाउनुभयो। प्रहरीले नागरिकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ। हाम्रो उद्देश्य कारवाही मात्र होइन, दुर्घटना हुन नदिनु र चालकमा जिम्मेवारीको भावना विकास गर्नु पनि हो, प्रहरीको भनाइरहेको छ। बढ्दो गर्मीका कारण विद्युतको माग बढेकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले बताउनुभयो। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका हारा प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ। जेठ 1 गतेदेखि शुरू गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो। यसका लागि 9 समूह गठन गरी 20 दिनसम्म 2 हात्ती प्रयोग गरिएको थियो। प्रत्येक हात्तीमा 3 दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसले क्रियाशील सदस्यता डिजिटल्ली अध्यावधि गर्न नमानिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता सहित अध्यावधि गरिदिने तयारी गरेको छ। देउवा र शेखर समूहका नेताहरू तथा उनीहरू निकट सदस्यहरूले 15 महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेको सदस्यता डिजिटल्ली अध्यावधि गर्न आनाकानी गरेपछि पुनः म्याद थपिएको हो। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र राप्रपाबाट राजीनामा दिनुभएका धवल शमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाई र राणाबीच 11 लिखित सहमत समझदारी पत्रमा हस्ताक्षर भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले देशभरका 17 जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि राष्ट्रपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ। निर्वाचन सम्बन्धी केही कानूनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो। यसअघि 7 यिनलाई एकीकृत गरी आयोगले 2080 असार 18 विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो।
नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको सात महिनासम्म पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन। कार्तिक 19 गते साबिक नेकपा माओवादी केन्द्र नेकपा केकृत समाजवादी लगायत 10 घटक मिलेर नेकपा गठन भएको थियो। नेकपाले चुनावमा भाग लिने प्रायोजनका लागि निर्वाचन आयोगमा 138 जना केन्द्रीय सदस्यको सूची बुझाएको थियो। अन्तरिम विधानको धारा 38 संयोजक र सहसंयोजक सहित 601 सदस्य केन्द्रीय कार्य समिति रहने व्यवस्था रहेको छ। सरकारी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो साल 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्देज सृजना नगर्ने नीति सरकारले अगाडि सारेको हो। र स्थल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अगाडि बढाइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा मंगलबार आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले स्थल मार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो। आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 78% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बहुप्रतीक्षित निकुञ्ज सडकका लागि 9 करोड रुपियाँ बजेट विनियोजन हुने निश्चित। नेपाली कम्युनिष्ट पार्टीको माडीनगर पार्टीको नगर कार्य संयोजन समिति संयोजकमा पूरण महतो चयन। नेपाली कम्युनिष्ट पार्टीको माडीनगर इन्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन। जनकल्याणमा व्यवस्थापन समिति अध्यक्षमा राधा कुमारी आचार्य चयन। माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेक जाँचमा कडाई। प्रतिनिधि सभा सदस्यका प्रत्याशी रहनुभएका डाक्टर भोजराज अधिकारीले राजनीतिक सक्रियताबाट अलग हुने घोषणा। र एकता भएको सात महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता। दुर्गा प्रसाई र धवल शमशेर राणाबीच 11 बुँदे सहमति। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भारतको 5 दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कारवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढंगमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौं भन्ने सवालमा स्पष्ट खाका राखेको बताउनुभयो।
4: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हो र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुग्न भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन्। यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ, त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकीछिपी अपारदर्शी सम्बन्धहरू होइन पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौँ विषयको, यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
0: सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ्ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरू बीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्क विहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बँदेल, निलगाई, दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीय तह, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। उक्त विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। पूर्वी पहाड़देखि सुदूरपश्चिमसम्म वन्य जन्तुको निरन्तर आक्रमणका कारण हजारौं परिवार खेतीपाती छोड्न, दिनरात खेतबारी कुर्न र कतिपय ठाउँमा गाउँ नै छाडेर बसाई सर्न बाध्य भएकाले सरकारले यस समस्यालाई निकै गम्भीरताका साथ लिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
5: वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार, कृषि जमिनको विस्तार, अवैध काठ कटानी, वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य, उद्योग धन्दा विस्तार, जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढी पहिरो र भूक्षयको जोखिम बढ्दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै सहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू हरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढा सैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
6: यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा सुनिकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेका छौँ।
5: मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
7: ग्रिन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेका छन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
5: पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। कृतिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आज आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको समुद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले आज मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याइयाले साइबर अपराध नियन्त्रण, पारदर्शी शासन प्रणाली तथा सेवा प्रवाहमा प्रविधिको प्रभावकारी प्रयोगका विषयमा जोड़ दिनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक संचार प्रणाली प्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना तथा संचार क्षेत्रलाई थप जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक कानूनी, नीतिगत तथा संरचनागत सुधारका काम शुरू भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाइसक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समयावधिमा सार्वजनिक पद धारण गरेका

0: सड़कको सेवा सुविधा लिएका सार्वजनिक निकायका सबैले विवरण बुझाउनु पर्ने उहाँले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकमा गठित समितिमा उमेश रूपाखेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सैटेलाइट ब्यान्डविड्थ सेवा प्रदायक कम्पनीहरूसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन एसडीबाट हाई डेफिनेसनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश सहित समिति गठन गरेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनु भएको छ। पछिल्लो समय ई रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ्दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास बढेको छ भने छोराछोरीको पढाइ लेखाइ र घर खर्च व्यवस्थापनमा समेत सहजता आएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: पछिल्लो वर्षहरूमा सहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढेको छ। सस्तो भाडा, साँगुरो गल्ली तथा कच्ची सडकमा समेत सहज रूपमा सञ्चालन गर्न भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू।
2: दुईजना कमाएपछि अलि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा।
1: गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नु भन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू।
3: दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो काम गरे दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु यही राम्रो लाग्यो।
4: पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँ घरमा केही आफत पर्यो भने बोलाउँछन् अरूलाई मेडिकल ल्याउन।
1: जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे।
5: महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
1: महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ।
0: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 स्थित हिन्दू तथा बौद्ध मार्गीको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू भएको छ। हिमपात र वर्षाका कारण वर्षेनी दर्जनौं स्थानमा सड़क भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सड़क मर्मत तथा स्तरोन्नति शुरू गरिएको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले कागबेनी मुक्तिनाथ 12 किलोमिटर सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जुन 2019

0: भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमण मार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तर पूर्वी एसियामा आफ्नो रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमने सामने वार्ताका लागि पत्र लेख्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताका लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ, जसलाई रसियाले सुरुमै अस्वीकार गरिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावना युक्त मुलुक रहेको बताउनु भयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जल विद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जल विद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी बैंकका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ।
0: अब खेल समाचार अजय बमबाट।
3: एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्दैछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 सुरु हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टिमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ।
0: अब मौसम। आज राति कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 26.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: छिमेकी देश भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा विवाद जस्ता संवेदनशील विषय ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट हल हुने दावी।
2: द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने लक्ष्यका साथ परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा नेपाल भारत सम्बन्ध बारे विश्वासको वातावरण बनाउनु पर्ने विज्ञहरूको सुझाव।
1: विगत 35 वर्षमा VIP र उच्च पदस्थहरूको सम्पत्ति विवरण खोज्दै छानबिन आयोग। जेठ मसान्त भित्र विवरण नबुझाए कानुनी घेरामा तानिने।
2: राजनीतिक जस लिने होडबाजी त्यागेर अलपत्र आयोजना पूरा गर्ने सरकारको घोषणा। आर्थिक वृद्धि बिना गरिबी निवारण असम्भव भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई।
1: र आज शुक्रबारको कला साहित्यमा अमेरिकाको विश्वविद्यालयदेखि नेपाली संगीतको आकाशसम्म प्राध्यापक डाक्टर कैलाश घिमिरेको सृजनात्मक यात्रा।
0: कार्यक्रम सुरु गरौँ। छिमेकी देश भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा गरिएको आफ्नो 5 दिने उच्च स्तरीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न रासोपाका प्रवक्ता मनिष झा सहितका नेताहरू र 100 को संख्यामा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ। नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र अर्थराजनैतिक एवं विकास कूटनीतिमा जोड दिने उद्देश्यले यो भ्रमण भएको रासोपाले जनाएको छ। विमानस्थलमा सञ्चारकर्मीहरूले नेपाल भारत सीमा विवाद बारे राखेको जिज्ञासामा सभापति लामिछानेले यस्ता गम्भीर विषयहरू सडकमा हल्ला गरेर नभई जिम्मेवार ढङ्गले चरणबद्ध रूपमा उठाइनु पर्ने जोड दिनुभयो। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा रासोपा सभापति रवि लामिछानेले भन्नुभयो,
3: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदम ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय, एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन।
0: 5 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानुभएका लामिछानेको यो भ्रमणलाई पार्टी टू पार्टी सम्बन्ध विस्तार र नेपालको समृद्धिका लागि फलदायी भएको रासोपाले जनाएको छ। द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी विश्वासको वातावरण सुदृढ गर्ने लक्ष्यका साथ परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा 3 दिने औपचारिक भ्रमणमा निस्कनु भएका मन्त्री खनालले प्रस्थान अघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीमा, व्यापार र ऊर्जा क्षेत्रसहित अहिले उठेका देशका सबै प्राथमिकताका विषयमा खुल्ला संवाद हुने बताउनु भएको छ। रासोपा सभापति रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि
4: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। गाविएका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैर दलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव। जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने। निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस। 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती। आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना।
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी। रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने। केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 को कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपन हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समय सीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अङ्गीकृत नायब सुब्बा र सोभन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जिन्जी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अङ्कित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढङ्गले र अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मद्दत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। उहाँले लगानी, सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै उहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती का काठमाडौँ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सिआइएनलाई जानकारी दिनुभयो।
3: अब हाम्रो भोलिदेखि सुरु भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले ल्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको त्यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
5: नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनौट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भन्ने गुनासो बढ्दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रपको समय बढाइरहेको सिआइएनसँग बताउनुभयो।
6: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआइएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यो अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
5: यसअघि 7 मिनटसम्म पिक एन्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सिआइएनलाई जानकारी दिनुभयो।
2: यति बेला देशभरिकै मौसमको कुरा गर्नु पर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल आएको अवस्था छ, नि अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नु पर्दाखेरि यति बेला गण्डकी, बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सिलाई पनि क्रमशः जारी नै रहनेछ।
5: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन, बिक्री, वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदुरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको, 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिक जन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुन्छ, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ्ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढेको वातावरण विज्ञ रोशना सुवेदीले सिआइएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने, किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्सवाला कुरामा चाहिँ
8: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौँ नि त।
7: हो, त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ, के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुन्छ नि, डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेसन कानुन बनिरहँदा इम्प्लिमेन्टेसनमा पनि अलिकति तीव्रता, स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु, टिभीको थ्रु, बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: यो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको।
7: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सक्छ कुमला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमान्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: सन्तोषी रावल। आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैङ्कहरूमा सेवाग्राहीको चाप
9: पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घन्टा भइगयो ब्याङ्कमा कुर्याएको उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना, रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगा

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सअस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेसनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरुवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरोकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड, तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालु आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकै जाँदा बैङ्कहरूमा सेवाग्राहीको चाप बढ्न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैङ्कमा धाउन थालेपछि जिल्लाका बैङ्कहरूमा पनि भिडभाड देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दू फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात् चालु आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही।
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
2: संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अडी बताउनुहुन्छ।
4: बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन्ने आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू चाहिँ स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेसनल सिमकोर शाखाका प्रबन्धक हेमराज हमाल।
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामी प्रत्येक दिन 3-4 खाताको दलले खोलिरहेको छौँ। तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्क नै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै सङ्घ संस्थाहरू, त्यसपछि कृषि भेन्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन, र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ त्यसको लागि मान्छेहरूले झिखेर लिने गर्नु हुनसक्छ होइन, त्यो विड्रलको अलिकति ट्रेन्ड बढेको छ, त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा अब सामान खरिद गर्नको लागि लिएको हुनसक्छ, र आउने क्रम पनि अलिकति ठुलो बढेको तर त्यसरी रहसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन।
2: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने, भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरुष निर्णयमा हावी।
7: यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म, अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्ट सँगै अगुवा किसान संघको विषय संवाद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ। खेतबारी खन्ने, बिउ रोप्ने, गोलबेट गर्ने र उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्। कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरुषमा बढी देखिन्छ।
9: पाल्पाको कान्छेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
7: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन, यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
9: तिनाउ गाउँपालिका छकी सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरुष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरुषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
10: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्न परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नु पर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
9: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी धनिया लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी फलफूल दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
11: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यो अनि चलाउँछौँ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौँ। तरकारीको बिउ लिएर आउनु पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौँ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौँ।
9: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
11: सरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउति गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
9: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
12: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्छ, महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानुनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
13: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै?
12: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
13: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
12: झै झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
13: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
12: नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलिक गरी तरकारी लगा फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही पाइलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रोसँग पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाई रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपाली सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रवि फर्केकै दिन परराष्ट्र मन्त्री नयाँ दिल्लीमा, सीमा विवाद ढोल बजाएर समाधान नहुने रविको प्रतिक्रिया।
0: सुदन गुरुङमाथि छानबिन सकेर समितिले सरकारलाई प्रतिवेदन बुझायो। नियन्त्रणमा लिएका 779 सवारी साधनबारे छानबिन गर्न समिति गठन।
1: काठमाडौँ महानगरद्वारा 2421 सडक मानव उद्धार। काठमाडौँ विमानस्थलमा 15 मिनटसम्म सवारी राख्दा पार्किङ शुल्क नलाग्ने।
0: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरिया जाँदै, इजरायल र लेबनानको युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार।
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कनु भएको छ। भारतमा उच्चस्तरीय भेटवार्ता गरेर आज बेलुकी काठमाडौँ फर्कनुभएका लामिछानेले विमानस्थलमा पत्रकारसँग भ्रमणबारे जानकारी दिनुभएको छ। सीमा विवाद समाधानबारे तपाईँले के कुरा गर्नुभयो भन्ने प्रश्नमा लामिछानेले कूटनीतिक माध्यमबाट अगाडि बढाउनु नै बुद्धिमानी हुने जवाब दिनुभएको छ।
3: कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लामिछानेले सरकारी निकायले नै प्रश्न पारिसकेकाले आफूले थप बोल्नु नपर्ने बताउनुभयो।
3: जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता बुझ्नुपर्ने आवश्यकता म देख्दिनँ।
0: पत्रकारितामा हुँदा जस्तो सजिलो नेता भइसकेपछि हुँदैन रहेछ भन्ने प्रति प्रश्नपछि लामिछानेले उल्टै रिपोर्टिङ गर्ने प्रोसेस सम्झाउनु भएको थियो। भारतको आशीर्वाद लिन गएको र प्रधानमन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा लामिछानेले चुनाव अघि बालिनसँग गरिएको सहमति पत्र पढ्न सुझाउनु भएको छ। सरकार सञ्चालन र पार्टी सञ्चालनमा जिम्मेवारी बाँडफाँड गरेको सुनाउँदै लामिछानेले प्रतिपक्षीले सोधेका सबै प्रश्नको जवाब दिन नसकिने बताउनुभयो। भाजपाका अध्यक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र जवाब सकारात्मक पाएको उहाँले बताउनुभयो। भ्रमणको मिति दुवैतर्फको अनुकूलता हेरेर टुङ्गो लगाइने रहेको भनाइ छ।
1: सत्तारूढ दलको प्रमुख नेताको रूपमा भारतले दिएको उच्च सम्मानलाई लामिछानेले भारतीय जनता पार्टी भाजपा र दुई देश बीचको आपसी सम्बन्ध राम्रो बनाउने प्रयासको रूपमा अर्थ्याउनु भएको छ। भारतसँगको सम्बन्ध समृद्धिसँग जोड्न आफूले कुरा राखेको उहाँले बताउनुभयो।
3: मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने, हामीले अगाडि बढ्न चाहेका विभिन्न क्षेत्रहरू छन्, ती क्षेत्रहरू भनेको समृद्धिसँग जोडिने क्षेत्रहरू छन्। समृद्धिसँग जोडिने क्षेत्रहरू मैले खेलकुददेखि आइटीसम्मको एउटा ठुलो एउटा वाइड एउटा पिक्चरको कुराकानी गरेको छु, जहाँ हामी सहकार्य गर्न सक्छौँ। यो सहकार्यले हामीलाई आर्थिक रूपमा पनि अगाडि बढ्नलाई मद्दत गर्ने तहको हाम्रो सम्बन्ध, हाम्रो मित्रता हुन सक्छ र यी ठाउँहरू हुन् ती सम्बन्धहरू अगाडि बढ्ने। र विगतमा भएका केही कमी कमजोरी रहेछन् भने पनि हामीले त्यसको भारी बोकिरहनु पर्ने छैन। चाहे हाम्रो पोलिसी ग्यापका कारणले हामीले सँगै आयोजना गर्ने भनिएका आयोजनाहरू समयमा सम्पन्न नभएका हुन् या भोलि हामीले सँगै सहकार्य गरौँला भनेर राखेका र गर्नुपर्ने आवश्यक पर्ने कुराहरू हुन्। यी सबै कुराका लागि हामी रासोपा ओपन छ, वर्तमान सरकार खुला छ।
1: भारतमा ठूलो संख्यामा रहेका नेपालीहरूको समस्या समाधान तत्काल गर्न नसकिने तर संयन्त्र चुस्त बनाउने बारे कुराकानी गरेको उहाँले बताउनुभयो।
3: भारतमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूका आम समस्या नै हुन्, त्यसकारणले हामीले तत्कालै त्यसलाई आजको आजै सम्बोधन गर्न सक्ने त्यो क्षमता अभिवृद्धि गर्न भइसकेका छैनौँ भर्खरै सरकार गठन भएको हिसाबले। त्यसका लागि त्यहाँ भएको दूतावास र त्यहाँका संयन्त्रलाई अझ बढी चुस्त बनाउने र अझ बढी नागरिकको गुनासोलाई सम्बोधन गर्न सक्ने, त्यहाँ आवश्यक पर्ने चाहे स्वास्थ्य सम्बन्धित विषयहरू हुन्, त्यहाँ कागज पत्रका सम्बन्धित विषयहरू हुन्, त्यहाँ धेरै कुराहरू, एउटा मानिस लामो समय बसोबास गर्ने ठाउँमा धेरै कुराहरू आउँछन्, जे जस्ता जनजीवनका लागि आइपर्ने समस्याहरू छन् तिनलाई समाधान गर्ने, संयन्त्रलाई अझ चुस्त बनाउन सकिने कुराहरू गरेर आइएको छ।
1: रासोपाको सरकार बनेपछि विदेशबाट फर्किनेका लागि विमानस्थलमा बोर्ड राख्छौ भन्नुहुन्थ्यो नि भन्ने प्रश्नमा लामिछानेले 100 दिन पुगेपछि विवरण सुनाउने बताउनुभयो।
0: आजै परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय समकक्ष एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मध्याह नयाँ दिल्ली प्रस्थान गर्नुभएका उहाँले रासोपाको सरकार बनेपछि सरकारी पक्षबाट भएको आफ्नो भ्रमण नै पहिलो उच्च स्तरीय भ्रमण भएको बताउनुभयो।
4: लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।
0: आफ्नो भ्रमणले दुई देश बीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। भारत भ्रमणका क्रममा सीमा विवादबारे कुरा हुन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले नेपालको प्राथमिकता रहेका सबै विषयमा कुरा गर्ने जवाब दिनुभयो, तर सीमाकै बारेमा कुरा गर्छु भनेर भन्नु भएन। आज मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित प्रेस ब्रिफिङमा नेपालसम्मको सीमा विवाद द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने बताउनु भएको छ। यसअघि नै दुई देशका अधिकारी सम्मिलित संयन्त्र बनिसकेकाले समस्याको समाधान कूटनीतिक ढङ्गले गरिने उहाँले बताउनुभयो। नेपालका परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भोलि हुने द्विपक्षीय भेटवार्तामा पनि सीमा विवादसहित दुई देशबीचका समग्र विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो।
5: नेपाल के साथ जैसे मैंने बताया आपको, हमारे विदेश मंत्री की, उनके विदेश मंत्री का दिल्ली में आगमन हो चुका है और कल उन दोनों के बीच में बातचीत होगी। इस बातचीत में जितने हमारे मुद्दे हैं नेपाल और भारत के बीच में, उस पे बातचीत की जाएगी। जहां तक अन्य मुद्दे की जिसका आपने जिक्र किया, मैंने पहले ही बताया था, उसमें हमने अपना स्पष्टीकरण दिया है कि हम उन मुद्दे को कैसे देखते हैं और उन मुद्दों को सुलझाने के लिए हमारे पास बायलैटरल मैकेनिज्म है जिसके तहत हम उस पे बातचीत करके उसको आगे ले जाना चाहते हैं।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको जानकारी दिनुभयो। समिति संयोजक भण्डारीले गुरुङको सम्पत्तिको स्रोतबारे पर्याप्त प्रमाण जुटाएर प्रतिवेदन तयार पारेको दावी गर्नुभएको छ। समितिले मन्त्री परिषद र निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा 77 जिल्लाबाटै सम्पत्ति विवरण मगाएर रुजु गरेको थियो। व्यवसायी दीपक भट्टसँगको आर्थिक साझेदारी, हामी नेपाल संस्थाको नाममा आएको रकम र उहाँको गाडी किनेको बारे पनि सूक्ष्म अध्ययन गरी 45 पेज लामो प्रतिवेदन तयार पारिएको संयोजक भण्डारीले जानकारी दिनुभएको छ। सञ्चार माध्यममा आएका विषयमा समितिले सरोकारवालासँग बयान दिएको र सम्पत्ति विवरण रुजु गरेको भण्डारीले बताउनु भएको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालत का पूर्व न्यायाधीश भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य राखेर गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। विवादमा तानिएपछि गुरुङले वैशाख 9 गते गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रतिवेदन पाएसँगै सरकारले अध्ययन गरेर सार्वजनिक गर्नेछ। हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ।
0: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट मार्फत अर्थ राजनीति फेर्न खोजेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन, उपभोग बढाउन र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले कर नीतिमा सुधार गरेको बताउनुभयो। यसअघिका सरकारले गरिबीको गीत गाउने तर काम उच्च वर्गको गर्ने गरेकाले आफूले त्यो कोर्स फेर्न चाहेको बताउनुभयो।
6: गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलायमा नभइकन यो सम्भव छैन भनेर एउटा दह्रो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै फेर्न खोजेका हौँ। त्यसैले धेरैलाई यो अनुरोध पनि लाग्छ। अलि वाम पृष्ठको एउटा साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो।
0: आफ्नो सरकार उदा परिवर्तन गर्न नसकेकाहरूले अहिले आलोचना गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताउनुभयो। उहाँका अनुसार अनावश्यक रूपमा लगाइएका केही अन्तशुल्क खारिज गरिएको र उद्योगी व्यवसायका सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको बताउनु गरिएको छ। राजस्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणाली मार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति सरकारले लिएको छ। सरकार सुशासन कायम गराउन तल्लीन रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कुशासनलाई जरैबाट उखल्न नीतिगत र संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताउनु भयो।
6: पेन्ट्समा होला, प्लाइवुडमा होला, जुत्तामा होला, खाद्य पदार्थमा होला, प्रोसेसिङ इन्डस्ट्रीहरूमा होला, हामीलाई संरक्षण गरिदिनुहोस् केही समयको लागि भनेकालाई त्यसलाई हामीले डोमेस्टिक प्रोडक्सन प्रमोसन फी भनेर आन्तरिक संरक्षण गरेर भन्सार दरमा एडजस्टमेन्टहरू गरेका छौँ। तर सीमा सन्धिका सन्धिहरूका सीमाहरू पनि हुन्छन्, साफ्टा छ, डब्लुटिओ छ, त्यसमा रहिकन अलिकति बोल्ड दुस्साहसी नै किन नठहरियौँ त्यो बोल्ड निर्णयहरू हामीले गरेका छौँ।
0: नेपाल परिवेशमा प्राध्यापकपछि अब अध्ययन विधाको दुरुपयोग गर्ने निजामती कर्मचारी सरकारको निशानामा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्त्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौँ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 0।

0: 하지만 말까.
1: 유후 타하산차르 네트워크 라타파이 순대훈 혼사 네팔 파리비즈 समयको आवाज समयको आवाज
2: 타하산차르 네트워크 काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
3: विश्वविद्यालयका प्राध्यापकदेखि निजामती कर्मचारी सम्बन्धले अध्ययन विधाको दुरूपयोग नरोकेपछि सरकारले थप कडाई गरेको छ. यसअघि अध्ययन विधा दुरूपयोग गरेका त्रिभुवन विश्वविद्यालयका 44 जना प्राध्यापकबाट 11 करोड़ रकम फिर्ता गराएको सरकारले अहिले निजामती कर्मचारीको खोजी गर्न थालेको हो. सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गरी विधा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी एकिङ गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनेको थियो. निजामती किताबखानाका अनुसार 7,059 कर्मचारीले विभिन्न शीर्षकमा विदा लिएका छन्, तर कति कर्मचारी काममा फर्किए वा फर्किनन् भन्ने अभिलेख नभएको निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बताउनुभयो. ती सबैको छानबिनको क्रम जारी रहेको उहाँको भनाइ छ.
4: सबै विदामा लिएका कर्मचारीहरूको विवरण जुन छ हामीले सम्बन्धित मन्त्रालयहरूमा पठाइदिएको छौँ. अब मन्त्रालयहरूले उहाँहरूलाई चाहिँ भेरिफिकेसन गर्छ, कतिपय आएर काम गरेको अवस्था छ भने हामीलाई यी व्यक्तिहरू चाहिँ काम गरिरहनु भयो हुनु भएको छ, त्यसकारण त्यो अभिलेख सच्याइदिनु भनेर आउँछ मन्त्रालयबाट लेखिने सच्याइदिन्छौँ. अनि कुनै कुनै जुन विपत्ति भएको अवस्था यदि छ भने उहाँहरूले विभागीय कार्यवाहीको प्रक्रिया सुरु गर्नुहुन्छ. एक लेभलमा शुद्ध डाटा चाहिँ आउँछ, यता पनि शुद्धिकरण हुन्छ र एकचोटि थाहा हुन्छ त्यस पछाडि मात्र.
3: अध्ययन विधामा गएर नफर्किएका विधामा बसेको अवधिमा लिएको सेवा सुविधा असुल गर्ने नियम छ. बर्खास्तीमा जाँदा पनि सरकारले अध्ययन विधामा बसेका कर्मचारीको अध्ययनमा तिरेको शुल्क पनि बुझाउनु पर्ने उहाँले बताउनुभयो.
4: अध्ययनमा गएका साथीहरूको जति पनि अब भेरिफिकेसन हुन्छ सम्बन्धित मन्त्रालयहरूले गर्नुहुन्छ. यदि त्यसमा कसैको फल्ट देखियो भने उहाँहरूले आफूले त्यो अध्ययन विधा अवधिभरि खाएको तलब सबै तिर्नुपर्छ, प्लस सरकारको सरकारले अध्ययनमा जुन शुल्क तिरेको हुन्छ त्यो शुल्क पनि बुझाउनु पर्ने हुन्छ उहाँहरूले. अनि त्यो पैसा फिर्ता गरेर उहाँहरूको जागिर पनि जान्छ, बर्खास्तीको प्रक्रिया जान्छ. तर बर्खास्तीमा जाँदा पनि अघि मैले भनेको जस्तो अनि त्यो अध्ययन विधाभरि गरेको तलब फिर्ता गर्नु पर्यो राज्यलाई. अनि उहाँहरूको जुन खर्च युनिभर्सिटीमा पढ्दाखेरिको खर्च राज्यले बिहोरेको त्यो खर्च पनि फिर्ता गर्नु पर्यो, प्लस उहाँहरूको चाहिँ बर्खास्तीको प्रक्रिया हुन्छ, उहाँहरू बर्खास्त हुनुहुन्छ.
3: मन्त्रालयले अध्ययन तथा असाधारण विधा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अघि बढाउने बताएको छ. हिजो मात्रै पदोन्नति तथा राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई मेसेज पठाउने उपराष्ट्रपति कार्यालयका सचिव कृष्ण हरि पुष्करलाई 7 घण्टा प्रहरी हिरासतमा राखेर छोडिएको थियो. उपप्राध्यापक केशव पौडेल अध्ययन विधामा जाने र नियम मित्रीय सेवा फिर्ता गर्ने कानुनी प्रक्रिया भएकाले यसलाई सामान्य ढङ्गले बुझ्नुपर्ने बताउनुहुन्छ.
5: यो धेरै वर्ष पहिलेदेखि जसले गरेका छैनन् तिनीहरूले पैसा गर्ने तिनको ऐन नियमै व्यवस्था हो, व्यक्तिहरूले फिर्ता पनि गर्दै गएको अवस्था हो. यो कानुनी प्रक्रिया हो, जसले पुरा गर्दैन उसले फिर्ता गर्नुपर्छ भन्ने चिजलाई स्टनबाजीको रूपमा भन्दा नर्मल रूपमा बुझ्नुपर्छ. युनिभर्सिटीको प्रक्रियामै अगाडिदेखि चलेको हो, अहिले मात्रै आएर सरकारतिर यो अगाडि बढेको भन्ने चाहिँ होइन, त्यसलाई त्यसरी गलत रूपबाट हेर्नु हुँदैन.
2: सिराहामा माध्यमिक शिक्षा परीक्षा एसी र कक्षा 12 को परीक्षामा चिटचोर नपरे गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच बरामद गरी नष्ट गरिएको छ. गत चैतमा सम्पन्न एसी र कक्षा 12 को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन र 499 एन्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो. ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग गरिएको भन्दै हिजो नष्ट गरिएको हो. मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीको निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयका सिराहाका प्रवक्ता रमेश पालले जानकारी दिनुभयो.
6: परीक्षा हलमा अनुचित कार्य गर्ने उद्देश्यले कुनै पनि डिजिटल डिभाइसदेखि लिएर ग्यास पेपर बुक लानुहुन्न भन्ने त परीक्षा सम्बन्धी निर्देशिकामा छ नि त. त्यहाँ लग्यो भने के अरे 1,00,000 रुपियाँसम्म जरिवाना विद्यार्थी निष्कासित अनि बाबुआमालाई जरिवाना अथवा कति कैद भन्ने पनि छ क्या. त्यहाँ व्यवस्था सबै व्यवस्थालाई एकतिर राखेर हामीले चाहिँ जे भेट्यौँ त्यो अनुचित कार्यमा प्रयोग हुने चिज त्यो चिजलाई सिज गर्ने भनेर प्रदेशको शिक्षा मन्त्रालयले मन्त्री स्तरीय गरेको इक्जाम हुनुभन्दा पहिले.
2: मध्य प्रदेशमा परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ.

0: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले परीक्षामा मोबाइल जफत गर्न सकिने कानुनी व्यवस्था भए पनि संविधानले सुरक्षित गरेको सम्पत्तिको हक र गोपनीयताको हकलाई व्यवस्था गर्दै नागरिकको निजी सम्पत्तिले नष्ट गर्ने अधिकार राज्यका कुनै निकायसँग नरहेको बताउनुहुन्छ।
1: विद्यार्थीले चाहिँ परीक्षामा अनियमितता गरे, त्यो अनियमितता गरेको विषयमा चाहिँ के चाहिँ छुट्टै कानुनी बन्दोबस्त छ, त्यसलाई चाहिँ परीक्षाबाट अब परीक्षामा रिस्ट्रिक्ट गर्ने, रिजल्ट चाहिँ विथहेल्ड गर्ने, त्यसको चाहिँ आफ्नै किसिमको चाहिँ कानुनी बन्दोबस्त छ। परीक्षा सम्बन्धी ऐन नियम कानुनहरू छ, कसुरको मात्रा अनुसारको दण्ड हुन्छ र त्यसलाई नष्ट गर्ने कुरा चाहिँ यो अत्यन्त विवेकहीन छ, अत्यन्त त्यो मूर्खतापूर्ण छ र त्यो कानुन विपरीत त्यसो गर्न मिल्दैन। त्यसले विद्यार्थीहरूको चाहिँ एउटा राइट टु प्राइभेसीको कुरा पनि हुन्छ, त्यो उनीहरूको राइट टु प्रोपर्टीको कुरा हुन्छ।
0: बरामद गरिएका त्यही उपकरणको अनुमानित बजार मूल्य 1 करोड रुपियाँ छ। विद्यार्थीबाट बरामद गरिएका मोबाइल नष्ट गर्ने निर्णय उपयुक्त नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। कानुनका जानकारहरूले अन्य विकल्प सोचिनुपर्ने सुझाव दिएका छन्।
2: सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थानमा पुगेर द्रुत गतिमा छानबिन शुरू गरिसकेको छ। प्रहरीले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 775, नुवाकोटको पासङ लामो सडक खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी कुल 779 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
0: बीपी राजमार्गमा रातको समयमा लगाउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आजको बैठकले बर्खा लगायत जोखिमका कारण 1 महिनादेखि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बन्दलाई 2 घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराएको हो। समितिले उक्त राजमार्ग अन्तर्गत काभ्रेको नवबुद्ध नगरको कटुन्जे स्थित चौकी डाँडाबाट सिन्धुलीको नेपाल थोकसम्म सडक खण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई 2 घण्टा घटाएर साँझ 6 देखि बिहान 4 बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो। उहाँका अनुसार हालको समयमा दिन लम्बिएकाले यात्रु तथा विभिन्न व्यवसायको मागलाई ध्यानमा राखेर बन्दको समय घटाइएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेकपा एमाले जेएनजी आन्दोलनका विषयमा राष्ट्रिय मानवाधिकार आयोगका सिफारिस विरुद्ध अदालत जाने भएको छ। आज एमाले महासचिव शङ्कर पोखरेलले प्रेस विज्ञप्ति जारी गरी आयोगले गरेको सिफारिसमा असन्तुष्टि जनाउनु भएको छ।
3: नेपाली कंग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय थप गरेको छ। हिजो बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले तल्लो तहबाट अध्यावधिका लागि समय अपुग भएको जानकारी आएपछि जेठ 28 गते राति 12 बजेसम्म समय थप गर्ने निर्णय गरेको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका डाक्टर धवल शमशेर राणा र नागरिक बचाऊ महाभियानका दुर्गा प्रसाईले नयाँ दल गठन गर्ने सहमति गर्नु भएको छ। राणा र प्रसाईले 11 बुधे सहमतिमा आज हस्ताक्षर गर्नु भएको हो।
3: काठमाडौँ महानगरपालिकाले 2421 सडक मानवलाई उद्धार गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौँ सहर बनाउने अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको जनाइएको हो। मानव सेवा आश्रमसँगको सहकारीमा उनीहरूको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। 399 जना महिला र 494 जना पुरुष गरी 883 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने 187 जना महिला र 347 जना पुरुष गरी 534 जनालाई सामाजिक पुनर्स्थापना गरिएको छ। हाल 344 जना आश्रयमा बसिरहेका छन्।
4: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एन्ड ड्रप गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो।
3: चार्टर उडान मार्फत आज 150 चिनिया पर्यटक नेपाल आएका छन्। आज बिहान चिनको सेन्जेनबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्। नेपाल पाण्डा इन्टरनेसनल ट्राभलले चिनको सेन्जेन र नेपालको काठमाडौँ सातामा दुई पटक प्रत्येक मङ्गलबार र शुक्रबार हिमालय एयरलाइन्ससँगको सहकारीमा उडान गर्ने भएको छ।
4: त्रिशुली नदीमा माछा मार्ने क्रममा आज एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्। तनहुँको देवघाट गाउँपालिका 4 गाईघाटका स्थानीय 15 वर्षीय प्रवीण भुजेल माछा मार्ने क्रममा चिप्लेर नदीमा खसेका थिए। नदीमा खसेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली परिचालन गरी खोजी सुरु गरेको प्रहरीले जनाएको छ।
3: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से आज 11.37 अङ्कले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज 5,62,56,00,000 रुपियाँको सेयर कारोबार भयो। आज 74 कम्पनीको सेयर मूल्य बढ्दा 185 कम्पनीको सेयर मूल्य भने घटेको छ। 10 कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। राष्ट्रपति सी उत्तर कोरियाली नेता किम जोन उनको निमन्त्रणामा यही जुन 8-9 उत्तर कोरियाको भ्रमणमा जान लाग्नु भएको हो। चीनको सरकारी सञ्चार माध्यम सीसीटिभीका अनुसार आज भ्रमणको औपचारिक घोषणा गरिएको हो। सीको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। चीनीय राष्ट्रपतिको रूपमा सीको यो 7 वर्षपछिको पहिलो प्योङयाङ भ्रमण हुनेछ।
3: लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकार बीच भएको अमेरिकी समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमानजनक र लेबनानका लागि आत्मसमर्पण हो भन्नुभएको छ। उहाँले लेबनानी जनताको ठूलो हिस्साले पनि यो सम्झौता स्वीकार नगर्ने बताउनुभयो। युद्धविरामको चर्चा भइरहँदा पनि लेबनानमा इजरायली आक्रमण रोकिएको छैन। इजरायलका रक्षा मन्त्री इजरायल कार्सले आतंकवादी पूर्वाधारहरू नष्ट नगरेसम्म आक्रमण जारी रहने बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको सेमी फाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज भएको खेलमा हङकङसँग 154 रनको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमानले पर्सि फाइनल प्रवेशका लागि नेपालको सामना गर्ने भएको हो। ओमान र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 सुरु हुनेछ। खेल नेपाल आफ्नो समूहमा पराजित रहँदै समूह विजेता भएको हो। नेपाल र ओमान तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसिया सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियन गेम्सको 20 संस्करण आगामी सेप्टेम्बर 19 अक्टोबर 4 तारिकसम्म जापानमा आयोजना हुँदैछ। यस प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। जापानले आयोजकका रूपमा सहभागिता जनाउनेछ।
3: र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। आज सुर्खेतको वीरेन्द्र नगरमा सुरु भएको प्रतियोगिता अन्तर्गत कालुनचोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद सुरुवात गर्यो। अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जितसहित प्रतियोगिताको सुरुवात गर्यो। तेस्रो खेलमा गण्डकीले बागमतीमाथि 7 विकेटको फराकिलो जित हासिल गरेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि फर्केकै दिन परराष्ट्र मन्त्री नयाँ दिल्लीमा, सीमा विवाद ढोल बजाएर समाधान नहुने रविको प्रतिक्रिया।
3: सुदन गुरुङमाथि छानबिन सकेर समितिले सरकारलाई बुझायो प्रतिवेदन। नियन्त्रणमा लिएका 789 सवारी साधनबारे छानबिन गर्न समिति गठन।
4: काठमाडौँ महानगरद्वारा 2421 सडक मानव उद्धार। काठमाडौँ विमानस्थलमा 15 मिनटसम्म सवारी राख्दा पार्किङ शुल्क नलाग्ने।
3: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरिया जाँदै, इजरायल र लेबनानको युद्ध विराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार।
4: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
6: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धुम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसनाङ्गी गाडीकोट भन्नुभयो 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
4: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0956951174, मोबाइल 98550509349। 93.2
6: स्वदेश FM।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामिछाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ?
2: वस्तुगत रूपमा व्याख्या छ, प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले सो निकालिदिएका छौँ।
0: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रुसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रुसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रुसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाइ छ। उक्त विस्फोटनका कारण कोन्स्टान्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रुमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्र बारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्को अर्थतन्त्र बढिरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्को बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ भन्छन्, रुसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रुसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रुस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ। इरानले ओमानको खाडीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले 1000+ बढी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।
0: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर भुल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलतः 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ।
0: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरुङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय जग्गा उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यस्तै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौँ, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौँ सम्पत्तिको हकमा, र आएको रेकर्ड रिपोर्ट अनुसार चरणम र प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म पृथ्वी प्रश्नको सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैङ्क मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
0: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त?
2: अब अहिले मैले मेरिटमा बोल्दिनँ किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
0: 3 सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। अर्को विषय। नेपालमा यसपालि लगातार 4th वर्ष अधिकतम तापक्रम औसत भन्दा बढी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात् हिट वेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौँ।
4: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिन्सलाइट टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
5: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लु भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
4: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो। यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरी हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
5: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
4: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसङ्ग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपुछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपुछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपुछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनले आजोफ सागरमा रुसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमान्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएभले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रष्ट छैन। अजरबैजानले गैराती आजोफ सागरको टागानरोग खाडीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रुसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएभले मारियुपोल, बेयरडियान्स्क र रुसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमान्डर रोबर्ट ड्रबजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रङ पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रुसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। eworldservice.com

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: सुशील खनाल भारत भ्रमण का लागि नया दिल्ली में बादर तथा अन्य वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधार का विषय में सुझाव दिन सरकार द्वारा गठित कार्यदल को आग्रह विदा समाप्त भए पछि पनि संपर्क विहीन निजामती कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन सामान्य प्रशासन मंत्रालय को आह्वान हाजिर हुन न्यायमा कार्यवाही गर्ने चेतावनी र चीन का राष्ट्रपति सी जिनपिङ सोमवारबाट उत्तर कोरिया को भ्रमण गर्ने समाचार अब विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा का सभापति रवि लामिछाने पांच दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढंगमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौं भन्ने सवालमा प्रष्ट खाका राखेको बताउनुभयो।
2: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हो र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्रराष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकीछिपी अपारदर्शी सम्बन्धहरू होइन पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौँ विषयको, यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
1: सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ्ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री सुशील खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गांधी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार लगानी सम्पर्क सञ्जाल कनेक्टिभिटी ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्क विहीन निजामती कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई तीन दिन भित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन सुरु गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई, तुम्सी लगायतका वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव माग गरेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीयता, सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालयदेखि तराईसम्म यसको असर प्रष्ट देख्न थालेको बताउनुभयो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल सहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहमा पर्खाल निर्माण, आवास निर्माणका साथ मलेरिया नालामा पुल निर्माण लगायतका काम भइरहेका छन्। 2,37,00,00,000 भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह 30 महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सहमति भएकोमा सुक्खा बन्दरगाहको हालसम्म 18% प्रगति भएको छ। सम्पत्ति छानबिन आयोगले तोकिएको सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाउन सक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समावधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध पनि गरेको छ। सरकारले वैदेशिक रोजगार व्यवसाय तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी, तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आभास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपा खेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सेटेलाइट ब्यान्ड विथ सेवा प्रदायक कम्पनीसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसनबाट हाई डेफिनेसनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यदेश सहित समिति गठन गरेको हो। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रे प्लानचोक स्थित सडक खण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले वर्षा लगायत जोखिमका कारण एक महिनादेखि साँझा 5 बजेदेखि बिहान 5 बजेसम्मको बन्दलाई 2 घन्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराइएको हो। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई 2 घन्टा घटाएर साँझ 6 देखि बिहान 5 बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। यसैबीच प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्याङयङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जुन 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अब आर्थिक समाचार।
6: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनु भयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नु भयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जल विद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी

0: सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र बैंकले monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 मा सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
2: एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्दैछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 सुरु हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न आएका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। U19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टिमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ। यही अनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी NOC सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया सुरु गर्नेछ। आगामी असोज 3 गतेदेखि जापानको नायोगमा हुने 20 एसियाली खेलकुदमा महादेशका 46 देशबाट 10,000 भन्दा बढी खेलाडीले विभिन्न 43 खेलमा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसपालि पहिलो पटक स्वर्ण पदक सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको छ।
1: आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यम सम्माको वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कारवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङ सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सड़कका लागि 9 करोड रुपियाँ बजेट विनियोजन हुने निश्चित भएको छ। मन्त्रालयले तयार गरिरहेको रातो किताबमा भरतपुर माडी जोड्ने सड़कका लागि 9 करोड रुपियाँ बजेट सुनिश्चित भएको चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं संघीय कानून मन्त्री सुविता गौतमको सचिवालयले पुष्टि गरेको हो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा नभएकाले पहिले ईआईएको प्रक्रिया पूरा गर्ने र त्यसपछि रातो किताबमा सुनिश्चित गरिएको बजेटबाट कालोपत्ते सड़क निर्माण गरिने सचिवालयले जनाएको छ। मन्त्रालयले रातो किताब तयार गरिरहेको र केही समयपछि प्रकाशन हुने हालको अवस्थामा मन्त्री गौतमले निकुञ्जभित्र सड़क निर्माण सहित माडी र चितवन क्षेत्र नम्बर 3 का अन्य विभिन्न योजनाहरूलाई प्राथमिकताका साथ ध्यान दिइरहेको जनाइएको छ। यसैबीच संघीय मन्त्रालयले नै निकुञ्जभित्र सड़क निर्माणलाई बजेटमा समेट्ने भएसँगै माडी नगरपालिकाले नगर कार्यपालिका र वडा कार्यालयहरूबाट कटौती गरी मोजाइक टायलका लागि विनियोजन गरेको बजेट उपयोगहीन हुने भएको छ। यस्तै माडीवासी नागरिकहरूमा मोजाइक टायलको सट्टा कालोपत्ते सड़क निर्माण हुने आशा पनि बढेको छ। नेपाली कम्युनिष्ट पार्टीको नगर कार्य संयोजन समिति संयोजकमा पूरण महतो चयन हुनुभएको छ। विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष साथै माडी तीनका वडा अध्यक्ष समेत रहनुभएका महतोलाई एकीकृत पार्टी नेकपाको नगर संयोजनको जिम्मेवारी आएको हो। यसै गरी नगर कार्य संयोजन समिति सह संयोजकमा भरती मिलसिना र वडा नम्बर 7 का वडा अध्यक्ष समेत रहनुभएका चन्द्रकुमारी बानिया चयन हुनुभएको छ। तिमिलसिना यसअघि नेकपा माओवादी केन्द्रको नगर अध्यक्ष रहनु भएको थियो। करिब एक दर्जन पार्टीहरूबीच एकता भई बनेको नेकपाको समग्र एकता प्रक्रियालाई नगर हुँदै वडा तहसम्म पूरा गर्न तथा आगामी असोजभित्र नगर सम्मेलन गरी नयाँ नेतृत्व चयन कार्यको तयारीका लागि अन्तरिमकालीन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको सो पार्टीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीको माडी नगर इन्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ। शुक्रबार बसेको नगर कार्य संयोजन समितिको बैठकले सुवेदीलाई इन्चार्जको जिम्मेवारी दिँदा डण्डपानी पौडेल, प्रेमराज तिमिलसिना र बालकृष्ण सापकोटालाई सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका एक दर्जन बढी संख्यामा रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरूबीच एकता भई नेकपा बनेसँगै हाल जिल्ला हुँदै नगर र वडासम्म एकता प्रक्रिया चलिरहेको छ। सोही प्रक्रिया अन्तर्गत नगर कार्य समिति चयन भएको हो भने स्वकारी संयोजन समितिलाई सघाउन इन्चार्ज र सह इन्चार्ज तोकिएको माडी पार्टी नगर संयोजक पुरन महतोले जानकारी दिनुभयो। बैठकले पार्टीलाई वडा तहसम्म थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी सम्मेलन सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। जनकल्याण माध्यमिक विद्यालय माडी सह कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधा कुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको विद्यालय व्यवस्थापन समितिमा ताराबहादुर खत्री, तिला राणा भट्ट र दामोदर गौतम सदस्य रहनु भएको विद्यालयले जनाएको छ। समितिमा स्थानीय तहको प्रतिनिधिका रूपमा माडी नगरपालिका सहका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल रहनु भएको छ भने विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसी सदस्य सचिव रहनु भएको छ। नवनिर्वाचित समिति सर्वसम्मत रूपमा चयन भएको हो। माडी नगरपालिका द्वारा नमुना घोषित भई नेपाल गुणस्तर प्रमाण चिन्ह समेत लिएको सो विद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक विकासमा नयाँ व्यवस्थापन समिति सक्रिय रहने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नेकपा नेता तथा विगतमा चितवन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यका प्रत्याशी रहनुभएका डाक्टर भोजराज अधिकारीले राजनैतिक सक्रियताबाट अलग हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पेसागत क्षेत्रमा हासिल गरेको दक्षता, अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनैतिक आबद्धतामा निष्क्रिय रहने निर्णय गरेको बताउनु भएको हो। उहाँले आफ्नो राजनीतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव, दर्शन भूमिकाप्रति सम्मान व्यक्त गर्दै इतिहासबाट सिक्नुपर्ने आवश्यकता ल्याउनु भएको छ। समकालीन समाजको अग्रगामी सोच र प्रशिक्षणबाट आफू हुर्किएको उल्लेख गर्दै त्यस कालखण्डप्रति सम्मान रहेको पनि उहाँले बताउनु भएको छ। डाक्टर अधिकारीले वर्तमान समय विभिन्न विचारधारा वा वादहरूको प्रतिस्पर्धाभन्दा विकासमुखी सोच र कार्य सम्पादनको प्रतिस्पर्धामा केन्द्रित भएको धारणा राख्नु भएको छ। आगामी दिनमा पेसागत कर्मसँगै समाजसेवाका विविध आय मार्फत सचेत नागरिकका रूपमा समाजमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज पखर रातिको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँचमा कडाई गर्न थालेको छ। इलाका प्रहरीकारले बसन्तपुरका प्रहरी र माडीमा खटिएका ट्राफिक प्रहरीले माडीका विभिन्न स्थानमा सवारी चेकजाँचलाई तीव्र बनाउँदै मोटरसाइकल अटो र अन्य सवारी चालकहरूको मापसे परीक्षण गरिरहेको जनाएको हो। रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटना रोकथामका लागि विशेष निगरानी बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले बताउनुभयो। मुख्य सड़क तथा बजार क्षेत्रका विभिन्न बिन्दुमा दिन र रात दुवै समयमा चेकजाँच भइरहेको र मापसे गरेर सवारी चलाउने चालकलाई कानून अनुसार कार्यवाही गरिनुका साथै सड़क सुरक्षाबारे सचेतना समेत प्रदान गरिएको ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्टले जनाउनुभयो। प्रहरीले नागरिकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ। हाम्रो उद्देश्य कार्यवाही मात्र होइन दुर्घटना हुन नदिनु र चालकमा जिम्मेवारीको भावना विकास गर्नु पनि हो प्रहरीको भनाइरहेको छ। बढ्दो गर्मीका कारण विद्युतको माग बढेकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले बताउनुभयो। वर्षा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघकाहारा प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ। जेठ एक गतेदेखि शुरू गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो। यसका लागि 9 समूह गठन गरी 20 2 हात्ती प्रयोग गरिएको थियो। प्रत्येक हात्तीमा 3 दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। देश खबरमा अबका राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसले क्रियाशील सदस्यता डिजिटल्ली अध्यावधि गर्न नमानिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता सहित अध्यावधि गरिदिने तयारी गरेको छ। देउवा र शेखर समूहका नेताहरू तथा उनीहरू निकट सदस्यहरूले 15 महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेको सदस्यता डिजिटल्ली अध्यावधि गर्न आनाकानी गरेपछि पुनः म्याद थपिएको हो। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र राप्रपाबाट राजीनामा दिनुभएका धवल शमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाई र राणाबीच 11 लिखित सहमत समझदारी पत्रमा हस्ताक्षर भएको हो। पार्टी राष्ट्रपाले देशभरका 77 जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि राष्ट्रपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ। निर्वाचन सम्बन्धी केही कानूनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो। यसअघि 7 यिनलाई एकीकृत गरी आयोगले 2018 गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकता भएको 7 पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन। कार्तिक 19 साबिक नेकपा माओवादी केन्द्र नेकपा केकृत समाजवादी लगायत 10 मिलेर नेकपा गठन भएको थियो। नेकपाले चुनावमा भाग लिने प्रायोजनका लागि निर्वाचन आयोगमा 138 केन्द्रीय सदस्यको सूची बुझाएको थियो। अन्तरिम विधानको धारा 38 संयोजक र सहसंयोजक सहित 601 सदस्य केन्द्रीय कार्य समिति रहने व्यवस्था रहेको छ। सरकारी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देश लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सृजना नगर्ने नीति सरकारले अगाडि सारेको हो। स्थल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अगाडि बढाइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा मंगलबार आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले
स्थलमार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Strādāji nispokšā.
1: Sodies FM, Tirana Petroplo, 2 MHz.

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस।

मलाई स्वाहिनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दै नमाथ्दिने,

0: FM 93.2 MHz स्वदेश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5369 53 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 40 4395 580 र 98 550 26 440
0: It's 5 o'clock अहिले 5 बजे को साम
4: तिमीले के पैदा गरेका थियौ र नाश भयो तिमीले केही लिएर आएका थिएनौ जे पायौ यहीबाट पायौ जति दियौ यही नै दियौ खाली हात आएका थियौ खाली हात नै गयौ जे आज तिम्रो छ

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयौ, जे आज तिम्रो छ त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
3: ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको गीतोपदेश कार्यक्रम अगाडि बढाउँछु। सम्पूर्ण श्रुतिवृन्दहरू हाम्रो स्वदेश एफएमको प्रातःकालीन सभामा यो प्रवचन कार्यक्रम हजुरहरूले सुनिरहनु भएको छ। म अहिले गीता अध्याय 4:32 यो कार्यक्रम शुभारम्भ गर्ने अनुमति माग्छु हजुरहरूसँग। परमात्मा भन्नुहुन्छ श्री कृष्ण अर्जुनलाई दया परवश भएर दयालु भगवान् भक्तवत्सल भगवान् भन्नुहुन्छ एवं बहुविधा यज्ञ विदता ब्राह्मणो मुखे कर्मजान् विदितान् सर्वान् नैवं ज्ञात्वा विमोक्ष्यसे भन्नुहुन्छ परमात्मा। यस्तो गम्भीर वाणीमा अर्जुनप्रति दयावश भएर यी विभिन्न प्रकारका यज्ञहरू जो मैले बताएँ वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गलाई यसरी बुझौँ भने तिमी मुक्त हुनेछौ भन्नुहुन्छ। हामी श्रवण गरेर सर्वप्रथम श्रवण परिचित महाराज श्रवण गरेर मुक्ति हुनुभयो। अब अहिले कुरुक्षेत्रमा अर्जुन भगवान् श्री कृष्णको मुखारविन्दबाट गीता सुनेर आफ्नो कर्म बोध गरिसकेपछि क्षत्रिय कर्म के रहेछ भन्ने ज्ञान भइसकेपछि अनि अर्जुनले पनि आफ्नो कर्म शुभारम्भ गर्नुहुन्छ। यी विभिन्न प्रकारका यज्ञहरू वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गमा यसरी बुझ्यौ भने तिमी मुक्त हुन्छौ। विभिन्न प्रकारका कर्ताहरूलाई उपयुक्त हुने विभिन्न प्रकारका यज्ञहरूको उल्लेख वेदमा गरिएको पाइन्छ, जसको चर्चा माथि नै गरिसकिएको छ। मानिसहरू शरीरलाई नै आत्मा ठान्ने देहात्मा बुद्धिको धारणामा लिन छन्। यही नै दुःखको कुरा छ। यो शरीर म होइन मेरो मित्रहरू, यो शरीर त मेरो हो, मेरो वस्तु, मरेर जाँदा छोडेर जाने हो। जे जति मेरो छ मित्रहरू सुन्नु, मेरो वस्तु छोडेर जाने हो, म एक्लै जाने हो, मेरो साथमा जो आध्यात्मिक वस्तु कमाई भएको छ भने उसले साथ दिन्छ, उसको साथ हामीलाई लाभदायक हुन्छ। यदि पाप कर्मको आधिक्य भएर पापको साथ लाएर जानु पर्यो भने परजुनी पनि सुख छैन हे परमात्मा। कहाँ जानी होला, कसलाई बाबा भन्ने होला, कसलाई आमा भन्ने होला, कस्तो ठाउँमा घर बनाउने होला, कुन जुनी पाइने होला। हे भगवान्, यतातिर अन्तर्मुख भएर मेरा सम्पूर्ण श्रोतृवृन्दहरू विचार गर्नु पर्यो। अब मनुष्य चोला सिद्धिहाल्यो भने पछुताउ मात्र हुनेछ, तसर्थ यही बेलामा परमात्माको याद गर। परमात्मा कतै अर्को जापानतिर खोजेर ल्याउनु पर्ने होइन, त्यो मान्छेले बनाएको परमात्मा मूर्तिहरू हामीले हेर्न गएका छौँ। ठाम ठाममा जहाँ पुगे पनि मूर्तिहरूको दर्शन मात्रै छ। परमात्मा हजुर भित्र विराजमान हुनुहुन्छ, यो परमात्माको अनुसन्धान खोजी गर। यसैलाई आत्मज्ञान भन्छ। आत्मा भनेको आफू, ज्ञान भनेको जान्नु। मेरा मित्रहरू, त्यसैले यी यज्ञहरूको व्यवहार व्यवस्था यसरी गरिएको हो भन्नुहुन्छ। यी यज्ञहरूलाई मानिसहरूले आफ्नो शरीर, मन तथा बुद्धि अनुसार सम्पन्न गर्छन्। वास्तवमा शरीरबाट मुक्त हुनका लागि नै यी सबै यज्ञ विधिको व्यवस्था गरिएको हो वेदमा। यस कुरालाई भगवानले आफ्नै श्रीमुखारविन्दबाट यहाँ स्पष्ट पार्नुभएको छ। परमात्माले नै हामीलाई उपदेश दिएर बक्सेको छ। भन्नुहुन्छ परमात्मा, श्रेयान् स्वधर्म विगुण परधर्मात् सनुष्ठिता। श्रेयान् स्व द्रव्यमया यज्ञात् ज्ञान यज्ञ परन्तप सर्वकर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते। सम्पूर्ण कर्म ज्ञानमा गएर समापन हुन्छन्। सारा नदी नालाहरू सागरमा गएपछि एकसाथ मिल्छन्, त्यहाँ पृथक नाम हुँदैन, रहँदैन, महासागर भइहाल्छ। यसरी हे परन्तप ज्ञानी ज्ञानमय यज्ञ द्रव्य यज्ञ यज्ञ भन्दा श्रेष्ठ हो। हे पार्थ, अन्तमा सम्पूर्ण कर्ममय यज्ञको समाप्ति दिव्य ज्ञानमा गएर हुन पुग्छ, समाप्ति भयो। साराको नाम सागरमा गएर मिसिएपछि नाम टुट्छ, रूप पनि टुट्छ। नाम रूप दुइटै महासागरमा गएर मिलेपछि ती सारा नदी नालाहरूको टुटेर जान्छ। जीवनलाई पूर्ण ज्ञानी बनाउनु नै सम्पूर्ण यज्ञहरूको एक मात्र उद्देश्य हो। ज्ञान पाएपछि जीव भौतिक क्लेशहरूबाट छुटकारा लिएर अन्त्यमा भगवानको दिव्य सेवामा संलग्न हुन सक्छ। यति हुँदा हुँदै पनि यज्ञका यी सम्पूर्ण क्रियाकलापहरूमा केही रहस्यमय कुराहरू छन्। रहस्यमय कुरा, रहस्यमय कुराहरू लाई मानिसले बुझ्नुपर्छ। यो संसार अनित्य हो बुझिसके, यसरी बुझ्नु पर्यो। परमात्मा एउटा सत्य हो, अरू सब असत्य हो भनेर यसरी बुझ्नु। त्यो परमात्मा नै तपाईँको आफ्नो स्वरूप हो। यज्ञकर्ताको श्रद्धा अनुसार कहिले काहीँ यज्ञले विभिन्न रूप धारण गर्दछ। यदि यज्ञकर्ताको श्रद्धा वा विश्वास दिव्य ज्ञानको स्तरमा पुगेको छ भने त्यस्तो व्यक्तिलाई ज्ञान रहितको द्रव्य यज्ञ गर्ने कर्ताभन्दा श्रेष्ठ मानिन्छ। द्रव्य यज्ञ गर्नुभन्दा यो ज्ञान यज्ञ साह्रै महत्वपूर्ण यज्ञ यसरी बताउनुहुन्छ परमात्मा। त्यसबाट कुनै आध्यात्मिक लाभ हुँदैन संसारी ज्ञानबाट। परमात्मामा भावनामा पुगेर यथार्थ ज्ञानको अन्त्य हुन्छ, किनभने परमात्मालाई जान्नु नै चिन्नु नै सबभन्दा ठुलो कर्म हो, प्रक्रिया हो। यो जान्नु नै परमात्मालाई जान्नु ज्ञान यज्ञ हो। त्यो परमात्मालाई अन्त जानु पर्दैन, त्यो परमात्मा हजुरको स्वरूप भएर हजुर हाम्रो शरीरभित्र प्रविष्ट भएर परमात्मा रहनु भएको छ। प्रविष्टुम छ परन्तापा, यसरी परमात्माको यो हामी प्रतिको दयालुता। यहाँसम्म प्रवचन गरेर आज म यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै विश्राम लिन्छु। हरे नमः, हरि ओम।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: यूएनआरएन 99.1

0: आज कृष्ण षष्ठी 6 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: काठमाडौँमा मात्रै 1488 जना सुकुम्बासी अझै पनि होल्डिङ सेन्टरमै। 512 पालिकामा रासोपाको अधिवेशन सम्पन्न। सकियो सुदन गुरुङको छानबिन प्रतिवेदन बालिनको हातमा। बजार सुनसान, न लगानी न व्यापार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सार्वजनिक सम्पत्ति जोगाउने अभियान शीर्षकको शुभ समाचार।
0: संघीय सरकारले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियानलाई तीव्र बनाउँदै त्यस्ता क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गर्ने व्यक्तिको अभिलेख संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहहरू अहिले सक्रिय भएका छन्। सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा संरक्षण र व्यवस्थित उपयोगलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभर अभियान अगाडि बढाइएपछि अर्घाखाँचीका स्थानीय तह पनि सक्रिय बनेका हुन्। जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक गरेको जग्गाको पहिचान लगत संकलन तथा संरक्षण प्रक्रिया अगाडि बढाएका हुन्। सन्धिखर्क नगरपालिका, भूमिष्ठा नगरपालिका र माला रानी गाउँपालिकाले सार्वजनिक तथा सरकारी क्षेत्रको विवरण संकलन गरी संरक्षण अभियानलाई अगाडि बढाएको बताएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको साझा दायित्व भएकाले यसको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै माला रानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले जिल्लाका 6 स्थानीय तहको संयुक्त बैठक बसेर सार्वजनिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सबै स्थानीय तह एकजुट भएका छन्। स्थानीय तहले सार्वजनिक स्थल, सडक छेउ, खोला किनार, चौतार तथा सरकारी जग्गामा निर्माण गरिएका घर, टहरा तथा अन्य व्यावसायिक संरचना हटाउन सार्वजनिक अपील समेत गरेका छन्। प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै स्थानीय सरकारहरूले स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्, अन्यथा कानून बमोजिम हटाउने उनीहरूको चेतावनी छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदुरी न व्यवस्थापनको टुङ्गो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले सुकुम्बासी बस्ती भत्काएको 39 दिन बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया ढिलो हुँदा प्रभावितहरू अन्यलमा छन्। सरकारले अस्थायी राहत स्वरूप बैंक खाता खोल्न लगाएर मासिक भाडा दिने भने पनि व्यवस्थापन कहिले हुन्छ भन्ने स्पष्ट योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन। डिजिटल प्रोफाइल संकलन र प्रमाणीकरणको काम जारी रहेकाले सुकुम्बासीहरू बसोबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समस्यामा परेका छन्। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरे 41 दिन बितिसकेको छ। राधा स्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्त भएका फुलको व्यवस्थापनमा सरकारको कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुग्नु भएको थियो, तर अहिले बैंक खाता खोल्न आए तापनि कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नु भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरटहरा खाली गर्न निर्देशन दिँदै 11 वैशाखमा 6 बुधे सूचना जारी गरेर 10 देखि 15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको सुनाएको थियो। यसबारे प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। उहाँले सुकुम्बासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्न काम भइरहेकाले समय लाग्ने बताउनु भएको थियो। जति समय लाग्छ त्यो लाग्छ, हतार गरेर हुँदैन, 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौं, केही समय लाग्छ उहाँले भन्नुभएको थियो। प्रधानमन्त्रीले नै अनिश्चित कुरा गरेपछि प्रमिला थप अन्योल बढेको बताउँछिन्। उनकी 27 वर्षीय छोरीको कलेजोमा समस्या छ, जन्डिसले गर्दा उसको कलेजो बिग्रिएको छ। डाक्टरले 2-3 वर्षसम्म औषधि खुवाउनु पर्छ भनेका छन्। छोरीलाई औषधि खुवाउने पैसा जुटाउन सकिएन, कतिलाई बिन्ती गरिसके, कसैले पनि सुन्दैनन्, उहाँले सुनाउनुहुन्छ।
0: आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ, रासुपाले 512 पालिका र 4246 वडाको अधिवेशन सकायो शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 512 वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै 4246 वडामा पनि अधिवेशन सकिएको छ। पार्टीका केन्द्रीय सदस्य रामकुमार आरके ढुङ्गानाका अनुसार जेठ 2 र 3 गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यस्तै 9 र 10 जेठमा पालिका अधिवेशन भएको थियो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा 16 र 17 जेठमा अधिवेशन गरिएको रासोपाले जनाएको छ। केहीमा भने तदर्श समिति बनाइएको छ। शनिबार र आइतबार रासोपाको जिल्ला अधिवेशन हुँदैछ आज र भोलि। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुङ्गानाले जानकारी दिएका छन्। रासोपाको पहिलो केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
2: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरुङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले जेठ 22 गते प्रतिवेदन बुझाउने गरी 3 सदस्यीय समिति गठन गरेको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई साँझ हिजो स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनीतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचीको विषयलाई तोडमोडका साथ उठाउँदै बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ दलको सभापति बनेपछि भने आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनु भयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनु भयो।
6: कुनै पनि विषय माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय, र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कुटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कुनै पनि कामका चरणहरू हुन्छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जवाफ दिनुभयो। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा प्रष्ट पारिसकेको उहाँको भनाइ थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा अब आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो।
6: परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हाम्रो यो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।
0: लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए, तर त्यसलाई उहाँले सिधै अस्वीकार गर्नुभएको छ। रासपा अस्थिरताको पक्षमा नभएको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उहाँको स्पष्ट थियो।
6: केही भन्न चाहन्छु, निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू, उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला, प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्ता पक्षले दिएर साध्य हुँदैन।
0: दुई देशका सत्तारूढ दलबीच भ्रमण आदान प्रदान सुरु भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणको निम्तो प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाइ छ।
6: भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा, उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेको छ।
0: स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण सुरु भएको हो। तर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि रासपा सभापति लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा जाने उहाँले जवाफ दिनु भएको छ।
6: प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्रै हुन्छ, भर्खरै सुरुवात गरेका छौँ, हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार र पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ। प्रधानमन्त्रीजीलाई मैले बाँडफाँड गरेको, त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौँ औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले यसको चाहिँ हुनसक्ने त्यो ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दाखेरि प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला।
0: भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्कनु भएकै दिन परराष्ट्र मन्त्री विदेश वा भारत जानु भएको छ। भारत जानु अघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने बारेमा स्पष्ट खुलाउनु भएन।
7: अब लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।
8: सीमाको विषयमा हजुरले कुरा उठाउनुहुन्छ हुँदैन
7: स्पेसिफिक भोलि नै हाम्रो पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयहरूमा हामी संवाद गर्छौँ। नयाँ सरकार आएको छ र त्यसमा अहिले उठेका सबै खाने विषयहरूमा हामी संवाद गर्छौँ।
0: नेपाल भारत सम्बन्ध, सीमा विवाद तथा कूटनीतिक संवादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले सरकार र सत्तारूढ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अप्नाउने पक्षमा देखिएका छन्। उनीहरूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर त्यसको व्यवहारिक परिणाम भने अझै सार्वजनिक रूपमा देखिन केही समय लाग्ने देखिन्छ।
2: निजामतीमा पनि अध्ययन विदाको दुरुपयोग, सम्पर्कमा छैनन् 7,059 कर्मचारी शीर्षकमा अनलाइन खबरमा खबर छ।